0: श्रद्धेय श्रोतावृन्द, प्रणालीको प्रसंग लिएर कर्णालीको तीरै तीर कैलाशसम्म पुग्ने प्रयास आजलाई यति नै। सुन्ने श्रोतामा साधुवाद भन्दै समाविष्ट गीत संगीतका श्रष्टामा आभार व्यक्त गर्दछु। अवस्थ प्राविधिक कक्षका मित्रहरूका साथै म प्रस्तुता नारायण भण्डारी यस प्रस्तुतिबाट विदा माग्छौ। नमस्कार। प्राण भन्दा प्यारो हुन्छ मातृभूमि।
1: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल।
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा

0: पाई
1: सुरोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सर बाट बचौ रेडियो मधुपश्चिम बिहार डेन्टल को सहकार्यमा जारी सन्देश
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती दम निमोनिया खोकी छेरो
2: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
3: मधुमेह सुगर मृगौला रोग
2: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
8: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
10: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
11: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082560734 र 082560138
12: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
13: डाक्टरद्वारा दिइने सेवाहरू
12: सुगर रोग सम्बन्धी उपचार
13: हर्मोन सम्बन्धी समस्याको उपचार
12: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
13: हुनबाट पनि नाम दर्ता गर्न
14: बिरामी जाँच निमिति यही ज्येष्ठ 31 गते आइतबार
15: सम्पर्क विजय फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082590410 मोबाइल नम्बर 98478893 र 98095121871
16: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
17: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
1: डाक्टरद्वारा दिइने सेवाहरू
18: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
1: बाङ्गा टिङ्गा दाँत मिलाउने
18: शल्यक्रिया गरेर दाँत निकाल्ने
1: खाली ठाउँमा दाँत भर्ने
18: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
1: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
18: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082590350 र सम्पर्क मोबाइल नम्बर 98578443123
2: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
11: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोग

0: का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
2: हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
8: उपचार हुने रोगहरू
7: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
8: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
7: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
0: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
9: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
10: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हलमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
11: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सह सचिव,
10: सभा अध्यक्ष राजबहादुर घरती मगर। 5 जिल्ला अधिवेशन
11: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
10: मिति 2083 जेठ 25 गते, तद अनुसार 2026 जुन 8 तारिक,
11: समय बिहान 10 बजे,
10: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ,
11: मूल आयोजक MNO
10: जिल्ला
11: सभा दाङ।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
13: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
15: सीता, के भयो तिमीलाई, घुम्छौ र बसिछौ?
16: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
15: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यारो हुन्छ कति लामो समय देखे बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
11: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
18: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
19: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 6 बजेको छ
20: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
21: अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि
22: काया कैरनका साथमा
21: किसान पाइप प्रोडक्ट प्रणाली
22: राष्ट्रको शान किसान
21: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
22: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
21: नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति प्राथमिकताका क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल
22: आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृति गर्यो बजेटले बढाएन शेयर बजारमा उत्साह लगानीकर्ता निराश
21: सार्वजनिक सेवामा सुधार देखिए पनि उपलब्धि उत्साहजनक नभएको विज्ञको टिप्पणी सेवा डिजाइन र प्रवाहमा सेवाग्राहीको सहभागिता आवश्यक रहेको सुझाव
23: डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ जसले सेवा कस्तो चाहियो पनि भन्छ सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ त्यो चाहिँ सिस्टम भयो पद्धति त्यसले मात्रै काम गर्छ
22: ट्रम्पको आप्रवासन नीति अमेरिकी एक संघीय अदालतले उल्टायो आप्रवासी समूहद्वारा फैसलाको स्वागत
21: र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै बंगलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। नेपाल र भारत बीच तीन विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताको क्रममा विभिन्न सहमति समझदारी गरिएको हो। दिल्ली स्थित नेपाली दूतावासका अनुसार 2080 साल जेठमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई सञ्चालनमा ल्याउने सहमति भएको छ। तीन वर्ष अघि एनसीएचएल र एनपीसीआईको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड एनआईपीएल बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिटेन्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीको आधारमा 2080 फागुनमा नेपाल र भारतबीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू भएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा समेत गरियो। त्यसयता नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीले आफ्नो मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका छन्। तर भारत भ्रमण गर्ने नेपालीले अझै त्यो सुविधा पाएका छैनन्। अब भने नेपालीले पनि भारतमा क्यूआर सेवा प्रयोग गर्न पाउनेछन्। हिजो नै भूकम्पपछिको भारतको सहयोगमा पुननिर्माण गरिएका स्वास्थ्यका 72 र सांस्कृतिक क्षेत्रका 12 परियोजना हस्तान्तरण गरिएको छ। 72 सालको भूकम्पपछि पुननिर्माणका लागि भारतले 1 अर्ब अमेरिकी डलर अनुदान र ऋण दिएको थियो। त्यस्तै काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङको सेन्टर फर डिजिज पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल इण्डिया भगिनी डिभिजन बीच भाषा अनुवाद गर्ने भोइस फर्स्ट प्लेटफर्मका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि भएको छ। बैठकका क्रममा खनाल र जयशंकर बीच द्विपक्षीय सम्बन्धका विविध आयाममा वृहत छलफल भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विकास साझेदारी, कनेक्टिभिटी र प्राथमिकताका क्षेत्रमा बलियो साझेदारी गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो। नेपाल र भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीनवटा सहमति भएको विषय आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
3: नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबाट लिएको विस्तारित कर्जा ईसीएफ सुविधाको अन्तिम किस्ता स्वीकृत भएको छ। आईएमएफको कार्यकारी बोर्डले नेपालसँगको विस्तारित ऋण सुविधा अन्तर्गतको 7 तथा अन्तिम समीक्षा सम्पन्न गरेको छ। यससँगै नेपाललाई 4,29,00,000 अमेरिकी डलर अर्थात करिब 6.5 अर्ब रूपियाँ बराबरको किस्ता भुक्तानीका लागि अनुमति दिएको हो। ईसीएफ अन्तर्गत यो नेपालले प्राप्त गर्ने अन्तिम किस्ता हो। यो सम्झौता अन्तर्गत नेपालले कोषसँग 38,41,00,000 अमेरिकी डलर हालको विनिमय दरमा 55,70,00,000 रूपियाँ प्राप्त गरेको छ। यो सुविधा मार्फत नेपालले सुधार कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको कोषले जनाएको छ। यसले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्न, विश्वव्यापी झट्का र आन्तरिक अनिश्चितताका असरलाई न्यूनीकरण गर्न, आर्थिक गतिविधिमा बफर निर्माण गर्न सहयोग पुर्याएको कोषको दावी छ। आउने दिनमा नेपालको आर्थिक वृद्धि दरमा सुधार आउने कोषको अनुमान छ। आगामी चरणमा नेपालले सुधारको गति निरन्तर कायम राख्नु र कार्यक्रम अवधिभर हासिल भएका उपलब्धीलाई संस्थागत गर्नु लाभदायक हुने कोषको सुझाव छ। विस्तारित कर्जाको सम्झौता सकिए पनि कोषले नेपालसँग पोस्ट फाइनेन्सिङ मूल्यांकन, नियमित 12 महिनाको चक्र अनुसारको आर्टिकल 4 परामर्श तथा प्राविधिक सहयोग जारी राख्ने जनाएको छ।
2: सरकारले आर्थिक वर्ष 2083-84 का लागि बजेट घोषणा गरेपछिको साप्ताहिक शेयर बजारमा उत्साह देखिएन। लगानीकर्ता निराश भएका छन्। यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यस अनुसार गएको हप्ता समग्र नेप्से 26.5 अंकले घटेको छ। हप्तामा नेप्से 3 दिन बढ़ेको छ भने 2 दिन घटेको छ। 3 दिनमा नेप्से 51.55 अंकले बढ़्यो भने 2 दिनमा 24.87 अंकले घट्यो। साप्ताहिक कारोबारमा भने नेप्से 26.69 अंकले घटेको तथ्याङ्क छ। दुई तिहाई निकट बहुमतको सरकार, नागरिकको ठूलो अपेक्षा र अर्थशास्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिको पहिलो हप्ता शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बजेट मार्फत सरकारले शेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर नै अन्तिम भएको घोषणा गरेको छ। यससँगै लाभकर अन्तिम हुने नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिए पनि शेयर बजार बढ़न सकेन। जानकारहरूले बजार बढ़न नसक्नुका दुई मुख्य कारण औल्याएका छन्। पहिलो, लगानीकर्ताको गिरेको मनोबल उकास्ने काम बजेटले पनि गरेन। दोस्रो, पूँजीगत लाभकरको दर बढ़ाइयो। पछिल्ला महिनामा धितोपत्र कारोबारसँग सम्बन्धित विषयमा केही उद्योगी व्यवसायीबारे अनुसन्धान गरिरहेकाले अरू लगानीकर्तामा पनि त्रास रहेको र यसको असर शेयर बजारमा परेको नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलले बताउनु भएको छ। बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, आजका पत्र पत्रिकाले खबर छापेका छन्।
3: पार्टी स्थापनाको 4 वर्षपछि आउने असार 7-9 गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले जिल्ला नेतृत्व चयन शुरू गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुने बताउनुभयो। यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। 12 भने जेठ 26 नै अधिवेशन गर्ने तयारी छ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अगावै 67 जिल्लामा र बाँकी 10 जिल्लामा महाधिवेशनपछि अधिवेशन गर्ने रासोपाको तयारी छ। ती जिल्लामा सदस्यता लगायत प्राविधिक काम समेत बाँकी रहेको बताइएको छ। तर सुनसरी, पर्सा, पाल्पा र बर्दियामा भने अधिवेशनका क्रममा तनाव सृजना भएको छ। आजका पत्र पत्रिकामा खबर छ।
2: काया कहिरनमा सार्वजनिक सेवालाई थप सुधार गर्नुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्गो भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीनवटा सहमति, प्राथमिकताको क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ़ बनाउने विषयमा छलफल, आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो, बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश, राष्ट्रिय स्वतन्त्र पार्टीको 66 जिल्लामा अधिवेशन शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सरकारले आउने आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गतका निकायको बजेटमा भारी कटौती गरेको छ, जुन गएको आर्थिक वर्ष विनियोजित बजेटको तुलनामा 48.25% कम हो। सरकारले चालू आर्थिक वर्षका लागि 2,08,62,44,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो, तर आउने आर्थिक वर्षका लागि मात्रै 1,07,95,28,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। यो चालू आर्थिक वर्षको तुलनामा 1,76,16,00,000 रूपियाँले कम हो। अर्थात सरकारले गृहलाई विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेट चालूको भन्दा 48.25% कम हो। नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुरक्षाविद हेमन्त मल्लले गृहका लागि विनियोजित बजेटले वर्तमान सुरक्षा चुनौती नधान्ने बताउनु भएको छ। विनियोजित बजेट तथ्याङ्क अनुसार रक्षा मन्त्रालय अन्तर्गतका निकायहरूका लागि भने प्रत्येक वर्ष बजेट बढ़ेको देखिन्छ। आन्तरिक सुरक्षामा झण्डै आधा बजेट कटौती शीर्षकको खबर नयाँ पत्रिकामा छ।
2: सरकारले प्रशासनिक पुनर्संरचना गर्ने कार्यलाई तीव्रता दिएसँगै अबदेखि कर्मचारीको वृत्ति विकासका लागि मात्र दरबन्दी सिर्जना गर्ने प्रवृत्ति सबैका लागि अन्त्य हुने भएको छ। सरकारले जारी गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएमको मार्गदर्शक सिद्धान्त अनुसार अनावश्यक महाशाखा, शाखा वा दरबन्दी सिर्जना गर्ने परम्परागत व्यतिथिको अन्त्य हुने भएको हो। अनावश्यक कर्मचारी भर्ना गर्न रोक लाग्ने गरी सरकारले आउँदो असार 7 गतेभित्र सबै निकायलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गरिसक्न निर्देशन गरेको छ। सरकारले यसअघि नै साबिकको 22 मन्त्रालयलाई घटाएर 18 मन्त्रालय सीमित गरिसकेको छ। त्यससँगै असार 7 गतेभित्र सबै मन्त्रालय र सम्बन्धित निकायले ओएनएम गरिसक्नुपर्ने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
3: नागरिकले सरकारको प्रभावकारिता सबैभन्दा बढ़ी सार्वजनिक सेवा प्रभावबाट अनुभूति गर्छन्। नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, सामाजिक सुरक्षा भत्ता लगायत दैनिक जीवनसँग जोड़िएका सेवाको गुणस्तरले सरकारप्रतिको नागरिक विश्वास निर्धारण गर्छ। पछिल्लो समय नयाँ सरकार गठन भएपछि धेरै सरकारी कार्यालयमा सेवा प्रवाहमा सुधार आएको, सेवाहरू छिटो र सहज बनेको तथा प्रविधिको प्रयोग बढ़ेको भन्ने धारणा सार्वजनिक मा सुनिन थालेको छ। तर के वास्तवमै सरकारी सेवा प्रवाहमा उल्लेख्य सुधार भएको हो त? साथी महेश केवालीले प्रशासनविद उमेश मैनालीलाई सोध्नु भएको छ।
8: कर्मचारी र सेवाग्राहीको बीचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव घटेको छ, त्यो राम्रो पछि हो। तपाईँको पासपोर्टको अनलाइन छ, एनआईडीको अनलाइन छ, त्यो अहिले गभर्मेन्टको होइन, पहिले थियो, अहिले अर्थको सबै तपाईँ रिसिभ गर्न सक्नुहुन्छ, त्यो अहिले गभर्मेन्ट होइन, पहिले थियो। त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि। उहाँहरूले भन्नुहुन्छ ई गेटदेखि लिएर सारा ई गभर्नेन्समा मात्रै अस्ति बजेटमा हेर्नु हो नि, कति ठाउँ छ होइन, यी नै त्यो चाहिँ कार्यान्वयन हुनु पर्यो अनि मात्रै रिजल्ट देखिन्छ। अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन अनि अलिकति कर्मचारीहरूमा भय सञ्चार भएको छ, भकार्ने कर्मचारीहरूलाई थर्काउने यस्ता घटनाहरू थुप्रो छ। यस्ता गलत काम गर्नेहरू हो भने तिनीहरूलाई पनि कारवाही गर्नु, थुनिदिनु, यिनीहरूलाई कानुन दायरामा ल्याउनु, नत्र फेरि कर्मचारीको मनोबल खस्क्यो भने जति सुकै ठुलो नारा दिए पनि, जतिसुकै राम्रो सरकार भने केही पनि असर हुँदैन। डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन।
9: ई गभर्नेन्सको प्रभावकारिता चाहिँ अहिलेसम्म हेर्दाखेरि कस्तो देखिन्छ?
8: होइन, अहिले पनि केही त देखिसकेको छ। जस्तो तपाईँको के हुन्छ भने सिङ्गुलर भने ई पास पाउनुहुन्छ, तपाईँ नागरिक एप्समा जानुहोस्, कसलाई भेट्दा नि हान्नुहोस्, त्यसको एन्सर आउँछ तपाईँलाई पास, कसलाई भेट्ने फलाना, यस्तै त हो नि सुधार हुने भने। केही त छ, तर त्यति नै पुग्दैन क्या, त्यतिले सुधार त्यसलाई ठुलो सुधार होइन त्यो जनताको यो पर्सेप्सन यो नै हामीले अब त साँच्चै सेवा सहिलोसम्म पाउँदैन। अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलो जस्तो छैन, धेरै सुधार भयो, कर्मचारीहरू पनि अर्कै भएछन्। त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने सुशासन र सेवा प्रवाहमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ। त त्यसको कार्यान्वयन त हेर्नु पर्यो नि, कार्यान्वयन हेर्ने बेला भएको छैन।
9: सेवा प्रवाहमा चाहिँ कर्मचारीहरूको पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन?
8: पारदर्शिता सम्बन्धी कानून आइसकेपछि त्यसलाई हामीले नै के गर्यौँ भने यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुकेश सचिव अध्यक्षतामा, फेरि खिच्यौँ कि। अब अहिले चाहिँ एउटा कुरा छ, त्यो चाहिँ राम्रो छ, संसद लगाएका कुराहरू अहिलेको प्रधानमन्त्री ल्याइरहेको छ, जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुपर्छ। अब संसद एक्ट ल्याउनु भने संसद एक्ट किन नल्याउनु? संसद एक्ट भने हामी कानुन बनाउनु नभए त्यो सबै सार्वजनिक गर्नुपर्छ, उदाउनुभन्दा पहिले देख्नु पर्यो सबैले। गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ, अरू पारदर्शी हुनुपर्छ। अनि पारदर्शिता चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन सूचनाको हक सम्बन्धी 2064 जारी भएपछि जुन किसिमको अहिलेको सम्मको अवस्था आयो त्योभन्दा बढी अहिले मलाई त केही भएको लाग्दैन। भोलि मान्छेको आवाज पहिले कोले गभर्मेन्टले सुनेन, ओके सुनेन, त्यसले त गयो। अनि अहिलेको सरकारले सुन्नुपर्छै पर्दैन, त्यो भोइ मान्छे भने को, त्यो भोइ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई? छैन नि, सुधार गर्नुपर्ने छ। तर के भने केही कुराहरू राम्रा छन् मैले अहिले पनि भने, ती चिजहरूलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ।
9: कर्मचारीले जुन सेवा प्रवाह सुधार र नागरिकले चाहिँ सजिलो सेवा पाउने वातावरण चाहिँ कसरी बनाउनु पर्छ?
8: अरू देशहरूमा प्रयोग भइसक्यो त्यो भनेको डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ, न त सुधार हुँदैन। जति गफ गरे पनि नागरिक कर्मचारी नागरिक परामर्श समिति विभिन्न नाममा एउटा समिति फर्म गरिदिने, त्यहाँ उपभोक्ता मञ्चका प्रतिनिधि राखिदिने, तपाईँका बौद्धिक प्राज्ञिक व्यक्तिहरू राख्ने, त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने, यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ अभ्यास गरिदिनुपर्छ, जसले सेवा कस्तो चाहियो पनि भन्छ, सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ। त्यो चाहिँ सिस्टम भयो पद्धति, त्यसले मात्रै काम गर्छ।
2: उहाँ हुनुहुन्थ्यो प्रशासनविद उमेश मैनाली। मैनालीसँग सार्वजनिक सेवा प्रवाहमा पछिल्लो समय भएका सुधार, चुनौती तथा हप्तामा दुई दिन सार्वजनिक विधाको प्रभावकारिता बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: के भो भने?
11: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
10: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
11: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
10: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ,
13: सम्पर्क मोबाइल नम्बर 9822964264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
17: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
2: तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। विश्वकप फुटबलको मिति नजिकिए सँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको छ। विश्वकप फुटबल नजिकिएसँगै सामाजिक सञ्जालमा यस्ता ठगी र साइबर अपराधका घटना व्यापक बढ़ेका छन्। पछिल्लो 10-12 दिनमा मात्रै विश्वकपका नाममा 75 लाख रूपियाँ ठगी भइसकेको प्रहरीको तथ्याङ्क छ। साइबर ब्यूरोमा यस अवधिमा 50 उजुरी परिसकेको प्रवक्ता दिलीप कुमार गिरीले बताउनु भएको छ। फेसबुकमा वर्ल्ड कप लाइभ फ्री भन्दै विज्ञापन राखेर मानिसलाई फिशिङ लिंकमा क्लिक गराउने प्रवृत्ति देखिएको छ। यस्ता स्क्यामबारे सतर्क गराउँदै ब्यूरोले हालै मात्र सामाजिक सञ्जालमा सचेतनामूलक भिडियो समेत सार्वजनिक गरेको छ। एक क्लिक लाखौं रूपियाँ गायब, विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जाल मार्फत ठगी शीर्षकमा कान्तिपुरमा खबर छ।
2: अब विदेशको खबर। एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायाधीशले हिजो उल्टाइदिनु भएको छ। रोडे आइसल्याण्ड स्थित प्रोभिडेन्समा यूएस डिस्ट्रिक्ट चीफ जज जोन म्याककोनेल जुनियरले ट्रम्प प्रशासनको निर्णयलाई गैर कानूनी ठहर गर्नुभएको हो। जोन म्याककोनेलले आदेशमा भन्नुभएको छ, यो नीतिले अमेरिकामा बस्दै आएका असंख्य आप्रवासीको जीवनलाई अन्यलमा पारिदिएको छ। यूएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसले कानूनलाई नजरअन्दाज गरेको पनि उहाँले बताउनु भएको छ। गएको वर्ष डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको नीतिले 39 देशको नागरिकलाई अमेरिकामा शरण खोज्न, कार्य अनुमति लिन, ग्रीन कार्ड लिन तथा नागरिकताका लागि आवेदन दिन कठिन भएको थियो। यो नीति विरूद्ध आप्रवासन सेवा सम्बन्धी काम गरिरहेका संघ संस्था र मजदूर युनियनहरूले गएको मार्चमा दायर गरेको निवेदनको आधारमा फैसला भएको हो। पछिल्ला आप्रवासन नीतिहरू लागू गर्दा आफूसँग नभएको कानूनी र नियामक अधिकार प्रयोग गरेको निष्कर्ष पनि जोन म्याककोनेलले निकाल्नु भएको छ। आप्रवासी समूहहरूले उहाँले गरेको फैसलाको स्वागत गरेका छन्। यात्रा प्रतिबन्ध लगाइएका देशका मानिसले न्याय पाउने विश्वास गरिएको छ। विदेशकै अर्को खबरमा, भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले कक्रोचको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्य पुस्तक बोकेका थिए। सीजेपीका संस्थापक 30 वर्षीय अभिजित दीपके आन्दोलनको अगुवाईका लागि अमेरिकाको बोस्टनबाट हिजो शनिबारै नयाँ दिल्ली आइपुग्नु भएको थियो।
3: अब खेल सम्बन्धी खबर। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमान बीचको खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताका रूपमा सेमी फाइनल पुगेको नेपालले समूह बी को उपविजेता ओमानसँग खेल्न लागेको हो। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले पहिलो खेलमा चीनलाई 221 रनले तथा दोस्रो खेलमा मलेसियालाई 167 रनले पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र ओमान बीच अहिलेसम्म 9 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले 6 जितेको छ भने 2 पराजित भएको छ। एक खेल भने नतिजाविहीन भएको थियो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ। अर्को सेमी फाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन्।
2: खेलकै अर्को खबरमा, साफ महिला च्याम्पियनशीप 2026 उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रंगशालामा हिजो लुका भएको फाइनलमा भारतले बंगलादेशलाई 3-1 गोल अन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै भारतले साफ महिला प्रतियोगितामा 6 पटक उपाधि जित्न सफल भयो। सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले हराएको थियो भने भारतले भूटानलाई 1-0 गोलले हराउँदै फाइनलमा पुगेको थियो। पछिल्ला दुई संस्करण सन् 2022 र 24 च्याम्पियन बनेको बंगलादेश यसपटक उपविजेता बनेको छ। अब केही खबर संक्षेपमा। कोशी गण्डकी बागमती र लुम्बिनी प्रदेशको केही ठाउँमा गैराती हल्कादेखि मध्यमसम्मको पानी परेको छ। चितवन हेटौँडा लुम्बिनी सङ्खुवा सभा लगायतका ठाउँमा पानी परेको हो। त्यस्तै केही दिन कोशी प्रदेशका केही ठाउँ लुम्बिनी कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने साथै कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँहरूमा पनि तातो दिन हुने सम्भावना छ।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर 18,309 जना बाल बालिकामा कड़ा खालको कुपोषण भेटिएको छ। 6 महिनादेखि 5 वर्ष मुनिका बाल बालिकामा शीघ्र कड़ा खालको कुपोषण देखिएको हो। परिवार कल्याण महाशाखाले चालू आर्थिक वर्षमा राष्ट्रिय खोप लेखा जोखा अभियान संचालन गरेर बाल बालिकामा कुपोषण भए नभएको बारे परीक्षण गरिएको हो। बालखैमा कुपोषणको शिकार भएपछि उनीहरूलाई अन्य रोगले समेत गाँच्ने गरेको गाउँ गाउँ खटिएका स्वास्थ्य कर्मीहरूको भनाई छ।
2: यो खबर अन्नपूर्ण पोस्टले छापेको छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोक्का गरिएको विभागले जनाएको छ। विभागका निर्देशक कुर्मिला खतिवड़ाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छाडेको खबर कारोबार दैनिकले छापेको छ।
3: टालेका जाँगेलाई फालेको तार
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
3: नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 वटा सहमति। प्राथमिकताका क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल।
2: आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो। बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश।
3: सार्वजनिक सेवामा सुधार देखिए पनि उपलब्धि उत्साहजनक नभएको विज्ञको टिप्पणी। सेवा डिजाइन र प्रवाहमा सेवाग्राहीको सहभागिता आवश्यक रहेको सुझाव।
2: ट्रम्पको आप्रवासन नीति अमेरिकी एक संघीय अदालतले उल्टायो, आप्रवासी समूहद्वारा फैसलाको स्वागत।
3: र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै बंगलादेशलाई हराउँदै साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
2: र अन्त्यमा आजको कार्टुन चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन सीमा विवादसँग सम्बन्धित छ। यहाँ नेपाल र भारत बीचको सीमा क्षेत्र छ, त्यहीनेर दुई देशका नागरिक लखर लखर हिँड्दैछन् अनि नेपाली जस्ता एकजनाले भन्दैछन् अल्ली होस गरेर हिँड्नुहोस् है, फेरि फ्याट्टै सीमा मिचिएला। आजको काया कैरन सकिएको छ।
13: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
18: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
19: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
20: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराही दान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्स रे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
1: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
23: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओली संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो बद्दे पश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: त्यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रिय स्वतन्त्र पार्टी दाङको प्रथम जिल्ला अधिवेशन गोराहीमा सम्पन्न, जिल्ला सभापतिमा किरण खनाल निर्वाचित।
0: दाङ महिला जेसिसको सप्ताहव्यापी कार्यक्रम शुरू, हिजो पहिलो दिन 4 जीपीए ल्याउने 19 जना विद्यार्थीलाई सम्मान।
1: र राप्ते साहित्य परिषदको 49 साधारण सभा सम्पन्न, 19 जना साहित्यकार पुरस्कृत।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नपा गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट कुनै पनि पत्रिका निस्किएका छैनन्। संचार डेस्कबाट विभिन्न समाचारहरू लिएका छौं। आजको पहिलो समाचार लिएका छौं दाङ महिला जेसिसको सप्ताहव्यापी कार्यक्रमबाट।
2: दाङ महिला जेसिसले दाङ जिल्लाका विभिन्न विद्यालयबाट एसी परीक्षामा 4 GPA अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। दाङ महिला जेसिस वर्ष 26 को सप्ताहव्यापी कार्यक्रम अनुसार पहिलो दिन 4 GPA ल्याउने 19 विद्यार्थीलाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले विद्यार्थीको हौसला प्रदानका लागि महिला जेसिसले गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै विद्यार्थीलाई उच्च मनोबलका साथ अगाडि बढ़न आग्रह गर्नुभयो। प्रमुख अतिथि पुनले शिक्षकले असल मार्ग निर्देशन अभिभावकको साथ र सहयोग र विद्यार्थीको लगनशीलताका कारणले उत्कृष्ट नतिजा प्राप्त हुने र त्यस्तो नतिजा दिगो हुने भन्दै त्यसतर्फ लाग्न पनि आग्रह गर्नुभयो। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन नगर जेसिस वर्ष 26 का अध्यक्ष मिन्दाज भाट, कार्यक्रम संयोजक माया कुमारी चौधरी, दाङ महिला जेसिसका कार्यकारी उपाध्यक्ष आराधना सिंह ठकुरी, दाङ महिला जेसिसका पूर्व अध्यक्ष माया शर्माले बोल्नु भएको थियो। यसैगरी मानव कल्याण तथा वातावरण मञ्चका रीमा शर्मा, सिस्नपानी नेपालका लोकराज पराजले, पत्रकार महासंघ दाङका कोषाध्यक्ष अमर क्षितिज भण्डारी, सम्मानित विद्यार्थीका तर्फबाट गुरूकुल एकाडेमीका छात्रा एसु बुढाथोकी, पद्मोदय माविका शिक्षक घनी खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुविदीले गर्नुभएको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ। गैराती सम्पन्न अधिवेशन प्रथम अधिवेशनबाट अन्य 3 प्रतिस्पर्धीहरूलाई पछि पार्दै खनाल निर्वाचित हुनुभएको हो। निर्वाचन समितिका संयोजक लोकमान रेजालका अनुसार सभापतिमा निर्वाचित खनालले 196 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी विनय घिमिरेले 124 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी सभापति पदका अर्का उम्मेद्वार केदार रजौरेले 6 मत प्राप्त गर्नुभएको थियो भने अर्का उम्मेद्वार किरण कुमार आचार्यले 2 मत प्राप्त गर्नुभएको थियो। सर्वसम्मति हुन नसके पछाडि निर्वाचनमा गएको थियो। त्यसै गरी उपसभापति पदमा निराजन थापा विजय हुनुभएको छ। विजय थापाले 241 मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी सुनिता रावतले 80 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी सचिव पदमा असीम भूषाल निर्वाचित हुनुभएको छ। उहाँले 200 मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेद्वार बलिराम खत्रीले 123 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरेर सहसचिवमा प्रमिला रोका विजय हुनुभएको छ। उहाँले 148 मत प्राप्त गरी विजय हुनुभएको हो भने सहसचिवका अर्का प्रतिस्पर्धी दीपक गैरेले 108 मत र सोमराज बस्नेतले 63 मत प्राप्त गर्नुभएको थियो। यसै विषयमा कुराकानी गर्नका लागि दाङका राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित असीम भूषाल अहिले हामी कुराकानी गर्न गइराखेका छौं। टेलिफोन सम्पर्कमा अहिले असीम भूषाल जोडिँदै हुनुहुन्छ। प्राविधिकका मित्रले उहाँलाई त्यो जोड्ने प्रयास गरिराख्नु भएको छ। प्राविधिक कठिनाईका कारण हामी सम्पर्क गर्न सकिराखेका छैनौं। एकैछिन पछाडि उहाँलाई जोड्नेछौ। अहिले बाँकी प्रसंग।
2: राप्ती साहित्य परिषदले 49 वार्षिक साहित्य समूहहरू 2083 विभिन्न स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार वितरण सहित सम्पन्न गरेको छ। राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुदन कुमार पौडेलको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषदका केन्द्रीय संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार वरिष्ठ साहित्यकार पत्रकार नारायण प्रसाद शर्माको वरिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा दुईजना व्यक्तित्व तथा एक संस्था सम्मान र 19 जना श्रेष्ठहरूलाई पुरस्कृत गरिएको छ। व्यक्तित्व तथा सम्मानित हुनेहरूमा अग्र साहित्यकार मध्येबाट संस्कृतविद प्राध्यापक डाक्टर दोर्ण प्रसाद रजौरी तथा पुरस्कार अक्षयको संस्थापक मध्येबाट देवेन्द्र कुमार रिजाल र संस्थागत तर्फबाट जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरूबाट थारू साहित्य संस्कृति प्रतिष्ठान देउखुरी लम्ही रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो प्रथम जिल्ला सम्मेलन शुरू भएको सम्पन्न भएको छ। नयाँ नेतृत्व आइसकेको छ। नयाँ नेतृत्वले अब जिल्लामा पार्टीगत गतिविधिहरू कसरी अगाडि बढ़ाउँछ यस बारेमा कुराकानी गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी दाङका नवनिर्वाचित सचिव असिन भूषाल हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सचिवजी, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
3: हजुर नमस्कार, धन्यवाद हजुर।
1: सबभन्दा पहिले त यहाँलाई बधाई पनि छ। अब पार्टीका गतिविधिहरूलाई चाहिँ कसरी अगाडि बढ़ाउनुहुन्छ? एउटा सानो कमिटीहरू बनाउनु भएको छ, निर्वाचित कमिटीहरू आएको छ। अब हिजोका दिन भन्दा पनि अझ फरक ढंगले यहाँहरूले कसरी पार्टीलाई अगाडि बढ़ाउने सोच राख्नु भएको छ?
3: धन्यवाद। यस्तो छ, अब हाम्रो पार्टीको वडादेखि केन्द्र सम्मको अधिवेशन पालिकाहरू फिक्स भइसकेको थियो र हामीले वडा र पालिका चाहिँ समापन हामीले गरिसकेका थियौँ र जिल्लाको यो अधिवेशन हाम्रो अब अहिले नेपालीभरि व्यापक रूपमा चलिरहेको छ। हिजो हाम्रो दाङ जिल्लाको समापन भयो, त्यसपछि प्रदेश र केन्द्र सकिन्छ। र हाम्रो के छ भन्दाखेरि अब युवालाई चाहिँ थोरै प्राथमिकता दिने र सबैलाई मिलाएर लग्ने, जस्तो हाम्रो पार्टी त अलि नयाँ छ, अलि हाम्रो पार्टीले अझै मूर्त रूप दिन अझै बाँकी छ कि। हाम्रो पार्टीमा जस्तो अब काङ्ग्रेसका साथीहरू आउनु भएको छ, हिमालयका साथीहरू आउनु भएको छ, विभिन्न राजनीति दलका साथीहरू सबै फरक फरक दरबाट आउनु भएको छ। उहाँहरूलाई पनि फरक फरक दलका साथीहरूलाई पनि पुलाडलोड गरेर त्यो एउटा माहौल बनाएर एउटा समीकरण बनाउन सकेपछि चाहिँ हाम्रो सङ्गठन बलियो पनि हुन्छ र विश्वास पनि रहन्छ।
1: अब यहाँले चाहिँ युवाहरूलाई ठाउँ दिनु पर्यो भनेर भन्दै गर्दाखेरि अहिले जिल्ला नेतृत्वमा त त्यो यहाँले भने चाहिँ देखियो। हिजो नगर अधिवेशनमा त फेरि उही बुढाखाडाहरूलाई ठाउँ दिएको पनि देखियो। यो यतिसम्म कि त्यहाँ युवा त उम्मेद्वारसम्म पनि बन्नु भएन, जति उम्मेद्वार बन्नुभयो उही बुढापाकाहरू नै बन्नुभयो। अब यो युवाहरूलाई ठाउँ दिने भन्दै गर्दाखेरि भोलि स्थानीय तहको निर्वाचनको कुरा पनि आउँदैछ। अहिले त रासोपामा गयो भने टिकट पाइहालिन्छ, जितिहालिन्छ भनेर अघि यहाँले भने जस्तै हिजोका काँग्रेस, एमाले, माओवादीका पार्टीहरूबाट चाहिँ रासोपा प्रवेश गर्नेहरू पनि छन्। यसलाई चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ? तपाईँ त एउटा जिम्मेवार पदमा पुग्नु भएको छ, जिल्ला सचिव जस्तो पदमा, यसलाई कसरी व्यवस्थापन हुन्छ? अब
3: यस्तो छ, नयाँ पुरानो पार्टीबाट नयाँमा हाम थाल्यो अथवा पार्टी चेन्ज गर्यो भन्नेमा हामीले उहाँहरूलाई रोक्न पर्ने अवस्था पनि छैन
1: छैन,
3: होइन? उहाँहरूको क्षमता, उहाँहरूको इमान्दारिता, उहाँहरूको लगनथी लिएर हामीले त्यो मापन गर्छौँ। अब नगर अधिवेशनको कुरा ठ्याक्कै अलिकता उनीहरूले एजेट हाम्रो कुशलजी आउनुभयो, यसको मतलब उहाँ नयाँ हुनुहुन्न, हाम्रो पार्टीको पुरानो संस्थापक मान्छे हुनुहुन्छ। उहाँ 18 नम्बरको सभापति भएर 3 वर्ष चलाइसकेको व्यक्ति हुनुहुन्छ,
1: होइन?
3: त्योभन्दा मुनिको अब भनौँ न कार्यकारी सचिव सिमराज भण्डारी उहाँ चाहिँ जुदाय युवै हुनुहुन्छ, 4 वर्षबाट आउनु भएको छ, बिलङ गर्नुहुन्छ।
1: हजुर,
3: त्योभन्दा तलका समितिहरू सबै महिलाहरू अब भनौँ न सबै युवै हुनुहुन्छ, युवाको बहुमत छ, त्यसमा चाहिँ कुनै शङ्का गर्न आवश्यक छैन।
1: सजिवज्यू, अहिले पछिल्लो समय हिजो थोरै थियो र त्यो देखिएन र अहिले चाहिँ रासोपामा पनि गुटबन्दी शुरू भयो, रवि पक्ष र बालन पक्ष भयो भन्ने एउटा बजार हल्ला छ, यसलाई चाहिँ कसरी चिर्नुहुन्छ?
3: होइन, अब यस्तो छ, मूल्याङ्कन गर्ने जनताले त्यो स्वाभाविक हो, उहाँले आफ्नो तरिकाले मूल्याङ्कन गर्न पाउनुभयो। तर लोकतन्त्रमा त गइसकेपछि त चुनाव त फेस त गर्नु पर्यो, लोकतन्त्र मान्नु पर्यो, होइन? अब चुनावमा गइसकेपछि त दुईटा त समूह देखिने त स्वाभाविक पनि भयो। अब समूह देखियो भन्नेमा गुटको एउटा जुन दिन्छन् नि संज्ञा त्यो चाहिँ दिन हुँदैन जस्तो लाग्छ मलाई।
1: दाङमा गुट छैन भन्दा हुन्छ?
3: छैन नि, दाङमा गुट छैन नि। किन दाङमा गुट छ? एउटा मात्रै गुट छ, देश बनाउने गुट हो यो, समाज बनाउने गुट हो, परिवर्तनको यात्रामा अगाडि बढेको कुरो हो। यो दुईटा गुट भएर दुईटा धार भएर दुईटा कार्यविधि दुईटा विधान भन्ने त छैन, पार्टीको त विधान त एउटै छ, एउटै कार्यविधि छ, त्यसैमा बसेर काम गर्ने हो होइन। एकदुई लोकतन्त्रमा अब प्रतिस्पर्धामा जान पाइयो, दावेदार एउटै पदमा दुईटा मान्छे हुन पाइयो।
1: अब यहाँ त राष्ट्रिय स्वतन्त्र पार्टीसँग सुरुदेखि नै जोडिनु भएको छ, 79 सालकै निर्वाचनदेखि चाहिँ यो पार्टीमा आबद्ध हुनुहुन्छ, एउटा तदर्थ समितिको सचिव भएर पनि चलाउनु भयो, अहिले त निर्वाचन नै हुनुभयो। अब हिजोका दिनभन्दा यो पार्टीलाई अझै फरक तरिकाले, किन भन्दाखेरि सचिव भनेको अलिकति जिम्मेवार पद, संगठन विस्तारका लागि होला, अन्य गतिविधिहरूलाई चलायमान गराउनका लागि, यहाँको त्यस्तो छुट्टै योजना चाहिँ के छ? मैले हिजोका दिन अब चाहिँ संगठनलाई चाहिँ पार्टीलाई फरक ढंगले यसरी लान्छु भन्ने
3: ठ्याक्कै तपाईँले भनेको प्रश्नमा म सहमत छु। अब योजना भन्दा पनि अब हाम्रो मेन योजना त अब हामीले स्थानीय तहको लागि चाहिँ तयारी गर्दैछौँ होइन। अब हिजोको दिनमा अब संघीय चुनावको हामीले भने जसरी हामीले रिजल्ट पायौँ, अब स्थानीय तहको चुनावमा वडा भनौँ न वडाको पालिकालाई चाहिँ हामीले कसरी हाम्रो पक्षमा लिने भन्ने हिसाबले अब हामीले आजबाटै वकालत गर्न सुरु गरिसक्यौँ। पार्टीले पनि अब स्थानीयको लागि भनौँ न फोरम खोलेको छ, यो लिडरसिप एकाडेमी प्राइमेरी इलेक्सन भन्ने जुन एउटा तपाईँले थाहा पाउनु भएको छ नि
1: हजुर
3: होइन, यो पोलिटिकल पर्सपेक्टिभ भन्ने हो, यसलाई चाहिँ सबैलाई यो राखेर समेटेर हामीले यसको लागि चाहिँ अब वडा वडामा इमान्दार मान्छेहरूको खोजी गर्ने र उहाँहरूलाई चाहिँ तारिख दिने र उहाँहरूलाई जनताको विश्वास जितेर ल्याऊ भनेर चाहिँ उहाँहरूलाई हामीले एउटा माग निर्देशन गर्छौँ र उहाँहरूलाई त्यही अनुसारको अब हामीले प्लानिङ गरेर ट्रिट गर्छौँ। र अब अरू सङ्गठनका कुराहरू त अब भनौँ न अब पार्टीमा अब नयाँ साथीहरूलाई पनि जोड्ने क्रम चाहिँ अब जारी रहने भन्ने कुरो बसेर अब प्रशिक्षणका कार्यक्रम पनि गर्छौँ। अब अरू त अब
1: प्रशिक्षणको कुरा गर्दाखेरि हुन त तपाईँहरूलाई अलिकति त्यो तितो लाग्ला, त्यो घण्टी चुनाव चिन्ह राखेर खोलिएको फेसबुक पेज र त्यहाँ चाहिँ समर्थक भयो भने इतर पार्टी जो रासोपा भन्दा फरक पार्टीहरू छन् तिनीहरूलाई चाहिँ मुखै छोडेर गाली गर्ने सम्मका कार्यकर्ताहरू चाहिँ अहिले देखिन्छन्। यो साँच्चीकै घण्टीकै कार्यकर्ता हुन् कि घण्टीका नाममा खोलिएका फेक एकाउन्टबाट त्यस्तो हुने गर्छ? त्यस्ता खालका प्रशिक्षणहरू तपाईँको पार्टीमा तपाईँको कार्यकर्ताहरूलाई चाहिँ हुन्छ कि हुँदैन?
3: होइन, त्यो अभियसली हुन्छ, हामीले भन्ने गरेका छौँ। कुनै पनि व्यक्ति विशेषलाई किसान गरेर पार्टीलाई किसान गरेर चाहिँ गाली नगर भनेर चाहिँ हामीले सर्कुलर गरेकै हुन्छौँ। अब सामाजिक सञ्जालमा त विभिन्न मान्छेहरू जोडेका हुन्छन्, सबैलाई त चिन्ने अब त्यो अवस्था पनि हुँदैन होइन। कोही अब भनौँ न भित्र छिरेर भित्रैबाट प्रहार गर्ने अथवा एउटा इन्फर्मेसन लिने तरिकाले चाहिँ ग्रुपमा जोडिएका हुन्छन्, तिनलाई पनि हामीले मजाले पहिचान गरेर चाहिँ एउटा तिनीहरूको पनि भनौँ न एक हिसाबले तिनीहरूलाई पनि अब चिन्ने र तिनलाई पनि कसरी ट्रिट गर्ने भन्ने हिसाबले चाहिँ हामीले पनि तयारी गरेका हुन्छौँ। शुभचिन्ता साथीहरूलाई चाहिँ अलिकता घन्टीका साथीहरूलाई अथवा राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसैले बेङ्गी हान्यो अथवा घुमाएर केही लेखेपछि शुभचिन्ता शुभेच्छाहरू चाहिँ आँटेर भनौँ न घन्टीलाई माया गरेर चाहिँ उहाँहरूलाई चाहिँ त्यो लेख्नु भएको हुन्छ। त्यसलाई चाहिँ हामीले गर्नु हुँदैन भनेर चाहिँ हामीले ट्रिट गरेर राखेको हुन्छ।
1: घन्टीलाई माया गर्ने सवालमा अर्कालाई सत्त सराप त गर्नु भएन घेर,
3: त्यो त भएन, त्यही त अब हाम्रो समाज अलिकति त त्यस्तै छ, त्यही भएर त्यो पोलिसीमा हामी पाले
1: खास महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सचिव असीम भूषाल, पार्टीलाई नयाँ ढंगबाट अगाडि लग्ने भन्दा हामीसँग कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेको लागि छोटो विश्राम।
4: अत्याधुनिक पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा।
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
6: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
6: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
6: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082-65-2018।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टर

0: भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
2: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-0653।
3: अब अन्य खबर प्रसंग, बाँकेको बैजनाथ तेन स्थित नौबस्ता बाल सुधार गृहमा रहेका कानूनी विवादमा परेका बालकहरूलाई कानूनी परामर्श प्रदान गरिएको छ। एडभोकेसी फोरम नेपाल र नेपालगंज उच्च अदालत बार एसोसिएशनका पदाधिकारीहरूको संयुक्त टोलीले स्थलगत अवलोकन गर्नुका साथै कानूनी परामर्श प्रदान गरिएको हो। नेपालको संविधान, बाल बालिका सम्बन्धी ऐन 2075 र बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको भावना अनुसार कानूनी विवादमा परेका बाल बालिकाहरूको संरक्षण, सुधार, पुनस्थापना र समाजमा पुनर्मिलन गराउने उद्देश्यका साथ यो अनुगमन गरिएको एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभएको छ। नेपालगंज उच्च अदालत बारका सदस्य अधिवक्ता सुरेश कुमार गौतमले अवलोकन तथा परामर्शको मुख्य लक्ष्य बाल न्याय प्रणालीको कार्यान्वयन, सुधार गृहको व्यवस्थापन, सेवा प्रवाह र बाल बालिकाहरूको आधारभूत मानवाधिकार तथा न्यायिक पहुँचको अवस्थाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नु रहेको बताउनुभयो। विशेष गरी आफ्नो मुद्दाको अवस्थाबारे जानकारी नपाएका, कानूनी प्रक्रियामा अन्यलमा रहेका र विभिन्न कानूनी जिज्ञासा भएका बाल बालिकाहरूलाई प्रत्यक्ष परामर्श दिएर न्यायिक प्रक्रियामा उनीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने उद्देश्य रहेको गौतमको भनाइ छ। अनुगमनका क्रममा टोलीले सुधार गृहका खरिदार पवन बुढासँग सुधार गृहको समग्र व्यवस्थापन, प्रशासनिक अवस्था, बाल बालिकाको संख्या, मुद्दागत अवस्था र हाल भोग्नु परेका चुनौतीहरूका विषयमा विस्तृत रूपमा छलफल र समीक्षा गरेको एडभोकेसी फोरमका संयोजक गौतमले जानकारी दिनुभएको छ। अनलाइन संस्करणमा खबर छ।
4: दाङमा कृषि उत्पादनका क्रममा रासायनिक विषादीको प्रयोग अत्यधिक हुने गरेको पाइएको छ। कृषि ज्ञान केन्द्र दाङका कार्यालय प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा प्रति हेक्टर औसत 12 केजीसम्म रासायनिक विषादी प्रयोग हुने गरेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा कृषि क्षेत्रमा बढ्दो रासायनिक विषादीको जथाभावी प्रयोग न्यूनीकरण तथा त्यसको जोखिमबारे कृषकलाई सचेत गराउने उद्देश्यले आयोजित गोष्ठीमा प्रमुख प्रशिक्षक समेत रहनुभएका भण्डारीले यस्तो बताउनु भएको हो। उहाँले खेतमा छरेको विषादी अन्तत हाम्रो पेटमा पुग्ने भएकाले खेत स्वस्थ भए मात्रै मानिस स्वस्थ रहने भन्दै विषादीको मात्रा, प्रयोग गर्ने समय र विधिमा किसानले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। त्यसै गरेर उहाँले विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, जैविक विकल्प तथा मानव स्वास्थ्य र वातावरणमा पर्ने दीर्घकालीन असरका विषयमा जानकारी गराउनु भएको थियो। रासायनिक विषादीका कारण प्राणघातक रोगहरूका कारण कैयौंले अकालमै ज्यान गुमाउनु परेको भन्दै उहाँले यसतर्फ किसानहरूलाई सचेत रहन पनि आग्रह गर्नु भएको छ। आजको संचार डेस्कबाट यो खबर लिएका छौं।
3: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा भएको भौतिक एवं भर्चुअल बैठकले शनिबार हिजोदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायको छलफल तथा सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र माने नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सएल अण्डाको मूल्य प्रति केरेट 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 514 तथा सानो अण्डा प्रति पेटी अर्थात 7 केरेटको 3000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ

0: भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़दै गएको छ। गएको वैशाख तेस्रो हप्ता एक्सएल अण्डाको मूल्य प्रति क्रेट 465 थियो। त्यस्तै ठूलो अण्डाको मूल्य 490, मीडियम अण्डाको 400 तथा सानो अण्डाको प्रति पेटी 2300 रूपियाँ थियो। किसानले लागतको भाव पाए पनि पटक पटक भाव बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ।
1: ग्रीन फाउन्डेशन नेपालले दाङका सामुदायिक वन वनमा फलफूलका बिरुवा रोप्ने कार्यक्रममा अगाडि बढ़ाएको छ भने वन उपभोक्ता समूहसँग छलफल पनि गरेको छ। ग्रीन फाउन्डेशन नेपाल र ग्रीन इन्टिलियोजेनको आयोजनामा दाङ जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा सञ्चालन गरिने फलफूलका विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण कार्यक्रमको तयारी स्वरूप सम्बन्धित वन उपभोक्ता समूहका पदाधिकारीहरूसँग छलफल गरेको हो। घोराही स्थित पाण्डवेश्वर सामुदायिक वन उपभोक्ता समूह, दंगीशरण गाउँपालिका राजकोट सामुदायिक वन उपभोक्ता समूह, तिलकन्या सामुदायिक वनमा सञ्चालन गरिने वृक्षारोपण कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन पदाधिकारीहरूसँग विस्तृत छलफल गरिएको हो। छलफलमा वृक्षारोपण कार्यक्रमको उद्देश्य बिरूवाको संरक्षण, दीर्घकालीन व्यवस्थापन तथा समुदायको सहभागिताका विषयमा विचार विमर्श गरिएको थियो। कार्यक्रममा सहभागी पदाधिकारीहरूले वन वातावरण संरक्षण, जैविक विविधताको प्रवर्धन तथा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका थिए। संचार डेस्कबाट खबर लिएका छौं।
0: कर्णालीका केही जिल्लामा अझै पनि शुद्ध खानेपानीको हाहाकार छ। पश्चिम सुर्खेतको चौकुने गाउँपालिका 5 रेक्चा गाउँ अहिले काकाकुल बनेको छ। यहाँका स्थानीयले झण्डै 5 दशकदेखि पानीकै लागि ठूलो शास्ति भोगिरहेका छन्। गाउँमा 11 कुवा छन् तर सबैजसो कुवा सुकेका छन्। स्थानीयले अहिले लेदो पानी कपड़ाले छानेर खाइरहेका छन्। कुवामा सर्प भ्यागुता परे पनि खानुपर्ने बाध्यता रहेको छ। यो स्थिति कर्णालीको विकास र जनजीविकाका लागि ठूलो चिन्ता र चुनौती रहेको छ। स्थानीय प्योरी बुढा भन्नुहुन्छ, पुर्खादेखि पानीका लागि ठूलो शास्ति बिहोरिरहेका छौं। हिउँदको 6 महिना लेदो पानी छानेर उपभोग गरे पनि वर्षा शुरू हुँदा गाउँ नै काकाकुल बन्छ। दिगो खानेपानीका लागि सरकारले अहिलेसम्म पनि पहल नगरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। कर्णालीका स्थानीय तहमा 3,66,000 घरधुरी छन्। तीमध्ये 1,30,465 घरधुरीमा मात्र घर परिसरमै खानेपानी सेवा पुगेको छ भने 1,62,610 घरधुरीका लागि पानीको धारा नजिकै भए पनि पहुँच भने सीमित छ। कर्णालीमा पानीकै अभावमा दशकौंदेखि स्थानीय तटपी रहेका छन्। कर्णाली प्रदेश आधारभूत खानेपानीको पहुँचमा पुछारमा देखिएको छ। यहाँका अधिकांश नागरिकका लागि शुद्ध र सुरक्षित खानेपानीको पहुँच छैन। धेरै नागरिक दूषित पानी पिउन बाध्य भएका छन्।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब
1: क्षेत्रीय सहयोग का लागि गतिशील मंच बनाउनु पर्नेमा प्रधानमंत्री बालेन्द्र शाह को जोड़। परराष्ट्र मंत्री शिशिर खनाल र भारत का विदेश मंत्री डाक्टर एस जयशंकर बीच नया दिल्ली में द्विपक्षीय भेटवार्ता व्यापार लगानी र संपर्क संजाल लगायत का विषय में छलफल। युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह। बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन। र अमेरिका र इजरायलले इरानमाथि युद्ध शुरू गरेको 100 दिन पूरा शान्ति सम्झौता अझै अनिश्चित।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pasupatiicare.com।
1: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकलाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मंचका रूपमा उल्लेख गर्दै यसले यस क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिविम्बित गर्ने बताउनु भएको छ। बिम्स्टेकको 29 वार्षिक उत्सवका अवसरमा हिजो जारी सन्देशमा उहाँले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रको अझ गहिरो एकीकरणलाई प्रवर्धन गर्नुपर्ने आवश्यकतामा जोड़ दिनु भएको छ। बिम्स्टेकको दीर्घकालीन शक्ति यसको जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्धन, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना तथा जलवायु परिवर्तन र प्राकृतिक विपदबाट उत्पन्न जोखिमप्रति प्रतिरोध क्षमता अभिवृद्धिका लागि थप प्रयास गर्न आह्वान गर्नुभएको छ। उहाँले एक आपसमा जोड़िएको उत्थानशील तथा समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्न नेपाल सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। उहाँहरूबीच हिजो साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीहरूले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल भएको छ। भेटवार्ताका क्रममा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतका जनतालाई अभिवादन गर्नुभएको थियो। उहाँले गत अप्रेल महिनामा मौरिसमा भएको नवौं इण्डियन ओसियन सम्मेलनको साइड लाइनमा विदेश मन्त्री एस जयशंकरसँग फलदायी छलफल भएको र पुनः भेट्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै भारतको उच्चस्तरीय महत्वपूर्ण भ्रमण गर्नुभएको उल्लेख गर्दै नेपाल र भारत केवल दुई देश मात्र नभई एक गौरवशाली प्राचीन सभ्यताका साझेदार भएको पनि बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडीटीभीसँग हिजो विशेष संवाद गर्दै नेपाल र भारत बीच खुल्ला सिमाना भए पनि एक अर्को देशले एक अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाल लगायतका क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकारीको अपेक्षा गरेको धारणा राख्नुभयो। उहाँले नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने र बंगलादेशमा नेपालको विद्युत निर्यातका लागि भारतको साथ रहने विश्वास समेत व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हालै भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र सरकारबाट भएको भव्य स्वागतले दुई देश बीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन उत्प्रेरणा मिलेको पनि उहाँले बताउनुभयो। भारतको सहयोगमा 2072 सालको भूकम्प पछिको पुननिर्माण कार्यक्रम अन्तर्गत सम्पन्न 72 स्वास्थ्य संस्था तथा 12 सांस्कृतिक सम्पदा परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएका छन्। भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाललाई हिजो भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले उक्त परियोजनाहरू हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी उहाँहरूले हिजो भारत र नेपालको राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस बीच सीमापार व्यक्तिगत रेमिटान्सलाई सहज बनाउनका लागि संयुक्त रूपमा शुभारम्भ समेत गर्नुभएको छ। त्यस्तै दुवै मन्त्रीको समुपस्थितिमा हिजै नयाँ दिल्लीमा डिजिटल इण्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालय भोइस फर्स्ट भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदान प्रदान पनि गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताउनु भएको छ। हिजोदेखि शुरू भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनैतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्नुहुँदै संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने पनि बताउनुभयो। मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको पनि बताउनुभयो। सभामुख दोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा हिजो टीकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अर्यालले संघीयता कार्यान्वयनमा तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्र थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको पनि उल्लेख गर्नुभयो। यसै गरी सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो। अध्यक्ष दाहालले जनताका भावनालाई आत्मसात गर्दै लोकतन्त्रलाई मजबूत बनाउनेतर्फ तीनवटै तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अगाडि बढ़िरहेकाले पुराना गलत राजनीतिक शैली दोहोर्याउन छुट नभएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनु भएको हो। संचार मन्त्री तिमिल सिन्हाले प्रधानमन्त्री बालेन्द्र शाह र रासोपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन पारदर्शिता र उत्तरदायित्वको दृष्टिकोण अनुसार सबैले देशका लागि योगदान दिनुपर्ने बताउनुभयो। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। फरक प्रसंगमा संचार मन्त्री तिमिल सिन्हाले दूरसंचार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकता रहेको र आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। हिजै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनु भएको छ। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3735 जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिश गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिश गरिएको परीक्षा समितिका संयोजक नवराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकताका क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिश गरेको उहाँले बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ परेका मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 र प्रियाले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 2,00,000 लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागले हिजो अनुगमनका क्रममा मन्त्री मेहताले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढ़ाउन र क्यान्सर लगायतका औषधिको अभाव हुन नदिन निर्देशन दिनु भएको हो। साथै विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोत साधन र जनशक्तिको विवरण अविलम्ब पेश गर्न आग्रह गर्दै मन्त्री मेहताले विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। सुदूरपश्चिमको दुर्गम पहाड़ी जिल्ला बैतडीमा उद्योग व्यवसायको संख्या विगत केही वर्षदेखि घट्दो क्रममा देखिएको छ। खास गरी पहाड़ी क्षेत्रबाट सुगमताका लागि तराईमा गरिने बसाई सराई र नजिकको भारतीय बजारमा किनमेल गर्ने क्रम बढ़दै जाँदा जिल्लामा उद्योग व्यापार व्यवसायमा कमी आएको बैतडी उद्योग वाणिज्य महासंघले पनि जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: घरेलु तथा साना उद्योग कार्यालय बैतडीबाट प्राप्त विवरण अनुसार चालु आर्थिक वर्ष 2082-83 जेठ 18 गतेसम्म जिल्लामा 127 उद्योग र 54 वाणिज्य व्यवसाय दर्ता भएको बताउनुहुन्छ घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कुमार साउद।
4: गत वर्षको तुलनामा गत विगत 3 वर्षको तुलना गर्दाखेरि
3: कार्यालयका अनुसार हालसम्म बैतडीमा कुल 3,000 6,626 उद्योग र 3,503 वाणिज्य व्यवसाय दर्ता भएका छन्। तथ्याङ्कले विगत तीन आर्थिक वर्षदेखि उद्योग तथा व्यवसाय दर्ताको संख्या निरन्तर घट्दै गएको देखाएको छ। उद्योग व्यवसाय प्रति आकर्षण घट्नुको कारण के त? उद्योग वाणिज्य संघ वैद्यका उपाध्यक्ष खिमानन्द भट्ट:
5: मान्छेहरूको अर्थतन्त्रमा पनि कमी भएका कारणले र हामीहरूको क्रय शक्ति पनि घटेको हुनाले एकदम खालि दिन गुजारा मात्रै छ व्यापारीहरूको। पैतडीको जो पलायनको दर छ, जनसंख्या जम्मै मधेसतिर झर्ने नजिक इन्डिया भएकोले पनि अब भोग्य सामान इन्डिया सस्तो पर्छ भन्ने भान भएको हुनाले धेरै जसो भोग्य माल इन्डियाबाट आउने।
3: आर्थिक वर्ष 2079-80 477 उद्योग र 163 वाणिज्य व्यवसाय दर्ता भएका थिए। त्यस्तै 2080-81 191 उद्योग र 173 वाणिज्य तथा 2081-82 135 उद्योग र 63 वाणिज्य व्यवसाय दर्ता भएका थिए। चालू आर्थिक वर्षमा भने यो संख्या अझै घटेको देखिएको छ। समग्र बजार र उपभोक्ता हितमा प्रशासनले के गरिरहेको छ त? सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौला:
5: गाउँतिर अलिकति उनीहरूले ब्याट गएको राम्रै अखाद्य पक्षीहरू राख्ने र अब उनीहरूलाई बेच्नेलाई पनि थाहा नहुने, किन्नेलाई त थाहा नै हुँदैन। उनीहरूले गाउँघरका सिधा सिधा मान्छे, त्यसले गर्दा हामीले गएर प्योरिटी अब ब्याट गुज्रेका खाद्य नष्ट गर्यौँ। लगाउ
3: बैतडीको अर्थतन्त्र मुख्यतः कृषि, पशुपालन र सामान्य व्यापारमा आधारित रहे पनि अपेक्षा अनुसार औद्योगिक विस्तार पनि हुन सकेको छैन। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
6: नारायणी अस्पतालको सूचना:
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको!
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825367775।
8: सम्पर्क नम्बर 98478-26873।
13: हजुर, हामी दिन्छौँ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
1: यो हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मान सरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढ़ेका छन्। पछिल्ला केही दिन यता कैलाश मान सरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ़दै गएको छ। हुम्लाको हिलसा नाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन शुरू गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। वैशाखमा सुनसान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आगमन बढ़ेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार: संयुक्त राज्य अमेरिका र इजरायलले इरान विरूद्ध शुरू गरेको युद्धको हिजो 100 दिन पूरा भएको छ। यसबीचमा युद्ध विराम गरी शान्ति स्थापना गर्न पटक पटक प्रयास भए पनि अहिलेसम्म ठोस उपलब्धि हुन भने सकेको छैन। शान्ति वार्ता हुन नसक्दा जारी द्वन्द अमेरिकी जनतामा लोकप्रिय बन्न नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। सार्वजनिक मत सर्वेक्षणहरूका अनुसार अधिकांश अमेरिकी नागरिकले इरानमाथिको सैन्य कार्यवाहीको विरोध पनि गरेका छन्। पछिल्ला दिनमा मध्य पूर्वमा तनाव थप चर्किएको छ। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा 3 उच्च सैनिक अधिकारी मारिएका छन्। यता गाजा शहर स्थित एक अस्थायी शिविरमा भएको आक्रमणमा कम्तीमा 8 प्यालेस्टिनीको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार, सुरेन्द्र मणि त्रिपाठीबाट।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: खेतीपातीको समय आइसक्दा पनि रासायनिक मल प्राप्त गर्न कठिनाई भइरहेको गुनासो देशैभरबाट आइरहेका बेला वितरण कार्यलाई व्यवस्थित बनाउन सरकारले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा सम्पर्क व्यक्ति फोकल पर्सन तोक्ने गरी काम अगाडि बढ़ाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको छ। यो व्यवस्थाले किसानहरूले मल प्राप्तिमा भोग्नु परेका समस्याहरू सिधै सरकारी निकायसम्म पुर्याउन र तिनको समयमै समाधान खोज्न सहज हुने मन्त्रालयले विश्वास लिएको छ। हाल देशभरि मल वितरण कम्पनी मार्फत स्रोत उपलब्धताका आधारमा मल आपूर्ति र बिक्री वितरण हुँदै आएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ 21 गतेसम्म कुल विनियोजित बजेटको 19.4% मात्र खर्च गरेको छ। प्रदेश सरकारको वित्तीय विवरण अनुसार 46.98 अर्ब बजेट मध्ये जेठ 21 गतेसम्म 9.12 अर्ब मात्र खर्च भएको हो। यसमा चालूतर्फ 5.32 अर्ब तथा पुँजीगततर्फ 3.79 अर्ब खर्च भएको देखिएको छ। विगतदेखिको आर्थिक वर्षको अन्तमा आएर काम गर्ने परिपाटी तथा बीचमा हुने गरेको माल वस्तुको हुने मूल्य वृद्धिका कारण पनि बजेट खर्च तीनै तहको सरकारमा प्रभावित भइरहेको सरकारवालाहरूले बताएका छन्। नेपाल यस कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको छ। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य सूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट 15 रूपियाँले वृद्धि भएको छ। यसै गरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी 3,000 रूपियाँ तोकिएको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। साताको शेयर बजार मापक नेप्से परिसूचक 26.69 अङ्क घटेर 2755.41 बिन्दुमा बन्द भएको छ। साताभरिको कारोबारमा नेप्से परिसूचक 2782.10 बिन्दुबाट झरेर 2755.41 बिन्दुमा पुगेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजार बढ़ने लगानीकर्ताको अपेक्षा रहेको थियो। साताभरिमा शेयर बजार मापक नेप्से परिसूचक घटे पनि कालिन्चोक हाइड्रो पावरको शेयर मूल्य सर्वाधिक 101.06% बढ़ेको छ। यस्तै सेन्ट्रल फाइनेन्सको शेयर मूल्य करिब 25% बढ़ेको छ भने नेपाल पुनर्विमा कम्पनीको शेयर मूल्य करिब 17.5% बढ़ेको छ।
15: के तपाईँ दाँत तथा ग्यास सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: हिराले खाएको दाँत निकाल्ने,
17: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
16: खाली ठाउँमा दाँत राख्ने,
17: दाँतको जरैदेखि उपचार गर्ने,
16: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
17: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
18: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
19: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
20: आया, मम्मी मम्मी दाँत दुख्यो।
21: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
22: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
21: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
23: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
19: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
24: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
25: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
23: सम्पर्क फोन नम्बर 082-595-222।
21: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
0: मह सेवन दीर्घ जीवन
2: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
26: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
27: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
29: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
30: सक्कु जे लौ खबर सुने।
29: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा मा।
30: आप बिराम पर्ल से बुढ़वा करक लाग डांग से बाहर जाइनी पर्ना।
29: छुट्टी छुट्टी से भारी सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
30: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा।
29: ओपीडी सेवा, भर्ना सेवा,
30: सक्कु मेरिक ऑपरेशन सेवा,
29: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
30: अस्था के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
29: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बर्गदुआ दांग। संपर्क फोन नंबर 97090-65225
30: 082-591-101
29: 591-102
30: 082-591-103
29: 591-104 ओ 591-105।
31: सीता के भो तिमलाई गुम्सेर बसेछौ?
32: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
31: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
32: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
33: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
27: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
33: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9048723572।
34: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
35: हाम्रा सेवाहरू
34: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
35: छाती, दम, निमोनिया, खोकी, छेरो,
34: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
35: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
34: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
35: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
34: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
35: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
34: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
35: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
34: दूरबीन विधि द्वारा नाक कान घाटी को इंडोस्कोपी,
35: कान सुन्न नसक्नेहरुका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
34: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श,
35: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गनाउने,
34: घाटी दुख्ने, घाटी को एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
35: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 98578744722, 98578335060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
9: स्वदेश तथा विदेश का 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर।
10: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू:
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेटर र वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू:
10: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
9: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
10: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
9: सम्पर्क मोबाइल 98410170 98410170।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
35: उपचार हुने रोगहरू:
1: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
35: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
35: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
35: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: या ये दांत दुखियो
1: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भक्कर त औषधि गरेको बिसको उन्नीस भएको हैन
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान

0: तल्लो घरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
4: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
5: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
4: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
5: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
4: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
5: छालामा दागहरू आउने, कपाल झर्ने,
4: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
5: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
4: बारम्बार गर्भपतन भएमा,
5: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
5: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
4: बिना कारण शरीरको तौल घटेमा,
5: ढाड दुखेमा, कम्मर दुखेमा,
4: गाउट तथा युरिक एसिडको समस्या,
5: बारम्बार आँखा रातो भएमा,
4: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
5: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
4: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
5: लामो समयदेखि छाला कडा भएमा,
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
5: युवा अवस्थामा पक्षघात भएमा,
4: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
5: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
4: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
5: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
4: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
5: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: फोन नम्बर 0825916770,
4: मोबाइल नम्बर 98578443100। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: कार्यक्रमहरू:
2: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
7: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
8: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सदरदाङ।
9: फोन नम्बर 0825562601, 98578-35990, 98578-31684, 98512-32328
2: र 98578-37255।
10: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

आठ बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। देशका पहाड़ी र हिमालय क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ। पहाड़ी र हिमालय क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ। तातो हावाले अत्याधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका धेरै जसो हिमाली तथा पहाड़ी भागमा बदली छ भने तराईमा आंशिक बदली छ। आज कोशी प्रदेशका केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ। साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। दूषित खाद्य वस्तुका कारण विश्वभरि हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्य जन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। डब्ल्यूएचओका अनुसार 5 वर्ष मुनिका बाल बालिकाले खाद्यजन्य रोगको कुल भारको करिब 40% हिस्सा वहन गर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बाल बालिकाको मृत्यु हुने गरेको छ। खाद्यजन्य रोगले विशेष गरी महिला, बाल बालिका, द्वन्द प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेर्नु पर्नेमा जोड़ दिइएको छ। सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ। खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ। गैराते सम्पन्न प्रथम अधिवेशनबाट अन्य 3 प्रतिस्पर्धीलाई पछि पार्दै खनाल निर्वाचित हुनुभएको हो। निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनाल 196 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी विनय घिमिरेले 124 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी सभापति पदका उम्मेद्वार केदार रजौरेले 6 मत र किरण कुमार आचार्यले 2 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी उपसभापति पदमा निराजन थापा विजय हुनुभएको छ। विजय थापाले 241 मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी सुनिता रावतले 80 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी सचिव पदमा असीम भूषाल निर्वाचित हुनुभएको छ। उहाँले 200 मत प्राप्त गर्दा सचिव पदकारका उम्मेद्वार बलिराम खत्रीले 123 मत प्राप्त गर्नुभएको थियो। सहसचिवमा परमिला रोका विजय हुनुभएको छ। उहाँले 148 मत प्राप्त गर्नुभएको थियो भने सहसचिव पदका अर्का उम्मेद्वार दीपक गैरीले 108 मत र सोमराज बस्नेतले 63 मत प्राप्त गर्नुभएको थियो। सदस्यहरूमा प्रतापुन मगर, चुम्बन चौधरी, गोमा शर्मा, पवित्रा विक निर्वाचित हुनुभएको छ। दाङ महिला जेसिसले दाङ जिल्लाका विभिन्न विद्यालयबाट एसी परीक्षामा 4 जीपी अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। दाङ महिला जेसिस वर्ष 26 सप्ताहव्यापी कार्यक्रम अनुसार हिजो पहिलो दिन 4 जीपी ल्याउने 19 विद्यार्थीहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले विद्यार्थीको हौसला प्रदानका लागि दाङ महिला जेसिसले गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै विद्यार्थीलाई उच्च मनोबलका साथ अगाडि बढ़न आग्रह गर्नुभयो। प्रमुख अतिथि पुनले शिक्षकको असल मार्ग निर्देशन अभिभावकको साथ र सहयोग विद्यार्थीको लगनशीलताका कारणले उत्कृष्ट नतिजा प्राप्त हुने र त्यसको नतिजा दिगो हुने भन्दै त्यसतर्फ लाग्न पनि आग्रह गर्नुभएको थियो। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवननगर जेसिस वर्ष 26 का अध्यक्ष मिनराज भाट, कार्यक्रम संयोजक माया कुमारी चौधरी, दाङ महिला जेसिसका कार्यकारी उपाध्यक्ष आराधना सिंह ठकुरी, दाङ महिला जेसिसका पूर्व अध्यक्ष माया शर्माले बोल्नु भएको थियो। यस्तै गरी मानव कल्याण तथा वातावरण मञ्चका रीमा शर्मा, सिस्नोपानी नेपालका लोकराज प्राजुली, पत्रकार महासंघ दाङका कोषाध्यक्ष अमर क्षितेज भण्डारी, सम्मानित विद्यार्थीका तर्फबाट गुरूकुल एकाडेमीका छात्रा यशु बुढाथोकी, पद्मोदय माविका शिक्षक हने खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुविदीले गर्नुभएको थियो। राप्ती साहित्य परिषदले 49 वार्षिक साहित्य समारोह 2083 विभिन्न स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार वितरण सहित सम्पन्न गरेको छ। राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुधन कुमार पौडेलको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषदका केन्द्रीय संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार वरिष्ठ साहित्यकार पत्रकार नारायण प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा 2 जना व्यक्तित्व तथा 1 जना सम्मान र 19 जना स्रष्टाहरूलाई पुरस्कृत गरिएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
2: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
1: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिट बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
2: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
1: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
3: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच हुने मिति: जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
4: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
5: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
4: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
5: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
4: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
5: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र वितरण लिन आउँछु।
4: लाली बजार,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
7: के टेन्सन लिएर
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-65।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
13: तपाईँ
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
13: सँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ। हामीले सरकारी कार्यालयको बारेमा कुराकानी गर्यौं, हामीले स्वास्थ्य क्षेत्रको भनौँ अस्पतालको विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं, अर्को भनेको विद्यालय शिक्षा क्षेत्रमा पनि यसको असर देखिएको छ, पठन पाठन व्यवस्थापनका कुराहरू छन्, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
14: हेर्नुहोस्, यो कस्तो हुन्छ भने यो अहिलेको जेएनजी मुभमेन्ट पछि बनेको सरकारबाट जनताले धेरै आशा राखेको छ। यो लामो समयको पहिलेका पार्टीहरूको असन्तुष्टिको रिफ्लेक्सनमा यो सरकार आयो, त्यसमै कुनाले यसबाट नयाँ चिजहरूको अपेक्षा गरिन्छ, नयाँ चिज आउला, नयाँ केही होला भन्दाखेरि अब अहिले के देखियो भने अन्त यो अहिले समालोचना यसलाई आलोचना गर्ने बेला पनि भएको छैन, त्यसको मूल्याङ्कन गर्ने बेला पनि भएको छैन, तैपनि केही चिजहरू चाहिँ फटाफट निर्णय आए, त्यो कारण कसरी हुन्छ नि हेर्नु छ। यो शिक्षामा के भयो त भने अब यो बच्चाहरूलाई कति सर्टेन क्लाससम्म जाँच नलिने, बोझ नदिने होइन भने फरक खालको विदेशी शैली, विदेशमा त्यस्तै हुन्छ। यो जाँचमा हामी के भन्छौँ, पेपर र पेन्सिलको जाँचले कसैको पनि योग्यता परीक्षण हुँदैन, त्यो राम्रो परिचय होइन। सबै ठाउँमा पेपर पेन्सिलको जाँचै होइन, लिमिटेड समयमा तँलाई यो लेख भनेर दिएको त्यसले कहिले केही पनि मेरिटको मूल्याङ्कन गर्दैन, त्यसले उसलाई आफ्नो किसिमको प्रतिभाहरू प्रस्फुटित हुनदिने, उसलाई किताबको भारी नबोकाउने, उसलाई चाहिँ नि जाँचको लोड नदिने, बच्चालाई सर्टेन क्लासमा उनीहरूको अटोमेटिकल्ली उनीहरूको एसेसमेन्ट गर्ने, माथि लाने हो। यस्तो खालका यो वैधानिक सिस्टम हो जुन म पनि सराहना गर्छु, होइन त्यो राम्रो कार्यक्रम ल्याएछ। तर फेरि अब फेरि कस्तो हुन्छ भने सामान्यत अब यो निजी विद्यालयलाई ट्याक्स लाउने, कहाँ कहाँ ट्याक्स लाउने भन्दाखेरि, अनि शिक्षामा ट्याक्स लाउने, स्वास्थ्यमा ट्याक्स लाउने, भ्याट लाउने भन्दाखेरि फेरि मार त फेरि तिनै जनतालाई पर्छ कि, त्यसै ठिक आएको छैन। फेरि निस्केको छैन हौ, मैले भने कुन चिज राम्रो छन् त्यस्तो इनोभेसन पनि आएको छ, त्यो त म प्रशंसै गर्छु, ठिक कुरा हो। तर अब अहिले अस्ति बजेट आयो, बजेट आउँदा तल्लो वर्गलाई के छ त भनेर हेर्नु परेन, तल्लो वर्गलाई के छ पनि त हेर्नु परेन, मध्यम वर्गलाई ठिक छ, उच्च वर्गलाई ठिक होला, मध्यम वर्गलाई ठिक होला किनभने ट्याक्समा छुटहरू छ विभिन्न आयकरहरूमा, ठिकै होला, तलब बढाएको छ अलिअलि थोरै भए पनि, हुन त 21% भन्छ त्यो 10% हो परेको चाहिँ, तै पनि 21% नै मान्नु होला, हँ त्यो भत्तालाई पनि जोडेर सबै ग्रेडसँगै जोडेर भनेको छ भने त्यस्तो ढाँट्नु हुँदैन, 10% हो बढेको चाहिँ तलब वृद्धि, अनि पर्फर्मेन्सको एलाउन्सलाई पनि तलब वृद्धि भनिया चाहिँ त्यो होइन। तै पनि के हो भने ल ठिक छ, मध्यम वर्गलाई केही गरेको हो सरकारले, धन्यवाद छ सरकारप्रति, तर तल्लो वर्गलाई पनि थाहा हुनु पर्यो नि, मार्जिनलाइज ग्रुपको लागि पनि थाहा हुनु पर्यो नि, हो मार्जिनलाइज ग्रुपको लागि के आयो त भन्दाखेरि खालि त्यो दलितका बच्चालाई दिने खाजा छ नि त्यसमा बढाइदियो थोरै, हो त्यो भए के भएको छ, त्यही के हुन्छ त भने हुन त अब अर्थमन्त्रीले भन्नुभएको छ मध्यम वर्ग सक्षम नागरिकन अर्थतन्त्र नै सुटिनु होइन भने मध्यम वर्ग लक्षित बजेट हो क्या, त्यो निम्न वर्ग लक्षित होइन, गरिब लक्षित होइन, मार्जिनलाइज ग्रुप लक्षित नै होइन, मध्यम वर्ग लक्षित बजेट हो। त्यसले गर्दा के भने सरकारका कामको मिश्रित प्रतिक्रिया छ अहिलेसम्म मेरो, अनि उसले उनीहरूले ल्याएको कार्यक्रम के छ, अब सरकारी सेवा प्रवाहमा भन्नुहुन्छ भने करिब करिब बिचौलियाहरू भाग्न थाले, त्यो राम्रो पछि हो, बिचौलिया त कमसेकम त्यो जुन छ तिनीहरू नै हो घुस खुवाउने, तिनीहरूले हो कार्यालयसँग लिङ्क बढाउने, त्यो त अहिलेको सरकारले त्यो त डिसमेन्टल त्यो त तस नस गरायो जस्तो देखिन्छ, कति दिन हो चाहिँ मलाई थाहा छैन।
13: यो शिक्षाकै प्रसङ्गमा अलिकति म केन्द्रित हुन चाहे सर, जस्तै यो भर्खरै एसीको नतिजा पनि आयो होइन, अब त्यो हाम्रो शिक्षाको गुणस्तर कस्तो हो भन्ने हामी सबैलाई धेरैलाई थाहा छँदैछ, र यो जुन दुई दिनको विद्यालय गर्दाखेरि एउटा भनौँ न निजी विद्यालयहरूमा छुट्टै अभ्यास भयो, अब निजीले चाहिँ आफ्नै तरिकाले सञ्चालन गर्नुभयो अनि सरकारीहरूले चाहिँ अलि ढिला सञ्चालन गर्नुभयो, यो अभ्यासले चाहिँ फरक अभ्यास भनौँ न, यसले चाहिँ त्यो थप शिक्षाको गुणस्तरमा पनि असर पर्छ कि?
14: अब यसरी के रिजल्ट कुरा गर्नुभयो, योपल्ट चाँडो रिजल्ट गर्ने भनेर यसरीको केही स्कुलमा परीक्षण गर्न लगाइयो, स्वभावत आफ्नो स्कुलका विद्यार्थीहरू फेल नहुन् भन्ने धारणा हुन्छ शिक्षकहरूको, त्यति गर्दाखेरि पनि रिजल्ट कति पर्सेन्ट बढेको तपाईँले हेर्नुभयो, खास बढेन 1-2%, त्यो तीजनाले अब त्यो भन्दा घटिदियो भनेको गुणस्तर सिद्धिरहेछ खस्किरहेछ, मैले संकेत गरेँ। त्यही स्कुलमा तिनकै मास्टरले नजान्थेको भए पहिलेको जति पनि पास हुँदैन थियो। अर्को कुरो एसईमा को जाँच नै औषितहीन भइसक्यो, अब 10+2 मात्रै राखिदिएको हुन्छ क्या। त्यो त पहिले 10+2 थिएन विद्यालय लेभलमा, एसएलसी मात्रै थियो र एसएलसीलाई ठुलो मानिन्थ्यो, अब 10+2 माने भने होइन। त्यसैले गर्दाखेरि शिक्षा र स्वास्थ्य सरकारको जिम्मा हो, एउटा बुझ्नुपर्ने कुरो। शिक्षा र स्वास्थ्य टोटल्ली सरकारको जिम्मेवारी हो। शिक्षा र स्वास्थ्य सकिन्छ भने सबैलाई निशुल्क गरिदिए हुन्छ, कहाँसम्म सकिन्छ निशुल्क नै होइन। त्यसैले कुरो हुन्छ भने ती दुईटा चिज राज्यले आफ्नो दायित्वभित्र लिनुपर्छ, त्यसलाई कति छुट गर्न सकिन्छ गर्नुपर्छ होइन। अब फेरि एउटा छुट पाएछ अर्कोतिरबाट ट्याक्स लाउने, अर्कोतिरबाट खिच्ने गर्नु पाइँदैन, गर्नु हुँदैन।
13: यसमा अर्को प्रसङ्गमा जान चाहे तपाईँले सुरुमै बताइ पनि सक्नु भएको छ, कुरा के भन्दाखेरि विदेशमा यो दुई दिने छुट्टी चाहिँ सफल भएको भन्ने होइन, अब नेपालमा चाहिँ बेला बेला विवादित हुने ठ्याक्कै कारण चाहिँ के हो?
14: हाम्रो भौगोलिक अवस्था, हाम्रो ब्युरोक्रासीको, हाम्रो कर्मचारी तन्त्रको कल्चर संस्कृति, यी सबैको कारणले यहाँ असफल भयो। पहिलो कुरो त मैले भने हाम्रो यस्तो जियोग्राफिकल टेरेन छ, डोल्पाको खोपा गाउँबाट आउने मान्छे चापानी लिएर आउँछ सदरमुकाम सेवा लिन हो। ती सेवालाई के चाहिँ स्थानीयतासम्म पुर्याइदिनु पर्यो, उही प्रत्यायन गरिदिनु पर्यो, आउँछ। अनि दुई शुक्रबार एउटा काम भएन भने, बिहिबार आयो शुक्रबार एउटा काम भएन भने, त्यो चार पाँच दिन हिँडेर आएको मान्छे फेरि दुई दिन वेट गर्नुपर्छ सदरमुकाममा। यो अवस्था चाहिँ हुनु भएन। त्यो अरू देशमा हाम्रो फरक हो, अरू देशमा यातायातको सहुलियत छ, साह्रो छ, कम्युनिकेसनको छ, अनलाइन सर्भिस छ, सारा छ होइन। त्यसले गर्दाखेरि उहाँलाई असर पर्यो नि त, हाम्रो त असर पर्छ नि, हाम्रो देशलाई त असर पर्छ।
13: विदेशको भनौँ न यो जीवनशैली भनौँ, त्यहाँको कार्यशैली भनौँ, विशेष गरी कार्य संस्कृति भनौँ, अथवा यो सार्वजनिक सेवा दिने तरिका भनौँ, एउटा कुरा त्यो छ। अब हामीले चाहिँ त्यहाँको नतिजा मात्रै नक्कल गरेका हौँ
14: होइन, नक्कल गर्नु हुँदैन भने हामी नक्कल पनि गर्नुपर्छ। मैले भने प्लेटफर्मबाट सिक्नुपर्छ, तर हाम्रो आफ्नो परिस्थिति पनि हेर्नुहुन्छ। अहिले मैले विल्सनको उदाहरण ल्याएको थिएँ, चामल चाइनाबाट ल्याए पनि चप स्टिक लिएर खाँदैन भने चम्चाले खान्छु भनेको थियो क्या उसले, भनेको थिएँ हामीले अलिअलि आफू कन्ट्रोल गर्नु। त्यसैले के हुन्छ भने ती दुःख पाएर धाएर आउने मानिसहरू जो अनलाइनमा पनि अभ्यस्त छैन होइन, हाम्रो के अरे उसमा अहिलेको कम्युनिकेसन टेक्नोलोजीसँग पनि अभ्यस्त छैन, उनीहरू अफिसमै आउँछन् सेवा लिन, त्यस्ता व्यक्तिहरूको लागि या त त्यो सेवा उनीहरूको नजिक पुर्याइदिनु पर्यो। त्यो दुईटा उपाय हुनसक्छ, एउटा मोबाइल सर्भिस लैजाने वा उयो ठाउँमै गएर सेवा दिने, दोस्रो वा स्थानीय तहलाई प्रत्यायन गर्ने उनीहरूको ओडामा। त्यो बाहेक अन्य अवस्था चाहिँ भने सदरमुकाममा उनीहरू सेवा लिन आउने व्यक्तिहरूको सदरमुकाम नै आउनुपर्ने हुन्छ, जस्तै नागरिकलाई लिनु पर्यो, अङ्कृत विवाहित महिलाले लिनु पर्यो, यो त सिडिओ भाइहरूलाई अधिकार हुँदैन। त्यस्ता कुराहरूमा पनि हामीले रोक दिनु भएन, एउटा सिफ्टमा कर्मचारी राखेर पनि रोक दिनु भएन। त्यो भयो भने अनि यो सफल हुन्छ, फेरि साँच्चै नै सफल हुन्छ, अनि अन्यथा त यो अरू देशको नकल गरेर अर्थ छैन।
13: अलिकति कर्मचारीको विषयमा पनि कुराकानी गरौँ। अब 9 बजेदेखि कार्यालय सुरु गर्ने भनेको छ, चलाइरहेको छ, र केही कर्मचारीहरू अलिकति लामो दूरी हिँडेर चाहिँ कार्यालयसम्म पुग्नुपर्ने, खाना त्यही अनुसारको उहाँको समय तालिका हुन्थ्यो पहिलेको 10 बजेदेखि 11 बजेदेखि जुन कार्यालय सुरु हुने बेलाको कुरा गर्दाखेरि, र अहिले चाहिँ 9 बजेदेखि भएको छ, त्यसले अलिकति फरक पनि परिरहेको छ। उहाँहरूको लागि चाहिँ कतिको व्यावहारिक मान्न सकिन्छ?
14: होइन, कर्मचारीहरू त खुसी नै होला नि, किनभने उनीहरू 9 बजे खान्थ्यो 8 बजे खान्छन् होइन, अनि आजभोलि फेरि स्कुलहरू पनि कस्तो छ भने त्यो बच्चाहरू पनि 7 बजे लिन आउँछ, बच्चा पनि हिँडिसकेका हुन्छन्। त्यो केही होइन, उनीहरूलाई केही दिन अभ्यस्त हुन मात्रै समय लाग्ने हो। त्यसै कर्मचारी त दुई दिन छुट्टी पाएकोमा खुसी छन्, मेरो आफ्नो धारणा चाहिँ। यहाँ त सेवाग्राहीको कुरो हो, सेवाग्राही र सरकारको कुरो होइन। त्यस कारणले गर्दा के भने, पहिलेको एउटा घटना सुनाउँ चाहिँ, अब यो म सहसचिव थिएँ त्यो बेला, सचिव पनि भएन, जुन बेलामा दुई दिन बिदा लागु भयो, कृषि प्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो त्यो बेला, एकजना मन्त्रीले हाम्रो मिटिङमा भने कुरो आज पनि मलाई याद हुन्छ, दुई दिन छुट्टी त गर्नै नहुनेछ, किनभने त हामीलाई चाहिँ क्वार्टरमा बसै नहुने भयो कार्यकर्ताले घेरेर, कमसे कम यहाँ मन्त्रालय खुलाएर मन्त्रालय आइन्थ्यो, त्यो नआउनु सक्दैन थियो, अलिक कम हुन्थ्यो भ्यू। त्यस कारण हाम्रो लागि पनि यो दुई दिन छुट्टी ठिक छैन होइन, दुःख दिए कार्यकर्ताले भन्नुहुन्थ्यो, अनि दोस्रो सेवाग्राहीले पनि दुःख पाए। यो दुइटै कारणले सेवाग्राही नभन्दै उहाँ इन्फ्लुएन्सियल मन्त्री हुनुहुन्थ्यो किशुनजीको नजिकको कार्यले गरिनु, अर्को प्रकार एक महिनामै कार्य त्यस कारणले गर्दा के हुन्छ भने यस्तो एडभोक डिसिजनहरू गर्नु हुँदैन. हामीले इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार जा भने गफ उकै गरे ठिक छ, यो सबैको लागि लाग्यो भने तर सेवाग्राहीलाई पनि सन्तुष्ट पार्ने त्यसका उपाय गर्ने.
15: कार्यक्रम बदलिदो नेपालमा आज हामी हप्तामा दुई दिने विदाको अभ्यास, यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारको विषयमा कुराकानी गरिरहेका छौं. सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
16: हेलो पिंकी,
17: बोल दिन.
16: एलईडी टीवी किन्न नजाने?
17: जान्न.
16: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
17: जान्न.
16: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
17: जान्न.
16: किन?
17: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
16: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
17: पाइने भएर त जान लाग्यो नि.
16: हो र, कहाँ
17: भन्दिन के?
16: सत्य भन्दिनौ.
17: आई लभ यु पिंकुली भनेको
16: हो. एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
17: बन्जार इलेक्ट्रोनिक घुराई दाङ.
16: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
18: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
17: बन्जार इलेक्ट्रोनिक घुराई दाङ.
16: फोन नम्बर
17: 082562452
16: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
19: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल. लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा.
15: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान. फोन नम्बर 082561210. थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ.

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: 6.9 को स्टैंडर्ड डिस्प्ले एआई पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित रेडमी ए सेवेन मा 5200 mAh तथा रेडमी ए सेवेन प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन
4: तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँग कुरा गरिरहेका छौं र उहाँसँगको कुराकानीमा हुनुहुन्छ साथी महेश केवाली
5: दुई दिन विदाले गर्दाखेरि कर्मचारीहरू पुनर्ताजगी हुनुहुन्छ उहाँ रिफ्रेस भएर कार्यालय पुग्नुहुन्छ त्यही अनुसारको सेवा दिनुहुन्छ त्यो त साँच्चै व्यवहारमा देखिया छ
6: अहिले देखिया छैन अहिले तपाईँलाई के लाग्छ कार्यालयहरूमा जाँदाखेरि पहिलेको भन्दा राम्रोसँग काम भएको छ मैले भने बिचौलिए हटिया छ अरू केही फरक भएको छैन जहाँ कर्मचारीहरूले घुमाएर खाने ठाउँ छ त खान छोडाएर हो त्यो ठाउँ हुन्छ क्या त्यो अनि त्यो मान्छेको बाध्यता हुन्छ खुवाउँछ नै ती चिजहरू रोकिनु पर्यो दोस्रो कुरो के भने अब एउटा मैले के भने एउटा देखिएको प्रभाव भनेको जुन बिचौली मालगढमा लेखनदास होइन करमा अडिटर हो यस्तै यस्तै अदालतमा वकिल बिचौलियाको रूपमा जुन काम गर्ने चाहिँ वर्गहरू छ त्यो वर्गलाई चाहिँ बिचौलियालाई चाहिँ अलिकति कसेको छ क्या अहिले त्यसले गर्दाखेरि करप्सन घट लाग्यो भन्ने आशा गरे दोस्रो अब अनलाइनमा जोड गरिएको छ अनलाइनमा जोड गरियो र इस्टोनियाको जस्तो 95% 95% इस्टोनियामा अनलाइन छ क्या सर्भिस त्यसै गरी नेपाल गयो भने करप्सन पनि घट्छ अफिस पनि जानु परेन घरबाटै काम हुन्छ होइन ती चिजहरू अहिले केही अफिसमा भइसकेको छ तपाईँको करमा भन्नुहोस् कानको नम्बर आउँछ तपाईँको आफ्नो विवरण स्वाध्याय आउँछ जानु पर्दैन अनलाइन पेमेन्ट गर्न सकिन्छ लोक सेवामा जानुहोस् अनलाइन फर्म भर्नुहोस् अनलाइन पेमेन्ट गर्नुहोस् मालिक नियन्त्रण कार्यालयमा जानुहोस् नेपालभरिको खर्च ए वान क्लिकमा आउँछ भाषा त केही त त्यसले गर्दा अनलाइनमा फोकस गरेको अहिलेको जुन गभर्मेन्टको परिषद त्यो चाहिँ ठिक छ अनलाइनमा भइसक्यो यस्ता समस्या आउँदैन तर जहाँ डिसिजन नै गर्नुपर्छ जहाँ अनलाइनले मात्रै हुँदैन जहाँ फिजिकल प्रेजेन्स चाहिन्छ ती हो त खाने यो अनलाइनमा त्यो यो ब्रिज बनि त्यो त खायो भने 10-20 rupees खाने एउटै सय खाने त मेजर ठाउँ त बाँकी छ नि ती ठाउँहरूमा बडो व्यवस्थित बडो चाहिँ त्यो त करप्सन नहुने बडो पारदर्शी होइन व्यवहार हुनुपर्छ
5: भनेपछि सहज रूपमा बुझ्दाखेरि जुन पहिला 6 दिनको भनौँ न कार्यालय समय थियो त्यो बेलामा चाहिँ जुन नागरिकको गुनासो भनेको चाहिँ सहज सेवा प्रवाह भएन भन्ने एउटा गुनासो थियो अहिले 5 दिनको छ 2 दिनको छुट्टीको छ अहिले तत्कालको लागि चाहिँ त्यो सम्भव छैन भनेर बुझ्नु पर्यो थाहा त नबुझ्नु
6: गुनासो आउनु थालेको छ गुनासो विशेष गरी मैले स्वास्थ्यको कुरा नै गरिहालेँ त्यस्तै विभिन्न अरू ठाउँको पनि गुनासो रहेको छ हामीलाई सेवा चाहिँ ढिलो हुने भयो 2 दिन छुट्टीले हामी यसरी बस्नु पर्यो हामीलाई सेवा महँगो पर्यो मुख्य कुरो आएर 2 दिन सरकारको काम बस्नु पर्यो भने महँगो परेन इक्विटी प्रिन्सिपल भन्छौँ क्या सरकारी सेवा प्रभावमा हामी इक्विटी प्रिन्सिपल भनेर के भने पछाडि परेकोलाई अगाडि ल्याउने अथवा त्यो पछाडि परेकोलाई झन् फ्यासिलिटी दिने यहाँ त उल्टो हो त्यो दुर्गमको मान्छेले चाहिँ महँगो पर्यो सुगमको ठाउँले आजको आज सेवा लिन्छ घर आएर सोध्छ हो उसलाई सस्तो पर्यो त्यो दुर्गमको चाहिँ कहाँ 4-5 दिन हिँडेर आउँछ त्यस्तो ठाउँ छ काठमाडौँ बस्नेलाई थाहा छैन
5: काठमाडौँमा पनि कतै कतैसम्म ललितपुर
6: अनि त्यस्तो ठाउँबाट आउनेलाई यी दार्जिलिङ हुनुहुन्छ दार्जिलिङ जानुपर्छ त्यत्रो त्यो नर्दन बेलको मान्छे दुई दिन तिन दिन अब यिनीहरूले चाहिँ लाई मुहाको पर्यो यो त इक्विटी प्रिन्सिपलको खिलाफमा पनि यो त झन् डिस्क्रिमिनेटरी हो त्यसले त गरिब र पिछडीको वर्गलाई मुहाको पर्ने सेवा भयो नि यसमा के गर्ने भनेर सरकारले सोध्नु पर्यो उनीहरूको सेवा नरोकिने वा उनीहरू आउनै नपर्ने आउनै नपर्ने गर्यो भने राम्रो जस्तो कम्ती सेवा उही गएर सेवा लिने गाउँमा महिनामा यति जाने कति दिनमा सकिन्छ जाने त्यही गएर सेवा दिने दोस्रो यी सेवाहरू स्थानीय तहको ओडामै प्रत्यार्पण गरिदिने न त जसलाई सेवा दिनुपर्ने हो जसलाई चाहिँ हामीले विशेष रूपमा हेर्नुपर्ने हो स्टेटले राज्य त्यसलाई झन् दुःख भयो
7: अर्को यो कार्य समय पनि जुन लम्बाइएको छ नि 9 देखि 5 सम्मको समय छ अब यसले चाहिँ व्यवहारमा चाहिँ कर्मचारीले त्यो समय पूर्ण रूपमा चाहिँ काम गरिरहेका छन् जस्तो लाग्छ कि के लाग्छ हजुर
6: त्यो चाहिँ कथ त्यो छल्न त खोजिहाल्छन् ढिलो हुन्छ हामीलाई यो भयो बस जाम भयो यताउता भनिहाल्छन् होइन तैपनि अहिले के छ त भने अब त्यो थमबाट हाजिरी लिने अनि त्यसपछि विभिन्न चाहिँ निगरानी गर्ने क्यामेराहरू राख्ने भावनाले अलिकति पहिलेको भन्दा चाहिँ सचेत भएको देखिन्छ कार्यालय समयमा
7: गुणस्तर चाहिँ बढेको छ कि छैन
6: गुणस्तर छैन गुणस्तर छैन नियमितताको कुरा गरेँ मैले हाजिरी गुणस्तरमा त मलाई त्यस्तो फिल हुँदैन
7: फर्मालिटी मात्रै भयो
6: गुणस्तरमा छैन गुणस्तरमा देखिएको छैन देख्यो भने खुसी लाग्छ मलाई
7: अनि यो जुन सरकारसँग यो जुन निर्णयको प्रभाव मापन गर्ने चाहिँ कुनै स्पष्ट संयन्त्र छ
6: किन छैन विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले यसको मिजिट गरेर आउँछ हरेक वर्ष त्यसका पब्लिकेसनहरू आउँछ जस्तो वर्ल्ड ब्याङ्कले सुशासन सरकारको प्रभावकारिता कति छ नियमन कुन कति छ जनताले भोइस र एकाउन्टेबिलिटीको अवस्था के छ जनताले भोइस राख्न पायो कि पाएनन् जनताप्रति एकाउन्टेबल सरकार सही छैन होइन अनि रुल अफ ल कानुनको शासन सही छैन करप्सन कन्ट्रोल भए सही छैन अनि राजनीति थियो त सही छैन यीमा सुशासन टोटल सुशासनै ना को चाहिँ इन्डिकेटरहरू छ वर्ल्ड ब्याङ्कको 6 वटा जसले सुशासनको अवस्था कस्तो छ भने नाप्छ त्यसबाहेक कैयौँ संस्थाहरू छन् जस्तो ट्रान्सपेरेन्सी इन्टरनेसनल भ्रष्टाचार भोगी भइ नै हेर्छ सुधार भोगी भइ नै हेर्छ रुल अफ ल पनि वर्ल्ड जस्टिस प्रोजेक्ट भन्ने संस्था छ त्यसले हेर्छ ह्याप्पिनेस रिपोर्ट भन्दा चाहिँ निस्किन्छ वर्ल्ड ब्याङ्क अनि जनता कति खुसी छन् त्यसमा नाप्छ सिधै विभिन्न खालका राष्ट्रिय हाम्रो पनि त ट्रान्सपेरेन्सी नेपाल छ होइन यी विभिन्न संस्थाहरू छन् कहिले काहीँ चाहिँ हाम्रो स्टाफ कलेजले सर्वेक्षण गर्छ कहिले चाहिँ हाम्रो होइन अहिले सङ्घीय मामला सामान्य प्रशासन यो भूमि सुधार के केमा जोडिया छ के अरे नाउँ पनि भन्ने लामो छ ती तिनले पनि गर्छ यी सबैले नेपालमा सेवा प्रवाह सुधार भएको छ कि छैन सुशासन राम्रो भएको छ कि छैन नाप्छ त्यसो भएको हुनाले यो हेर्ने एक वर्षपछि हेर्ने हो रिपोर्टमा हेर्ने
7: हजुर यो जुन अहिलेको सरकारको जुन सेवा प्रवाह छ नि अहिलेको समयमा जुन नयाँ सरकार आयो विशेष गरी नयाँ सरकार भन्ने गरिन्छ नयाँ सरकार आइसकेपछिको जुन सेवा प्रवाहहरूलाई चाहिँ तपाईँले कसरी समग्रमा कसरी मूल्याङ्कन
6: मैले अहिले नै एउटा सङ्केत गरिसकेँ यो हाम्रा चाहिँ कि मिडल म्यानहरू यो विभिन्न यी बिचमा होइन यी गर्ने खालका मान्छेहरू बिचमा कर्मचारी र यो सेवाग्राहीको बिचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव घटेको छ त्यो राम्रो पछि होइन अनि अलिकति कर्मचारीहरूमा भय सञ्चार भएको छ भय सञ्चार फेरि थाई रूपमा भयो भने त्यसले गलत सन्देश जान्छ भय सञ्चार उनीहरूलाई डर छ कर्मचारीहरूलाई हकार्ने कर्मचारीहरूलाई थर्काउने त्यो फेरि गभर्मेन्टको इन्टेन्सन नभए पनि उनीहरूको नाउँमा अरूले यहाँलाई याद होला एउटा मान्छे जथाभाइ बोलेर प्रधानमन्त्री कार्यालयकै निर्देशनमा एरेस्ट भयो दाइलेख होइन यस्ता घटनाहरू थुप्रो छ यो अन्तरिम कालमा यो सरकार गठन भएको केही समय यस्तो हुन्छ यसलाई अहिलेको प्रधानमन्त्रीज्यूले कडाइका साथ नियन्त्रण गर्नुपर्छ यो यस्ता गलत काम गर्नेहरू हो भने तिनीहरूलाई पनि कारवाही गर्नु थुन दिनु यिनीहरूलाई कानुन दायरामा ल्याउनु नत्र फेरि कर्मचारीको मनोबल खस्क्यो भने तपाईँको सरकारले त काम गर्ने होइन काम गर्ने कर्मचारीले हो त्यसरी कर्मचारीलाई के हुन्छ भने राज्यको सरकारको चौथो शाखा भनिन्छ राज्यका 3 वटा अङ्ग हुन्छन् व्यवस्थापिक कार्यपालिका न्यायपालिका यो 3 वटा कर्मचारीबाट चल्छ त्यसरी कर्मचारी मनोबल माथि भएन कर्मचारीको भने जतिसुकै ठुलो नारा दिए पनि जतिसुकै राम्रो सरकार भने केही पनि असर भएन त्यसरी यिनीहरूको मनोबल पनि गिर्नु हुँदैन अहिलेको अवस्था मलाई अलिकति लागेको र यसलाई सुधार गर्नुपर्ने भने कर्मचारीको मनोबल खसेको डराएको छ, डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन, त्यसले फुल पोटेन्सियल आफ्नो पूर्ण क्षमतामा काम गर्दैन, नौ त पाँच वर्ष लिन्छ तर मोटिभेट हुँदैन काम, त्यो चाहिँ राम्रो भएको छैन। राम्रो भनेको ती दलालीहरू नियन्त्रण भएको छ होइन, अर्को कुरो जुन फोकस गरिरहेको छ यी गभर्नेन्समा त्यो राम्रो सङ्केत हो तर त्यसको प्रभाव थिएन भाइस, त्यसै गरी मिश्रित प्रतिक्रिया हो यो।
7: भनेपछि अहिले जुन कार्यालयहरूमा जुन कार्यालयको परिणामहरू आइरहेको छ बाहिर नतिजा त्यस्तो देखाइरहेको छ, यो भनेको विशेष गरी मुख्य भएकै कारणले भनेर बुझ्ने अथवा त्यो सोचेतना आएको छैन अझै भनेर बुझ्न सकिन्छ कि मिल्छ कि मिल्दैन त्यो चाहिँ?
6: अनि यस्तो छ, मैले भने नि भने यो सुधारको जस्तो तपाईँको कर्मचारी दियो कति सेवा दियो कति टाइममा दियो, जस्तो उदाहरण भनौँ तपाईँको पासपोर्टको अनलाइन छ, एनआइडीको अनलाइन छ, त्यो यो गभर्मेन्ट गरे होइन पहिले थियो हो, अहिले अर्थको सबै तपाईँ रिट्रिभ गर्न सक्नुहुन्छ, त्यो अहिले गभर्मेन्ट होइन पहिले थियो हो, लोकसभामा त्यो अहिले गभर्मेन्ट पहिले थियो, त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि हो, त्यो जगमै छ अहिले। उहाँहरूले भन्नुहुन्छ ई गेट लेखिदिएर सारा ई गभर्नेन्समा मात्र अस्ति बजेटमा हेर्नु हो नि कति ठाउँ छ होइन, ई नै त्यो चाहिँ कार्यान्वयन हुनु पर्यो अनि मात्रै रिजल्ट देखिन्छ। अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन है, केही केही यी बिचका बिचौलियाहरूको नियन्त्रण भएको मात्रै हो, त्यसैले गर्दाखेरि ठिक दिशामा गएको छ त्यो ई गभर्नेन्समा लागु राम्रोसँग गर्नुहोस् होइन, अनि अब सरकारको नाउँमा सरकार सञ्चालन गर्ने पार्टीको नाउँमा अराजकता सृजना गर्नेहरूलाई नियन्त्रण गर्नुहोस्, त्यो भयो भने ठिक दिशामा गइहाल्छ।
7: हामी यति बेला कार्यक्रममा बदलिँदै नेपालमा छौँ र आजको विशेष कार्यक्रममा हामी पछिल्लो समय सरकारले हप्तामा दुई दिन कार्यालयमा सरकारी बिदा दिएको र सँगसँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ। ई गभर्नेन्सकै कुरा गर्दाखेरि हुन त अब अहिले भन्ने अवस्था आइसकेको छैन भन्ने तपाईँले प्रश्न पाइसक्नु भएको छ, त्यही पनि यो दुई तिन महिनाको जति समय बितिसकेको छ यसमा चाहिँ यो ई गभर्नेन्सको प्रभावकारिता
6: होइन अहिले पनि केही त देखिसकेको छ, जस्तो तपाईँको के हुन्छ भने शिविरबारबाट पनि ई पास पाउनुहुन्छ, एउटा उदाहरण भने सानो तपाईँ नागरिक एप्समा जानुहोस् कसलाई भेट्ने अनि हान्नुहोस् हो, त्यसमा एन्सर आउँछ तपाईँलाई पास कसलाई भेट्ने फलाना, यस्तै त हो नि सुधार हो नि भने केही त छ तर त्यति नै पुग्दैन क्या, त्यतिले सुधार त्यसलाई ठुलो सुधार होइन, त्यो सुधार नै देखिनु पर्यो साँच्चै नै, जनताले को पर्सेप्सन जनताको यो पर्सेप्सन यो नै हामीले अब त साँच्चै सेवा शैलीसम्म पाउन आयो, अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलेको जस्तो छैन, धेरै सुधार हो, कर्मचारीहरू पनि अर्कै भएछन्, त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने अहिले बेला भएको छ।
7: यो कार्यालयमा भनौँ प्रशासनिक सेवा लिन जाँदाखेरि अहिलेको चरणमा चाहिँ त्यसको सुरुवात भइरहेको छ भनेर चाहिँ बुझ्नु चाहिँ पर्ने हो,
6: होइन त्यो सुरुवात त भएको छ, मैले भने सुरुवात नभएको होइन, उहाँहरूले सुशासन र सेवा प्रभावमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ, त त्यसको कार्यान्वयन त हेर्नु पर्यो नि, कार्यान्वयन हेर्ने बेला भएको छैन, दोस्रो कुरो एउटा गलत ट्र्याकमा गएको त मैले अहिले नै भने कर्मचारी तर्साउनु चाहिँ भएन, कर्मचारी तर्साएर हुँदैन, बदमास कर्मचारीलाई कार्यवाही गर्न ओके तर समग्र कर्मचारीलाई एउटा अपोजिसन जस्तो देखेर कर्मचारीले थर्काउनु लायो भने जस्तो सुकै राम्रा कार्यक्रम पनि असफल हुन्छ, गर्ने तिनीहरूले हो डेलिभरी उयो त त्यही हो नि, उहाँहरूको कार्यकर्ताले गएर सेवा दिने हो र अथवा सरकारका मन्त्री र प्रधानमन्त्रीले गएर सेवा दिने हो र सेवा दिने त्यही ब्युरोक्रासी हो नि, ड्राइभरले उसलाई ठिक ठाउँमा लानु पर्यो, प्रधानमन्त्री ड्राइभर हो सुझाव हुनु, उसले आफ्नो सवारलाई कसरी चलाउने उसले उसको हातमा छ नि त, ठिक ठाउँमा ल्याउनु पर्यो राम्रो भइहाल्छ।
7: यो नयाँ सरकारभन्दा अगाडि जुन एउटा राजनीतिक दलको एउटा भनौँ न झुकाव एउटा कर्मचारीहरूमा पनि त्यो बढी छ भन्ने कुराहरू पनि सुनिन्छ र अहिले चाहिँ नयाँ सरकार आएको छ, कर्मचारीहरू चाहिँ पुराना हुनुहुन्छ, त्यसले गर्दाखेरि कार्य सम्पादनमा अलिकति फरक पर्छ अथवा प्रभाव पर्छ कि भन्ने कुराहरू पनि सुनिन्छ।
6: होइन राजनीतिकृत प्रशासन काम छैन, राजनीतिकृत प्रशासन भने दलगत राजनीति, दलगत राजनीतिसँग चाहिँ एफिलिएसन भएका विभिन्न युनियनहरूको कारणले प्रशासन विकृत भएको पक्कै हो, अब यसलाई नियन्त्रण चाहिँ कडाई रूपमा गर्न खोजियो, अब अहिले अध्यादेश ल्याएर युनियन खारेज गर्ने कुरा गरियो, त्यहाँ त्यसलाई मैले पनि संसदमा बोल्दा बोलेकै हो, राज्य व्यवस्था समितिहरूमा सल्लाह लिन तपाईँहरू आधिकारिक युनियन बाहेक अरूलाई चाहिँ खारेज गरिदिनुहोस्, राख्नु हुँदैन यो दल पिछेको, दलको होइन, एउटा को चाहिन्छ अधिकारी जसले आफ्नो गुनासोहरू आफ्ना सेवा स्वार्थ पुर्याउन। तर यहाँ के हो भने त्यो दलगत राजनीतिक युनियनहरू खारेज गर्नु हामी सबैको समर्थन, तर आधिकारिक युनियन पनि खारेज गर्नु, युनियनै नहुने भन्थ्यो। यो चाहिँ कति उपयुक्त छ मलाई चाहिँ ठिक लागेको छैन, किनभने यो लोकतन्त्र हो, लोकतन्त्रमा एउटा गैर राजनीतिक साँच्चै पेसागत, त्यो पनि अफिसरहरूको होइन तलको कर्मचारीको नासुसम्मको राजपत्र अनङ्कितहरूको वाइस राख्ने एउटा युनियन त चाहिन्छ, किनभने त्यो हामीले स्वीकार्य हो आयोगको अभिसन्धि नम्बर 87 त्यस गरी भएर त्यो चाहिँ मलाई ठिक लागेको छैन। अरूसित राजनीति गर्ने हुँदैन नि, राजनीति गर्ने भए त राजनीतिमा लाग्यो भइहाल्यो नि, किन तपाईँको कर्मचारी भएर फलानु पार्टीको शुभेच्छु फलानु पार्टीको भातृ सङ्गठन अनि त्यसैको महाधिवेशन प्रतिनिधि भएर काम, त्यो त कहिले पनि काम थियो, त्यो त धर्मशाला भन्छु क्या म, धर्मशाला प्रवृत्ति थियो कर्मचारीको, होइन हाम्रो पनि त विचार हुन्छ, हामी पनि त कहीँ भोट हाल्छौँ, कर्मचारीले पनि कहीँ भोट हाल्छ, तर त्यो काममा रिफ्लेक्ट हुनु भएन नि, त्यसैले अमेरिकामा ह्याच एक्ट भन्ने छ, ह्याच भन्ने एउटा सांसदले बनाएको प्रस्ताव गरेको त्यो पास भयो, त्यसैले बोलचालमा ह्याच एक्ट भनिन्छ, त्यसमा के गर्नुहुन्छ के गर्नुहुन्छ सबै लेखियो। म अफिसमा गएँ गाडीमा, मेरो गाडीमा कसैले पोस्टर टाँस्यो पार्टीले एउटा कुनै पार्टीको, त्यो ठिक छै छैन, अथवा म अफिसबाट अफिस टाइम पछि आएँ मैले ड्रेस चेन्ज गरेँ, मेरो एउटा सम्मेलनमा म गएँ, मेरो एउटा कहीँ गएँ जाँदाखेरिमा त्यहाँ मैले पोलिटिकल एस्पिरेसन भाग लिन पाइन्छ कि पाइन, यस्तो कुरो सबै लेखिदिए के भन्छ पाइन्छ, तर अफिसियल दर्जा प्रयोग गर्नु भएन, अफिसियल व्यक्तिगत लेभलमा उसले आफ्नो कम्युनिटीमा भाग लिनु पाउँछ, यस्ता कुराहरू यहाँ पनि गर्दै भइहाल्छ नि।
7: अर्को प्रसङ्ग भनेको जुन सेवा प्रवाह, सेवा प्रवाहमा चाहिँ भनौँ न कर्मचारीहरूको विशेष गरी यो पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन,
6: यस्ता कुराहरू यहाँ पनि गर्दै भइहाल्छ नि।
7: अर्को प्रसङ्ग भनेको जुन सेवा प्रवाह, सेवा प्रवाहमा चाहिँ भनौँ न कर्मचारीहरूको विशेष गरी यो पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन,
6: अब यसो छ पारदर्शिता केलाई भन्ने होइन, पारदर्शिता भनेको न पुरै ओपन हुने हो नाङ्गो हुने होइन, न चाहिँ त्यो गुपचुप कोठामा हामी के भन्छौँ कालो सिसामा हिँडे जस्तो बाहिरकोले केही पनि नहेर्ने आफै चाहिँ जम्मै देख्ने त्यस्तो पनि होइन, त्यो पारदर्शिता पनि सीमा हुन्छन्, तर पारदर्शिता सम्बन्धी कानुन आइसकेपछि त्यसलाई हामीले नै के गर्यौँ भने नेगेटिभ लिस्टमा राखेर यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुकेश सचिवको अध्यक्षतामा, फेरि खिच्यौँ कि होइन त्यसो, अब अहिले चाहिँ एउटा कुरा आएको छ त्यो चाहिँ राम्रो छ होइन, अब अहिले के आएको छ भने सनसेट लका कुराहरू अहिलेको प्रधानमन्त्रीले ल्याइरहेको छ, न कुनै नयाँ कुरो पनि होइन केही पनि होइन, त्यो अब कपी भयो सनसेट एक्ट जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुपर्छ, अब संसद एक्ट ल्याउनु भने संसद एक्ट किन नल्याउनु, संसद एक्ट भने हामी कानुन बनाउनु नभए त्यो सबै सार्वजनिक गर्नुपर्छ, उधाउनुभन्दा पहिले देख्नु पर्यो सबैले के भने, त्यसैले के भने संसद केस टु जम्स संसदले जम्स मार्छ भन्ने एउटा उखान बनाएछ, त्यो अमेरिकामा छ धेरै देशमा छ, हामीले पनि संसद एक्ट पनि ल्याइदियो हुन्छ नि, त्यो पनि त कपी नै गरिदिने त्यो पनि गरिदिने नि, किन बाँकी राख्नु होइन, त्यसैले गर्दाखेरि कि आफ्ना मौलिक कुराहरू ल्याउनु सक्नु पर्यो होइन भने राम्रा कुरा ल्याउँदा अरू पनि ल्याइदियो हुनु, त्यसैले ठिकै छ पारदर्शितामा चाहिँ कस्तो भने गोपनीयताको कुराहरू राज्यको गोपनीयता हुन्छ, गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ, अरू पारदर्शी हुनुपर्छ, अनि पारदर्शिता चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएपछि जुन किसिमको अहिलेसम्मको अवस्था आयो त्योभन्दा बढी अहिले मलाई त केही राहत लाग्दैन, उस्तै छ
7: अघिल्लो सरकारहरूले चाहिँ भनौँ न नागरिकको आवाज भुइँ मान्छेहरूको आवाज सुनेन भन्ने धेरै गुनासो सुनिन्थ्यो, अहिले जुन नयाँ सरकार आएको छ
6: त्यही सुनिएको छैन, के
7: फरक छैन
6: त्यो भुइँ मान्छेको आवाज पहिलेकोले गभर्मेन्टले सुनेन, ओके सुनेन त्यसले त गयो, अनि अहिलेको सरकारले सुन्नुपर्छ पर्दैन, त्यो भुइँ मान्छे भने को, त्यो भुइँ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई, छैन, घुन पिसाइमा साह्रै तल्लो वर्ग मार्जिनलाइज ग्रुपहरू पेलिएको छ, चाहे सुकुम्बासी हटाउँदा होस् चाहे तिनीहरूलाई पनि त सुनिदिनु पर्यो नि, उनीहरूको पनि त व्यन्न सुन्नु परेन, कहीँ चाहिँ उनीहरूको उनीहरूप्रति संवेदनशील नहुने मान्छे पनि काम लाग्छ त, लाग्दैन नि, सुधार गर्नुपर्ने छ। तर के भने केही कुराहरू राम्रा छन् मैले अहिले पनि भने, ती चिजहरूलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ।
7: यो जति पनि निर्णय भनौँ प्रशासनिक आवश्यकता भन्दा बढी चाहिँ लोकप्रियता खोज्ने शैलीको निर्णय त होइन भन्ने कुराहरू पनि आरोपहरू पनि छन् नि।
6: लोकप्रियतावाद छ नि, लोकप्रियतावाद पनि देखिएन। लोकप्रियतावादले के खोज्छ भन्दाखेरि उसले लोकप्रिय हुनु खोज्छ, एउटा जनता तत्काल त्यसलाई जे मनपर्छ त्यही बोलिदिन्छ। अब अहिलेको अहिले के छ, बोले न बोल्ने, लोकप्रियतावाद भन्ने के भन्ने यसलाई होइन। त्यसको कुरा के हुन्छ, लोकप्रियतावाद भनेको यस्तो हो, पानी नभएको स्विमिङ पुलमा फाल हान्न लगाइन्छ, मैले भने साङ्केतिक कुरो, पानी छैन यो स्विमिङ पुल हो, यहाँ हामाल हाम पाल्दा अनि टाउको फुटेर मर्छ, होइन। लोकप्रियतावाद भने त्यस्तो खतरा चिज।

0: राजनीतिज्ञ व्यक्तिहरू राख्ने, त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने हो, यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ आज गरिदिनुपर्छ, जसले सेवा कस्तो चाहियो पनि भन्छ, सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ। अनि त्यो चाहिँ सिस्टम भयो, पद्धति त्यसले मात्रै काम गर्छ। त्यसैले गर्दा यस्तो चिजतिर जानु पर्यो।
1: अर्को प्रसङ्ग भनेको नेपालमा त अब अरू विधाहरूदेखि लिएर सार्वजनिक विधाहरूको कुरा गर्दाखेरि धेरै भए अब त्यसलाई कटौती गर्नुपर्छ भन्ने कुराहरू पनि उठिरहेको छ, तपाईँलाई चाहिँ के लाग्छ?
0: ठिकै हो, विधा बढी नै भयो होला, दुई दिन छुट्टी भयो जस्तो फेरि अब अर्को 52 हप्ता हुन्छ, 52 दिन 104 भयो होइन, अनि अरू थुप्रै विधा छन्, त्यसलाई घटाउनुपर्छ, त्यसमा सहमत नै छ। तर अरू देशको उदाहरण भन्नुहुन्छ भने युएन लगायत होइन क्रिस्चियन देशहरूमा क्रिसमस त्यसमा कति दिन भन्नुहुन्छ, कति दिन काम होइन, त्यो कसैले स्टडी गरिरहेछ? धेरै लामो अवधि, सारा युएनका प्रोग्रामसँगै थगेट हुन्छ है। हाम्रो त कमसेकम तपाईँको 6-7 दिन दसैँ बिदा दिँदा उल्का गर्छन् होइन। त्यसले गर्दा ठिक हो, बिदा बढी दिनु हुँदैन, बिदाको बढी नै भाव नेपालमा, त अरू देश नै बढी छ, मैले सङ्केत मात्रै गरेँ, दुई दिन छुट्टी अरू देश छ, क्रिसमस अष्टममा लामो समय बिदा हुँदा केही कामै हुँदैन होइन, कहिले के दिए भन्छ, कहिले के दिए भन्छ, त्यो क्रिस्चियनहरूको, मुस्लिमहरूको त्यस्तै छ, कतिवटा चार छन् होइन। त्यसैले गर्दाखेरि छोरा विधा चाहिँ बढी नै भाव, त्यसमा त म पनि सही गरिहाल्छु।
1: अन्तिममा विज्ञको हिसाबले सरकारलाई सुझाव सल्लाह दिनुपर्दाखेरि के कस्ता सुझाव सल्लाहहरू दिन चाहनुहुन्छ?
0: पूर्ण फोकस सुशासनमा हुनुपर्छ, अरू गफसफमा होइन, नागरिकले पाउने दैनन्दिनको सेवाहरूमा फिल हुने गरी व्यापक सुधार हुनुपर्छ, व्यापकै होइन, त्यस कारण त्यो प्रयास भएको पनि होला, मिडिल म्यानहरूदेखि लिएर होइन यीहरूलाई चाहिँ कन्ट्रोल गरेको राम्रो छ, त्यतिले पुगेको छैन। साँच्चै सुधार गर्ने हो भने अब फोकस नै के भने जनताले दैनिक पाउने सेवाहरूमा कति सुधार हो, धेरै छ धेरै, मैले भने नि त्यो ल्याउने, नागरिकलाई नै संलग्न गराउने, उनीहरूको गुनासो
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिप्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082-562-707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
7: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
7: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
8: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
7: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
8: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
9: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
10: सम्पर्क दिव्य फार्मेसी घोराई।

0: सड़क विभाग रोड दांग फोन नंबर 082-590-410 मोबाइल नंबर 98478-28913 98095-12871
1: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
3: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
4: के हुन नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
3: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43572।
7: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने,
8: सक्कु जे लौ खबर सुने।
7: 300 सयकी संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म
8: आप बिराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना
7: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
8: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा
7: ओपीडी सेवा, भर्ना सेवा,
8: सक्कु मेरक ऑपरेशन सेवा,
7: आईसीयू सेवा, रेडियोलोजी सेवा,
8: अस्पताल राज्यमा 24 घण्टा इमर्जेन्सी ल्याब हो, फार्मेसी सेवा। सम्पर्क गर्न अस्पताल के ठेगाना
7: संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क फोन नम्बर 97090-65225,
8: 082-591-101,
7: 591-102,
8: 082-591-103,
7: 591-104 ओ 591-105।
9: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङ महिला जेएसएस वर्ष 26 को सप्ताहव्यापी कार्यक्रम अनुसार आज दोस्रो दिन रक्तदान कार्यक्रम गरिएको छ। कोराहीको ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रम अहिले पनि जारी रहेको छ। दाङ महिला जेएसएसका अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख उपेन्द्र बमको प्रमुख आतिथ्यता एवं रक्त संचार केन्द्र कोराहीका प्रमुख दिलीप पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। हालसम्म 30 जनाले दान गरेको जनाइएको छ। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हिजो जिल्लाका विभिन्न विद्यालयबाट पहिलो दिन एसी परीक्षामा 4 जीपी अंक ल्याउने 19 जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्य जन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। डब्ल्यूएचओका अनुसार 5 वर्ष मुनिका बाल बालिकाले खाद्यान्न रोगको कुल भारको करिब 40% हिस्सा वहन गर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बाल बालिकाको मृत्यु हुने गरेको छ। खाद्यजन्य रोगले विशेष गरी महिला बाल बालिका द्वन्द्व प्रभावित समुदाय आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनु पर्नेमा जोड़ दिएको छ। सरकार उत्पादक व्यवसायी वैज्ञानिक नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ। खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ। गैराते सम्पन्न प्रथम अधिवेशनबाट अन्य 3 प्रतिस्पर्धीलाई पछि पार्दै खनाल निर्वाचित हुनुभएको हो। निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले 196 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी विनय घिमिरेले 124 मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी सभापति पदका अर्का उम्मेद्वार केदार रजौरी ले 6 मत र किरण कुमार आचार्यले 2 मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी उपसभापति पदमा निराजन थापा विजय हुनुभएको छ। विजय थापाले 240 मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी सुनिता रावतले 80 मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी सचिव पदमा असीम भूषाल निर्वाचित हुनुभएको छ। उहाँले 200 मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेद्वार बलिराम खत्रीले 123 मत प्राप्त गर्नुभएको थियो। सहसचिवमा परिमिला रोका विजय हुनुभएको छ। उहाँले 148 मत प्राप्त गर्नुभएको थियो भने सहसचिव पदका अर्का उम्मेद्वार दीपक गैरीले 108 मत र सोमराज बस्नेतले 63 मत प्राप्त गर्नुभएको थियो। सदस्यहरूमा प्रतापुन मगर, चुम्बन चौधरी, गोमा शर्मा, पवित्रा विक निर्वाचित हुनुभएको छ। र देशका पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ। पहाड़ी र हिमाली क्षेत्रमा मौसम बदली भए केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ। तातो हावाले अत्याधिक गर्मी बढ़ने महाशाखाले बताएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका धेरै जसो हिमाली तथा पहाड़ी भागमा बदली छ भने तराईमा आंशिक बदली छ। आज कोशी प्रदेशका केही ठाउँ, मधेश बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। अवस्थ बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 9858-32-819 र 9858-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाङ।
10: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847-27-977
11: र 9858-30-689।
12: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
11: घुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 94।
18: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
19: बीमा गराउन जाँदैछु।
18: बीमा किन गर्नु पर्यो सर? बीमा
19: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
18: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
19: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
18: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
20: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
18: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
19: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
18: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
21: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
26: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
27: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
26: तालिममा दिइने विषयहरू:
27: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
26: स्पेशल सेफ तालिम,
27: जापानिज सुशी तालिम,
26: र वेट्रेस,
27: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू
27: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नु भएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
27: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
27: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
0: सम्पर्क मोबाइल 9841170909
27: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एण्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताएका छन्। उनले सरकार सुशासन कायम गराउन तल्लीन रहेको र कुशासनलाई जरैबाट उल्लेख नीतिगत तथा संस्थागत कब्जाको अन्त्य गर्ने अभियानमा लागेको बताएका हुन्। वर्तमान सरकार कुशासनबाट आजित नागरिक, उद्यमी र व्यवसायीको जनादेशका आधारमा बनेको अर्थमन्त्री वाग्लेको भनाइ छ। उनले डिजिटलाइजेशन मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्ने र योग्यता प्रणाली मेरिट क्रेसीलाई स्थापित गर्ने उद्देश्य सहित सरकार अघि बढ़ेको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 15 मिनटसम्म पिक एण्ड ड्रप गर्दा सवारी साधनको पार्किङ शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो। विमानस्थल कार्यालयका प्रवक्ता संजय कुमारले यात्रुले आवश्यकतालाई हेरेर पिकअप एण्ड ड्रपको समय बढ़ाइएको जानकारी दिएका छन्। यसअघि 7 मिनटसम्म पिक एण्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढ़ाइएको उनले बताएका छन्। परीक्षणका लागि अहिले 1 महिना 15 मिनट पिक एण्ड ड्रप गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ। केन्द्रले दैनिक 10 वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवड़ाले जानकारी दिएकी छिन्। उनले 5 वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक र फाइल ट्यापिङ जस्ताको अनुगमन गरिरहेको बताएकी छिन्। खतिवड़ाका अनुसार गत साउन यता केन्द्रले 1130 कार्यालय अनुगमन गरेको छ। ती मध्ये 6710 जना कर्मचारीले कार्यालय समय पालना नगरेको र 1162 कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको केन्द्रका सूचना अधिकारी खतिवड़ाले जानकारी दिएकी छिन्। सो क्रममा कतिपय कार्यालयमा 2-3 पटक समेत अनुगमन गरिएको छ। छड्के अनुगमनमा ती कर्मचारीलाई कार्यवाही गर्ने सिफारिश गरिएको उनले बताएकी छिन्। कर्मचारीलाई निजामती सेवा ऐन 2049 दफा 55 अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने भएको छ। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको संचालक समिति पदाधिकारी छनौट प्रक्रिया रोक्न आदेश दिएको छ। उपेन्द्र बहादुर कार्कीले दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश द्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति छनौट प्रक्रिया तत्काल अघि नबढ़ाउन आदेश दिएको हो। यसो त सरकारले आवेदन माग गरेर प्रतिस्पर्धाबाट निगमका सदस्य र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो, तर प्रतिस्पर्धाबाट समिति छनौट गर्दा आफू अन्यायपूर्वक बाहिरिएको भन्दै कार्कीले रिट दायर गरेका थिए। सोही रिटमाथि सुनवाई सर्वोच्चले प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमको छनौट समितिको नाममा आदेश दिएको छ। वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत सीईओ राष्ट्र बैंकको गवर्नर बन्न रोक लगाउने तयारी गरिएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 गर्न लागि तेस्रो संशोधन मार्फत यस्तो व्यवस्था गर्ने तयारी गरिएको हो। सरकारले राष्ट्र बैंक ऐन 2058 संशोधनका लागि जेठ 11 गते नै प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक ऐन विधेयक 2083 प्रस्तुत गरेको छ। उक्त विधेयकले विभिन्न कार्यक्षेत्र तोकेर कार्य अनुभव हासिल गरेका व्यक्तिलाई राष्ट्र बैंकको गवर्नर पदमा नियुक्त गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ। तर गवर्नर नियुक्तिका लागि तय गरिएको कार्य अनुभवको व्याख्याबाट वाणिज्य बैंकहरूका कार्यकारी प्रमुखलाई हटाइएको छ। योसँगै अब नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गवर्नर बन्न सक्ने गरी विधेयकमा स्पष्ट खुलाइएको छ। धनगढ़ी उपमहानगरपालिका 15 कनरी स्थित दुग्ध विकास संस्थान अन्तर्गतको धनगढ़ी दुग्ध वितरण आयोजनाले चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 6 करोड़ राजस्व संकलन गरेको छ। सुदूरपश्चिम प्रदेशका डडेलधुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध संकलन गर्दै आएको आयोजनाले संकलित दूधलाई प्रशोधन गरी पनीर, आइसक्रीम लगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजना प्रमुख निराजन भट्टराईले जानकारी दिएका छन्। आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढ़ी, अतरिया, डडेलधुरा, दिपाइल र टिकापुर बजारमा बिक्री हुँदै आएको छ। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 10 महिनामा लक्ष्यको करिब 68% बढ़ी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि वार्षिक लक्ष्य रु 24,54,57,82,000 निर्धारण गरिएकोमा गत वैशाख मसान्तसम्म 16,73,97,59,000 अर्थात लक्ष्यको 68.2% असुली भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताएका छन्। उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका 2 महिनामा 32% राजस्व संकलन गर्नुपर्ने चुनौती देखिएको छ। नेपाली राजधानी पासपोर्टको रैंकिङ सुध्रिएको छ। हेनली पासपोर्ट इण्डेक्स 2026 जारी गरेको नयाँ प्रतिवेदन अनुसार नेपाली पासपोर्टको रैंकिङमा 4 स्थानको सुधार आएको हो। सन् 2025 नेपाली पासपोर्ट 101 स्थानमा थियो, तर सन् 2026 नेपाली पासपोर्टको रैंकिङ उक्लिएर 97 स्थानमा पुगेको छ। यस वर्ष विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीको नम्बर 1 सिंगापुरको पासपोर्ट रहेको छ। सिंगापुरको पासपोर्टले विश्वका 192 देशमा फ्री भिसा प्रवेश पाइन्छ। त्यसरी दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स यूएई को पासपोर्ट छ। यी 3 देशका पासपोर्टबाट फ्री भिसा 187 देशमा प्रवेश पाइन्छ। तेस्रो स्थानमा स्वीडेनको पासपोर्ट छ। यता सन् 2025 शीर्ष 10 सूचीबाट बाहिरिएको अमेरिकी पासपोर्ट पुनः शीर्ष 10 भित्र परेको छ। विश्वकै सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान रहेको छ। अफगानिस्तान 103 स्थानमा रहेको छ। अध्ययन विदाको दुरूपयोग गर्ने 44 प्राध्यापकले 11 करोड़ रकम फिर्ता गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर पुनः काममा नफर्किएका 44 प्राध्यापकले 11 करोड़ रूपियाँ फिर्ता गरेका हुन्। डाक्टर जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले त्रिविका 398 प्राध्यापकले विदाको दुरूपयोग गरेको प्रतिवेदन तयार गरेको थियो। सोही प्रतिवेदनका आधारमा त्रिविले अध्ययन विदाको दुरूपयोग गर्ने प्राध्यापकहरूलाई रकम फिर्ता गर्न सूचना जारी गरेको थियो। त्यस यता 44 प्राध्यापकले 11 करोड़ रूपियाँ फिर्ता गरेको त्रिविले जनाएको छ। जनता समाजवादी पार्टी जसपाका प्रदेश सांसद सरोज सिंह घुस लेनदेनको मुद्दामा दोषी ठहर भएका छन्। मधेस प्रदेश सांसद सिंहलाई विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर प्रसाद कोइरालाको इजलासले दोषी ठहर गरेको हो। उनीमाथि योजना छनौटमा बजेटको 1/3 घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लेनदेनको मुद्दा दायर गरेको थियो। दोषी ठहर गर्दै विशेष अदालतले सिंहलाई 4 वर्ष कैद, विशिष्ट पदमा बसेर कसुर गरेको आरोपमा थप 1 महिना कैद र 68,50,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। काठमाडौँ महानगरपालिकाले 6 सहकारीलाई फ्ल्याट खाली गर्न निर्देशन दिएको छ। एक सूचना जारी गर्दै महानगरले 6 सहकारीलाई 15 दिनभित्र बहालमा लिएको घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको हो। सत्कार सहकारी, अमृताम्ब सहकारी, हिराखुशी सहकारी, मार्गदर्शन सहकारी, नवल सबल सहकारी र पञ्चारूपा सहकारीलाई घर तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको महानगरले जनाएको छ। घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिँदै महानगरले सहकारीका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई 15 दिनभित्र महानगरको सम्पर्कमा आउन पनि आग्रह गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानून बमोजिम इजाजत लिएर मात्रै मदिरा, सुर्ती, गुटखा लगायतका अन्तशुल्कजन्य वस्तुको बिक्री, वितरण तथा कारोबार गर्न सम्बद्ध व्यवसायीहरूसँग आग्रह गरेको छ। बिना इजाजत मदिरा एवं सुर्तीजन्य वस्तुको कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकोले कानून विपरीत काम नगर्न अनुरोध गर्दै त्यसो गरेको पाइएमा अन्तशुल्क ऐन बमोजिम कार्यवाही गरिने कुल निकायले स्पष्ट पारेको छ। सरकारी सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी भास्कर जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई काठमाडौँ स्थित एयरपोर्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको पुष्टि गरेको छ। उनलाई नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाइएको छ। बैंकका सूचना अधिकारी प्रमोद आचार्यले भास्कर राज जोशी बैंकी कर्मचारी भएको पुष्टि गरेका छन्। उनले जोशी आफ्नो बैंकको मार्केटिङ अफिसर रहेको बताएका छन्। नेपालको प्रमुख पर्यटकीय गन्तव्य राराताल आसपासका व्यापारीहरूले मदिरा तथा सुर्तीजन्य वस्तु बिक्री गर्दा आवश्यक अनुमति नलिई राज्यलाई तिर्नुपर्ने अन्तशुल्क तथा अन्य राजस्व छलिरहेको पाइएको छ। जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुले गरेको अनुगमनका क्रममा अधिकांश होटल तथा पसलहरूले राजस्व छलेको पाइएको हो। कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत गरिएको संयुक्त अनुगमनका क्रममा रारा क्षेत्रमा सञ्चालित 21 होटल तथा पसलमा मदिरा र सुर्तीजन्य वस्तु बिक्रीका लागि आवश्यक इजाजत पत्र नलिएको भेटिएको हो। शासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायत सरकारवाला निकायका प्रतिनिधि सम्मिलित टोलीले गरेको अनुगमनमा अधिकांश व्यवसायीले प्यान नम्बर नलिएको, होटल तथा लजमा खाना तथा आवासको शुल्क दर सार्वजनिक नगरेको तथा अन्तशुल्क लाग्ने वस्तु बिक्रीका लागि कानूनी अनुमति नलिएको पाइएको छ।
0: त्रिभुवन विश्वविद्यालयले जग्गा मिचेर बस्नेलाई बल प्रयोग गरेर भए पनि हटाइने भएको छ। त्रिवेणीको सामान्य प्रशासन महाशाखाले अतिक्रमण गरिएको जग्गा खाली नगर्नेलाई बल प्रयोग गरेरै भए पनि हटाउने जनाएको हो। त्रिवेणीले यसअघि वैशाख 4 गते 35 दिने सूचना जारी गर्दै जग्गा अतिक्रमण गरेर बसेका संघ संस्था र संगठनलाई जग्गा खाली गर्न निर्देशन दिएको थियो। तर सोमयात गुज्रिन लाग्दा पनि जग्गा खाली नभएपछि त्रिवेणीले बल प्रयोग गरेर भए पनि जग्गा खाली गर्ने जनाएको छ। त्रिवेणीको तयारी अनुसार शुरूमा त्रिवेणीको जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई सामान सार्न समय दिइनेछ, त्यसपछि बल प्रयोग गरेर भए पनि जग्गा खाली गरिने भएको छ। भारतबाट नेपाल आउँदा 500 रूपियाँसम्मको सामान ल्याउन पाइने भएको छ। बजेट मार्फत सरकारले झिटीखुण्टा सम्बन्धी व्यवस्था अनुसार भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। यो सँगै अब भारतबाट नेपाल आउँदा 500 रूपियाँसम्मको सामान ल्याउन पाइने भएको छ। यसअघि सरकारले यस्तो सीमा 100 रूपियाँ तोकेको थियो। यसअघि 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार तिर्नु पर्थ्यो, तर सरकारले नयाँ आर्थिक विधेयक मार्फत उक्त सीमा संशोधन गर्दै 500 रूपियाँ पुर्याएको छ। जानकी मेडिकल कलेजका अध्यक्ष ओम प्रसाद पाण्डे पक्राउ परेका छन्। पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले धनुषाको छिरेश्वरनाथ एक रमदैया स्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो। कृत्रिम कम्पनी खड़ा गरी डीपीआर विनय धितोको अस्वाभाविक बढ़ी मूल्यांकन गराएर कर्जा लिएको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका एक उच्च अधिकारीले बताएका छन्। ती अधिकारीका अनुसार उनले प्रभु बैंकमा कर्जा लिएका थिए। बैंकबाट लिएको कर्जाको उनले पटक पटक दुरूपयोग गर्दै अन्यत्र लगानी गरेको खुलेको छ। यसरी बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। सुर्खेत प्रहरीले 3 करोड़ रूपियाँ बराबरको सुन सहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका 6 स्थित शिव इम्पोरिय पसलबाट पक्राउ गरेको हो। उनको उक्त पसलबाट 3 करोड़ रूपियाँ बराबरका सुन चाँदीका गहना समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिएका छन्। बोहराका अनुसार व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रूपियाँ 2,19,500, विभिन्न दरका भारतीय रूपियाँ 8,11,900 रूपियाँ बरामद गरिएको छ। साथै नगद रूपैयाँ गन्ती गर्न प्रयोग हुने मेसिन एक थान र विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा र डिब्बा सहित 185 थान अनुमानित 3 करोड़ बराबरको सुन चाँदीका गरगहना बरामद गरिएको बोहराले बताएका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्दै नयाँ कानूनी व्यवस्था लागू गरेको छ। कार्यान्वयनमा आएको उक्त नियम अनुसार 16 वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न नपाउने भएका छन्। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीलाई 1 करोड़ मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। झाङ यिमिङ एसियाकै दोस्रो धनी व्यक्ति भनेका छन्। टिकटकका सह संस्थापक समेत रहेका झाङ भारतीय उद्योगपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै दोस्रो धनी व्यक्ति भनेका हुन्। ब्लूमबर्ग बिलियनियर्स इण्डेक्सका अनुसार झाङको कुल सम्पत्ति $93 अर्थात करिब 8.9 लाख करोड़ भारतीय रूपैयाँ पुगेको छ। यसअघि एसियाकै दोस्रो धनी व्यक्तिको सूचीमा रहेका रिलायन्स इण्डस्ट्रीजका अध्यक्ष अम्बानी तेस्रो स्थानमा पुगेका छन्। उनको कुल सम्पत्ति $86 बिलियन रहेको छ।
1: अब पालो अन्तर्वार्ताको।
2: आजको अंकमा हामीले पैसाका गीत गाउने गायकसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। पैसाका गीत गाउने गायक अर्थात दिनेश गौतमसँग हामीले पैसाको महत्व र पैसाकै विषयमा प्रश्नोत्तर गरेका छौं। प्रस्तुत छ उनी गौतमसँग सहकर्मी सुरज प्याकुरेलले गर्नुभएको खास कुराकानी।

कोई न कोई हुदा चाहिँ चाहिँ चाहिँ नहुदा कोई न कोई भन्दैन आफ्नो अर्को भन्दैन आफ्नो अर्को कोही पनि पैसाले घुमाउँछ फनफानी उसकै हुन्छ अघि पछि दायाँ र बायाँ जसले गनी

0: किनको
1: हामीले पैसाको विषयमा चाहिँ कोही स्रष्टालाई बोलाउने भन्दै गर्दाखेरि म आफैले पनि विगतमा धेरै अगाडिदेखि सुन्दै आएको गीत पैसा कसले बनायो होइन दुईटा भ्रमबाट म यो अन्तर्वार्ता सुरु गर्दैछु. एउटा चाहिँ त्यो गीतै दिनेश गौतम भन्दा पनि शिव परिवारले गाएको भन्ने भ्रम रहेछ होइन, अर्को चाहिँ दिनेश गौतमको त्यही एउटा गीत मात्रै छ भन्ने खालको पनि भ्रम रहेछ. यसका विषयमा तपाईँ के भन्नुहुन्छ? यहाँबाट सुरु गरौँ आज मेरो संवाद.
0: अब यस्तो छ, अब मैले गाएका गीत त एउटा चाहिँ अब जुन पैसा कसले बनाएको कुरा गर्नुभयो त्यो एउटा हिट गीत भयो, त्यसले गर्दा चाहिँ दर्शक श्रोताहरूलाई त्यो गीत मात्रै छ अर्को आएन भन्ने हो. तर मैले 150 भन्दा बढी गीतहरू रेकर्डिङ गरिसकेँ, आइरहेको छ होइन. बाँसै काटेर फर्केर आएन मायालु, इमान बेचिदिन्छ मान्छे, राजाको हात्ती चरी, कर्फ्यू लगाइदिए, अहिले जो तत्काल आएका छन् लगायत गरेर होइन. अब त्यो कतिजनालाई थाहा छ, अब कतिलाई थाहा छैन, त्यो एउटा अलग पार्ट भयो. अब जुन कुरा रह्यो, अब मेरो गीतलाई चाहिँ शिव परियाजीको भनेर चाहिँ जुन सुनिन्छ बनाइन्छ, यो चाहिँ एकदम पुरानो घटना हो होइन. यो नि मैले पनि बारम्बार सुनेको घटनाहरू भए होइन. अब चाहिँ धेरैजनाको मुखबाट, कलाकार साथीहरूकै पनि मुखबाट, र चाहिँ विदेशमा रहने चाहिँ साथीहरूको मुखबाट पनि तपाईँको गीत होइन रह्यो, हामीले त चाहिँ शिव परियारको भनेर सुनिरहेका छौँ. इभन मलाई रेडियो यता इलामतिरको एउटा कुनै रेडियो प्रस्तुताले चाहिँ फोनै गरेर लगभग 6 महिना अगाडि, उहाँले 6 महिना अगाडि मात्रै थाहा पाउनुभयो कि त्यो मेरो गीत हो भनेर, उहाँले माफी पनि माग्नुभयो मलाई होइन. हामीले चाहिँ शिव परियारको गीत भनेर अहिलेसम्म पनि बजाइरहेका थियौँ होइन. त्यो अवस्था हो. अब त्यो कहाँ कसरी किन त्यो हुन गयो होइन, त्यो अर्को एउटा टेक्निकल पार्ट भयो.
1: तपाईँले हेर्दा चाहिँ कसरी भएको रहेछ त्यो, के कारणले भएको रहेछ?
0: अब मैले हेर्दा चाहिँ त्यो चाहिँ अब जस्तो चाहिँ त्यतिखेर सिडीको जमाना थियो, सिडीमा हेरेको भएदेखि त मेरो फोटो छ त्यहाँ, मेरो नाम छ, बकैदा को हो गायक लेखेको छ, सङ्गीतकार गीतकार सबै लेखेको छ. त्यो हुँदा हुँदै मिडियाले शिव परियार भनेर बजाउनु चाहिँ त्यो अलिकति चाहिँ त्यो चाहिँ गहिरेर अध्ययन नगरिएको हो कि भन्ने हो. र अर्को चाहिँ अब सिमिलर रूपमा उहाँले गाउने मैले गाउने होइन, हाम्रो जुन एउटा गीतको एउटा चाहिँ जुन लाइन छ होइन, गीतको जुन एउटा चाहिँ पिच छ होइन, गीतको एउटा चाहिँ जुन लाइन छ त्यो चाहिँ सिमिलर भएको कारणले चाहिँ मान्छेलाई त्यो परेको होइन.
1: वा त्यो बेलामा त्यस्ता गीत गाउने तपाईँ र शिवजी हुनुभएको कारणले पनि यस्तो भयो?
0: हजुर, त्यो पनि हुन सक्छ.
1: जस्तो अब त्यो पैसा कसले बनायो भन्ने गीत तत्कालीन अवस्थामा त एकदम त्यो जसले गाएको भनेर चर्चित भए पनि त्यो भयङ्कर चर्चित भयो होइन, त्यसको भिडियो पनि चर्चित भयो, हरेक रेडियोहरूमा त्यो गीत एकदम मजाले सुनिन्थ्यो. यो गीतको पृष्ठभूमि र तपाईँको यो सङ्गीत करियरसँग जोडेर हेर्दाखेरि चाहिँ यो कसरी बन्यो यो गीत चाहिँ?
0: अब यो गीत बन्नुमा चाहिँ यस्तो छ, अब धेरै पहिला जति बेला म एकदम स्ट्रगल टाइममा थिएँ होइन, त्यतिखेर चाहिँ के थियो भनेदेखि पैसाको सबभन्दा बढी निड थियो एउटा कुरा, र अर्को कुरा चाहिँ के थियो भनेदेखि अब पैसाको लागि चाहिँ मैले जब काठमाडौँ आएँ हरेक ठाउँमा मान्छे देखेँ, कतै मान्छे भिख मागिरहेको छ होइन, कतै मान्छे चाहिँ सडकमा खान नपाएर पनि हिँडिरहेको छ, कतै मान्छे चाहिँ लग्जरी लाइफ पनि बाँचिरहेछ होइन, कतै चाहिँ लुटका समाचारहरू पनि आइरहेका छन्, कतै भ्रष्टाचारका समाचारहरू पनि आइरहेका छन् होइन. अब पैसाकै कारणले चाहिँ मान्छेहरूको सम्बन्ध बिचमा चाहिँ खराब भएका कुराहरू पनि आइरहेका छन्, प्रेममा पनि चाहिँ पैसाकै कारणले गर्दा चाहिँ उथलपुथल भएका घटनाहरू आइरहेका छन्। त्यसले चाहिँ प्रत्यक्ष रूपमा मान्छेलाई चाहिँ पैसाले चाहिँ कत्रो खलबलाएको छ त चारैतिर होइन, कसैलाई शान्त राखेको छ, कसैलाई अशान्त राखेको छ, कसैलाई क्रिमिनल बनाएको छ होइन, कसैलाई चाहिँ साधु सन्त बनाएको छ, सबै ठाउँमा चाहिँ त्यो पैसाको रोल देखियो क्या होइन, पैसा केन्द्रबिन्दुमा देखियो क्या, र मान्छेहरूले पनि पैसालाई केन्द्रबिन्दुमा राखेर बाँकी चिजलाई चाहिँ गौण बनाएर चाहिँ किडनी पनि बेचेका चाहिँ स्टोरी एकताका धेरै आउँथे, चेलीबेटी बेचिएका स्टोरीहरू एकताका धेरै आउँथे होइन. त्यो पैसाको लागि पैसाकै पैसालाई केन्द्रबिन्दुमा राखेर अपराध गरेको पनि पाइयो होइन, र पैसालाई चाहिँ केन्द्रबिन्दुमा राखेर चाहिँ परिवारलाई चाहिँ गौणमा राखेको पनि देखियो. यो सबै देख्दाखेरि चाहिँ म भित्र एउटा चाहिँ क्वेसन्सहरू आयो क्या, किन त आखिर पैसा भयो थिएन भनेदेखि यी सब चिजहरू चाहिँ एउटा ब्यालेन्समा हुन्थ्यो कि होइन, संसार यति भयानक विभत्स एकदमै डरलाग्दो हुन्थेन कि होइन, किनकि अब आजभन्दा चाहिँ 5000 वर्ष अगाडि पनि मानव सभ्यता त थियो नि त होइन, हामीसँग जे थियो त्यो खान्थ्यौँ, योसँग नभएको ऊसँग उसँग नभएको साटेर खान्थ्यौँ, यसलाई उसलाई दिएर बाँडेर खान्थ्यौँ, त्यति बेला पनि मान्छेहरू संसारमा थिए पृथ्वीमा होइन, दुःख सुख जे थियो त्यतिखेर थियो तर थियो नि त. तर अहिले त के छ भने अहिले त भयावह स्थिति हो नि त, र यसमा चाहिँ के छ भने मान्छेले पैसालाई नै पहिलो केन्द्रमा राखेर बाँकी चिजलाई दोस्रोमा राखेर हेऱ्यो नि त. अनि त्यसले गर्दा चाहिँ मेरो एउटा खालि इमेजिनेसन होइन, सुनकै महलमा निदाए पनि सपना त साधा नै हो, खाली हात आयो खाली हात जान्छौ, पैसाले जल्छ र को भनेर लेखेको छु क्या.
1: त्यो युगीत तपाईँले नै लेख्नु भएको?
0: हजुर, म आफै लेखेको. किनकि अन्तिममा त फेरि अन्तिम विकल्पमा त फेरि मान्छे भनेको त लास्टमा भनेको त खाली हात नै हो नि त, किनकि त्यो त यो त सत्य हो, फेरि दुर्ग सत्य हो. तर बाँचिन्झेल एउटा लाइफ पिरियड बाँच्नको लागि मान्छेले पैसालाई यति धेरै केन्द्रबिन्दुमा किन राखेको छ त? होइन, मानवता भन्दा पनि माथि, प्रेम भन्दा पनि माथि, परिवार भन्दा पनि माथि, समाज भन्दा पनि माथि, देश भन्दा पनि माथि, संस्कार संस्कृति भन्दा पनि माथि राखेर पैसालाई मान्छेले किन आज चाहिँ अगाडि बढिरहेको छ त? यसले चाहिँ एक दिन दुर्घटना, वर्ल्ड वाइड रूपमै ठुलै दुर्घटनाको एउटा स्थिति ल्याउँछ है. जस्तो आज कोरोना पनि एउटा पोलिटिक्स नै हो पनि भनिन्छ, पैसाकै लागि गरिएको पोलिटिक्स भनिन्छ होइन. संसारमा जित्ने कुराहरू जहाँ आउँछ त्यहाँ पैसाकै कुराको लागि आउँछ, पैसालाई शक्तिको रूपमा हेरियो, पावरको रूपमा हेरियो. त्यसले गर्दा चाहिँ एक दिन मानव विनाशको पहिलो कारण पनि पैसा नै हुन्छ भन्ने मेरो एउटा खालि एउटा मेरो सोचलाई चाहिँ मैले एउटा गीत मार्फत चाहिँ व्यक्त गरेको.
1: भनेको त्यो गीत तपाईँ आफैले लेखेर त्यस्तो सङ्गीत पनि तपाईँले आफैले दिनुभएको
0: हो?
1: त्यस्तो तपाईँको त्यो गीतमा पैसा कसले बनायो भन्ने गीतमा चाहिँ म स्वयं पनि एकदम त्यो शब्दमा डुबेको छु होइन. सुरुमा तपाईँकै मुखबाट यो गीतलाई सुनौ, त्यसपछि म ती शब्दहरूसँग सम्बन्धित केही मेरा जिज्ञासाहरू राख्छु तपाईँलाई.
0: ओके.

0: जस्तै यो गीतमा यो भाव तपाईँलाई भेटेको बेलामा सोध्छु भन्ने पनि थियो मलाई. यो सबै पैसाका कारण यसरी समस्या भइरहेको छ, पैसा कसले बनायो भनेर तपाईँले जुन गरिरहँदाखेरि अन्त्यमा दोष चाहिँ फेरि दैवलाई दिनुभएको छ, यो यो भाव चाहिँ कसरी आयो?
1: यो यस्तो, मैले चाहिँ दोष भन्दा पनि पैसा चाहिँ दैवले बनायो, ईश्वरले बनायो भने हामीलाई त के छ भने हाम्रो एउटा चाहिँ धार्मिक हिसाबले हेर्ने चाहिँ हेर्ने हो भने चाहिँ हाम्रो यो सारा सृष्टि जगत त परमात्माले ईश्वरले गरेका हुन् नि, त्यो भगवान्ले बनाएको हुन्. त्यो अर्थमा हामी भित्रको एउटा जुन बच्चादेखि बुढापासम्मको एउटा जुन स्टेजभित्र एउटा वैंशको एउटा जुन स्टेज आउँछ त्यो पनि ईश्वरद्वारा नै निर्मित भयो. र यहाँ अहिले के आयो भने एउटा वैंशको टाइममा या वैंशको कारणले गर्दा चाहिँ खलबली छ होइन, बच्चा आफ्नो बच्चा हुन्छ, इनोसेन्ट हुन्छ होइन, उसको अर्कै संसार हुन्छ, बुढापा आफैमा चाहिँ एउटा चाहिँ अर्कै एउटा चाहिँ रिटायरमेन्ट टाइपको हुन्छ. मेन चाहिँ उत्तेजना र एनर्जी र त्यो टाइम भनेको चाहिँ एउटा चाहिँ वैंशको पिरियड हुन्छ नि, त्यो पिरियड हुन्छ र मेन खलबली त्यहाँ छ.
0: भनेको पैसा चाहिँ भगवान्ले बनायो कसले बनायो भन्ने,
1: पैसा चाहिँ कसले, पैसा त मानव निर्मित हो होइन, र पैसा चाहिँ कसले बनायो होला? सबभन्दा पहिला यो संसारमै चाहिँ जुन जुन मुद्रा अथवा पैसा अनि इकोनोमी जे भने पनि त्यो चाहिँ कसले बनायो भनेर त्यो एउटा मैले चाहिँ एउटा प्रश्नवाचक छोडिदिएको. अब वैंशा त डेफिनेटली ईश्वरले बनाएको हो नि त होइन, अनि यो दुईटा चाहिँ कारण भयो कि पैसा र वैंशामा चाहिँ के हुन्छ भने वैंशामै मान्छे चाहिँ बढी एग्रेसिभ हुन्छ, वैंशामै मान्छेले बढी प्रगति पनि गर्छ, वैंशामै मान्छेलाई धेरै चिजको निड्सहरू पनि हुन्छ, र चाहिँ वैंशामै मान्छे चाहिँ सबै चिज हुन्छ क्या. एउटा मान्छे चाहिँ बुढेसकालमा गएर खुङ्खार खतरनाक डन बन्न सक्दैन कि, उसको डन बन्ने सिलसिला भनेको वैंशाबाटै सुरु हुन्छ क्या. है एउटा बच्चा पनि अपराधी बन्न सक्दैन क्या, जानी जानिकन. त्यो बच्चा जब वैंशको उमेरमा जान्छ त्यस पछाडि मात्रै ऊभित्र त्यस्ता भावहरू आउँछन् होइन. अनि प्रेमको सुरुवात पनि त्यहीँबाट हुन्छ होइन, जुन चाहिँ आकर्षणको कुरा गरेँ मैले, आकर्षणवाला प्रेमको होइन, हुन त जन्मिँदै प्रेमको सुरुवात त मान्छे जन्मिँदै भइहाल्यो होइन. अनि त्यसले गर्दा एउटा कारक चाहिँ ईश्वर भयो, जसले चाहिँ यो चाहिँ एउटा चाहिँ मानव लाइफको टाइमभित्र एउटा चाहिँ वैंशवाला टाइम राखिदियो होइन. एउटा चाहिँ पैसा भयो जो मान्छेहरूले बनाए, वैंशा चाहिँ ईश्वरले बनायो, पैसा कसले बनायो भनेर एउटा चाहिँ मैले प्रश्नवाचक छोडिदिएँ.
0: जस्तो यो कहिलेकाहीँ गीत लेख्दै गर्दाखेरि वा सर्जकहरू कहिलेकाहीँ के भन्छन् भने जसले बढी प्रेममा पीडा पाएको हुन्छ, धोका पाएको छ, उसले प्रेम सम्बन्धी अझ बढी मिठा गीतहरू बनाउन सक्छ वा लेख्न सक्छ. तपाईँले त पैसाको गीत बनाउनु भएको छ होइन, तपाईँको जीवनमा चाहिँ पैसा सम्बन्धी त्यस्तो स्ट्रगल के पर्यो कि यति मिठो शब्द निस्क्यो त्यहाँबाट?
1: यस्तो छ, पैसा सम्बन्धी स्ट्रगल त अब यो जीवनयापनको क्रममा अगाडि आउँदाखेरि त हर ठाउँमा त पैसा चाहिने रहेछ होइन. अब एउटा गायक भएर म अगाडि आउँदै गर्दा रेकर्डिङ गर्नु पऱ्यो, पैसा चाहिन्छ. काठमाडौँमा बस्नु पऱ्यो, भाडा तिर्नु पऱ्यो, पैसा चाहियो. खानु पऱ्यो, पैसा चाहियो. गाडी चढ्नु पऱ्यो, पैसा चाहियो होइन. साथी सर्कलमा, राम्रो साथी सर्कलमा बस्नको लागि पनि पैसा चाहियो होइन. अब एउटा उमेरमा चाहिँ प्रेम गर्नु पऱ्यो भने पनि पैसा चाहिन्छ अहिले यहाँ होइन, किनकि प्रेमिकालाई घुमाउनु पर्यो, केही किन्नु पर्यो, खुवाउनु पर्यो, पैसा बिना त केही पोसिबलै भएन होइन. र अब आफूलाई छोडेर फेरि बाहिर हेर्दा पनि पैसै मात्र छ संसारमा होइन, जताततै पैसै मात्र छ, जसको दौड पनि पैसासँग मात्र देखियो नि त. अनि त्यसले गर्दा केही आफ्ना केही दुनियाँका स्टोरी राखेर चाहिँ पैसा कसले बनायो बनाइयो.
0: जस्तो त्यहाँ तपाईँले एउटा शब्द प्रयोग गर्नुभएको छ नि, सुनकै महलमा निदाए पनि सपना त सादा नै हो, खाली हात आउँछौ खाली हात जान्छौ,
1: पैसाले जल्छ र
0: को भनेर होइन. जस्तो यो पैसाले जल्छ र को भन्ने त्यो लाइन सुन्नु.

हवस्त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रमसँग सम्बन्धित केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855006448 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: मह सेवन दीर्घ जीवन।
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 98578130840 र 98478240।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082563218
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि

0: सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू
5: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
4: स्पेशल सेफ तालिम
5: जापानिज सुशी तालिम
4: र वेट्रेस
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगञ्ज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
4: सम्पर्क मोबाइल 98-410-17-079 98-410-17-079।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ। कोशी प्रदेशका चार, मधेशका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन गइरहेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। आयोगका अनुसार उदयपुर, खुसोलो, खुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सरलाही, चितौन, दोलाखा, तनहु, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व, गोर्खा, लमजुङ, अर्घाखाँसी, रोपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ। आयोगका अनुसार केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालित भएका छन्। राजसभाले शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। आयोगका अनुसार शनिबार दाङ सहित झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भएका छन्। यस्तै गरी स्याङ्जा, कास्के, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलप्रासी, पाल्पा, कपिलवस्तु, बाँके, बर्दिया, रोल्पा, कालीकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ। जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्न महत्वपूर्ण खुड्केला भएको जनाउँदै आयोगले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरकारवालाहरूलाई अनुरोध गरेको छ। विशेष सांगठनिक परिस्थितिका कारण 12 जिल्ला अधिवेशन भने यही जेठ 26 गते हुने सो पार्टीले बताएको छ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राजसभाको तयारी छ। अन्य 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ। यही जेठ 26 गतेदेखि सो पार्टीको प्रदेश अधिवेशन प्रारम्भ हुनेछ। प्रदेश अधिवेशनहरू सञ्चालन गर्न 7 प्रदेशमा 5 सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएका छन्। राजसभाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार 7 देखि 9 गतेसम्म चितवनमा हुँदैछ। बितेको 24 घण्टामा 2256 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 4,91,500 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 151, नियम विपरीत राइट सेयरिङ गरेका 111, संकेत बत्ती उल्लंघनकर्ता 142 र तीव्र गतिमा सवारी साधन हुएका 230 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 33, निषेधित क्षेत्रमा हरण बजाउने 193, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 117, एकतर्फी सड़कमा सवारी चलाउने 118 र अन्य सवारी नियम पालना नगरेका 1161 जनालाई कार्यवाही गरिएको हो। दाङ महिला जेसिस वर्ष 26 को सप्ताहव्यापी कार्यक्रम अनुसार आज दोस्रो दिन रक्तदान कार्यक्रम गरिएको छ। घोराईको ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रम अहिले पनि जारी रहेको छ। दाङ महिला जेसिसका अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख उपेन्द्र बमको प्रमुख आतिथ्यता एवं रक्त संचार केन्द्र घोराईका प्रमुख दिलीप पौडेलको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम भएको, हालसम्म 30 जनाले रक्तदान गरेको बताइएको छ। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हिजो जिल्लाका विभिन्न विद्यालयबाट एसी परीक्षामा 4 जीपी अंक ल्याउने 19 जना विद्यार्थीलाई सम्मान गरिएको थियो। र दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा बाघहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916077,
2: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली।
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
5: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
6: खुसीको खबर खुसीको खबर खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447 0825908447।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराही उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू:
12: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
12: जापानिज सुशी तालिम,
11: वेट्रेस,
12: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू:
12: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
11: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
12: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
12: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
11: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित यो कार्यक्रम इन्द्रेणीको नयाँ श्रृंखला लिएर चाहिँ म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। फरक बार फरक तपाईँले आउँछौ त्यही अन्तर्गत आज आइतबार हो। बिहानीको समयमा नयाँ नयाँ गीत संगीतका बानकीहरू चाहिँ हामी तपाईँलाई सुनाउँछौ। त्यसैले नयाँ नयाँ गीत संगीतहरू सांगीतिक बजारमा कुन आएछन् अथवा नेपाली लोकदोरीको क्षेत्रमा के हुँदैछ कसो हुँदैछ होइन यी विविध विषयहरूमा चाहिँ हामी केन्द्रित रहेर इन्द्रेणीको व्यवसायलाई अगाडि बढ़ाउँछौ। पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियो मार्फत इन्द्रेणी सुनिरहनुभएका तमाम साथीहरू हाम्रा धेरै साथीहरूले अब रेडियो मार्फत त सुन्नुहुन्छ अनि अहिले डिजिटल प्रविधिको युगलाई होइन हामी आत्मसात गर्दै अगाडि बढ़िरहेका छौं। सँगसँगै तपाईँले हामीलाई नेपाली पात्र हाम्रो पात्रमा हाम्रा रेडियोहरूको नाम सर्च गरेर सुन्न सक्नुहुन्छ। रेडियो काठमाडौँ सर्च गरेर सुन्न सक्नुहुन्छ अनि हाम्रा ठाउँ ठाउँमा रहेका हाम्रा साझेदार रेडियो स्टेशनलाई पनि सर्च गरेर तपाईँले नेपाली पात्र हाम्रो पात्रमा मजाले सुन्न सक्नुहुन्छ। त्यो सँगसँगै सामाजिक सञ्जाल फेसबुक लाइभमा रेडियो काठमाडौँ एसडी अनि हाम्रा साझेदार रेडियोका आफ्नै पेज मार्फत पनि छौं। सँगै चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत पनि लाइभ भइरहेका छौं। त्यसैले तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर सुन्दै हुनुहुन्छ तपाईँ विभिन्न माध्यमहरूबाट साथ दिइरहनु भएको छ भन्ने एउटा विश्वास चाहिँ मैले तपाईँबाट लिएको छु। र आजको यस कार्यक्रममा हामी विशेष गरी नयाँ भाका नै सुनाउँछौ। टेक्निकलमा ईसा हुनुहुन्छ, उहाँले नयाँ नयाँ गीतहरूलाई तयारी अवस्थामा राख्नु भएको छ। पालैसँग हामी ती गीत संगीतहरू इन्द्रणीको बसाईमा सुनाउँदै अगाडि बढ़छौं र कार्यक्रमको शुरूआतमा पनि हामीले असाध्यै सुमधुर गीतलाई यहाँको माझमा राखिसकेका छौं। र आजको यस कार्यक्रमलाई नेपाटपले साथ दिएको छ। नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपाटपका सामग्रीलाई तपाईँले प्रयोगमा ल्याउन सक्नुहुन्छ। विशेष गरी घर बनाइरहनु भएको छ, पाइपको आवश्यकता छ, ट्याङ्कीको आवश्यकता छ, अनि तपाईँलाई यूपीबीसीहरू चाहिएको छ होइन, अनि बाथरूमसँग सम्बन्धित तपाईँलाई चाहिँ सामग्रीहरू चाहिएको छ भने पनि तपाईँले नेपाटप ब्रान्डलाई नै सम्झन सक्नुहुन्छ। यो प्रायोजकका सन्दर्भमा यहाँलाई जानकारी गराइसकेपछि अब भने फेरि पनि म गीत राख्दैछु। यतिखेर इन्द्रणीमा अर्को एउटा सुमधुर भाका यहाँको लागि।

देशै भरका रेडियोबाट हेर्नुहोस् त मजाले इन्द्रायणलाई सुनिरहनु भएको छ र सुमधुर गीत सहितका बानकीहरू सुनाउँदै अगाडि बढ्ने क्रममा सुमन परियारले गाउनु भएको सुमन परियार युट्युब च्यानल मार्फत बजारमा आएको रूपै राम्रो बोलको गीत त यहाँले सुन्नुभयो। स्वरबद्ध गर्ने कलाकारमा समीक्षा अधिकारी सुमन परियार हुनुहुन्छ अनि सुमन परियारकै शब्द र संगीतमा विमल छिनालले एरेन्ज गर्नुभएको गीत हो। सर्वत्र बजारमा छ डायनामिक स्टुडियोमा रेकर्ड भएको गीतलाई मुकेश नेपालीले निर्देशन गर्नुभएको छ अनि अस्मिता जुरेली सुमन परियारलाई हामीले चाहिँ यो गीतको भिडियोमा देख्न सक्छौं र असाध्यै राम्रो गीतलाई यहाँको माझमा राखिसकेपछि हामी नेपाली लोक तथा दोहोरी गीत संगीतहरू सुनाइरहेका छौं। आज आइतबार हो, नेपाटप हाम्रो साथमा छ र नयाँ नयाँ गीतहरू सुनाउने क्रममा अब ढिला नगरिकन मैले यतिखेर सानो मन नगर बोलको एउटा गीतलाई सुनाउने प्रयासमा छु भन्दा पनि प्रयास सफल भइसकेको छ। प्रविधिमा ईसाले तयारी अवस्थामा राखेको जानकारी आइसकेको छ। अब ढिला नगरिकन यो गीत अडियो सुन्नेहरूको लागि अडियो छ, भिडियो हेर्नेहरूको लागि फेसबुकमा भिडियो छ, यतिखेर सुनौ है त।

देशै भरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा मेरा प्यारा प्यारा साथीहरू रेडियो नजिक हुनुहुन्छ मलाई विश्वास छ। र भर्खरै हामीले सानोमा नगर बोलको यो गीतलाई सुनायौं। कुलेन्द्र विश्वकर्मा युट्युब च्यानल मार्फत नै सांगीतिक बजारमा सानोमा नगर सार्वजनिक भएको जानकारी गराउँछु। अब सर्वत्र बजारमा छ भर्खरै आएको मेलिना राई कुलेन्द्र विश्वकर्माको आवाजमा नवराज पन्तको शब्द छ अनि यसमा बसन्त थापाको संगीत छ। सँगै एसबीएन किस्मतलाई एरेन्ज गर्नुभएको गीतलाई 1 dB HD रेकर्ड गरिएको छ अनि कुलेन्द्र विश्वकर्मा जुना सुन्दासलाई भिडियोमा देख्न सकिन्छ र असाध्यै राम्रो बनेर आएको यो गीतलाई पनि इन्द्रणीको बसाईमा सुनाइसकेपछि हामी यस्तै नयाँ नयाँ गीत सहितहरू सुनाउँदै अगाडि बढ़िरहेका छौं र आजको यो बसाईमा तपाईँलाई साँच्चीकै लोभ लाग्दा नयाँ नयाँ गीतहरू सुनाउन पाउँदा चाहिँ तपाईँ धेरै साथीहरू जो रेडियो मार्फत नै कार्यक्रम सुन्नुहुन्छ तपाईँका लागि नौलो हुन सक्छ अनि सामाजिक सञ्जालमा हेर्ने अथवा युट्युबमा हेर्नेहरूको लागि त अब आइसकेका गीतहरू भर्खरको भर्खर हेर्न पाउनुहुन्छ त्यसैले रेडियो नै सुनेर हेर्नुपर्छ भन्ने कतिमा लागू चाहिँ हुँदैन तर लागू हुने मित्रहरूको लागि चाहिँ साँच्चीकै वरदानै साबित हुन्छ यस्ता गीतहरू आइसकेपछि किनभने एउटै भाकाहरू सधैँभरि सुन्दै गर्दा अनि कहिलेकाहीँ भनिन्छ नि मुख फेर्ने होइन कहिले के खाइन्छ कहिले खाइन्छ भने जस्तै कहिलेकाहीँ चाहिँ अलिकति फरक चिज खाऊ अथवा यो कहिले नखाएको अथवा यो सिजनमा आएको तरकारी चाहिँ नयाँ खाउनु भने जस्तै हुन्छ नि होइन हो त्यस्तै भएर मैले यी गीतहरूलाई चाहिँ तपाईँको माझमा राखिरहेको छु। अब ढिला गर्दिन यतिखेर पनि हेरेन जोडा बोलको गीत तपाईँले असाध्यै मन पराउनु भएको छ। यतिखेर सरोज लामिछाने राजेश ढकाल टीका प्रसाई अनि यसमा सरू गौतम जोडिनु भएको छ तपाईँले मन पराउनु भएको हेरेन जोडा यो पटक

नेपाली लोकधोरी साँच्चीकै लोभ लाग्दा हुन्छन्, माटोसँग सुहाउँदो होइन, अनि त्यसपछि लोक संस्कृतिलाई साँच्चीकै भन्नुपर्दा हामीले चाहिँ असाध्यै माया गर्छौ नि त, किनभने यो हाम्रो मूल संस्कृति हो मित्रहरू। त्यसैले लोकधोरी गीतहरू सुन्दाको त्यो मजा होइन, त्यही गाउँ बस्ती उखाली ओह्राली भन्ज्याङ चौतारी अनि मेलामा गएको जात्रामा गएर गीत गाएको अथवा सत्यनारायणका पूजा होस् अथवा विभिन्न चाहिँ विवाह समारोहहरूमा रत्यौली गीत गाउँदा किन नहोस् होइन, यस्तै यस्तै दोहोरी गीत सङ्गीतहरू गाएर चाहिँ मनोरञ्जन लिने गरिन्छ। र अझ भन्नुपर्दा गोठालो जाँदै गर्दा बाँसुरी बजाउँदै गीत गाएको क्षणहरू पनि असाध्यै लोभ लाग्दा हुन्छन् होइन, ती बेला ती पलहरूलाई पनि धेरै साथीहरूले यस्ता गीतहरू बज्दै गर्दा चाहिँ अनुभव गर्नुभयो होला जस्तो लाग्छ। हामी इन्द्रणीको बसाइमा छौं र हेर न जोडा साह्रै राम्रो बनेर आएको छ, यसको संगीत पक्ष पनि राम्रो छ, शब्द पनि त्यत्तिकै राम्रो छ, अनि एकजना होइन दुईजना होइन चार चारजनाले गाउनु भएको छ, त्यही भएर पनि फरक फरक स्वरको स्वादहरू सुन्न पाइन्छ। राम्रो बनेर आएको गीत हामीले सुनाइसकेका छौं र यो बजारमा छ, तर यसले सोचे भन्दा बढ़ी सफलता जुन प्राप्त गर्नुपर्छ नि, लोकप्रियता यति धेरै जनजीव्रोमा झुण्डिएको छ, तर युट्युबमा भ्यूजको आधारमा चाहिँ अलिक कम छ, आएको सात दिन भएको छ, तर एउटा जुन सफलता भ्यूज प्राप्त गर्नुपर्छ त्यो चाहिँ प्राप्त गर्न सकेको अझै पनि छैन। हुनसक्छ आम श्रोता दर्शकमा यो गीत त्यति पुग्न नसकेको होला, त्यही भएर पनि हामीले तपाईँलाई चर्चा परिचर्चा गर्दै राम्रा गीतहरू सुन्नुहोस् है भन्न भनिरहेका छौं। एकपटक हेरन जोडा सुन्न को लागि अनुरोध गर्छु। अब यो सँगै हामी इन्द्रणीको बसाइमा छौं, नेपा टपले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। अब भने हामी जुनकिरी बोलको गीत सुनाउँछौ, प्रविधिमा रहने ईसाले पनि हो भन्नुभएको छ। अब यो जुनकिरी कस्तो खालको गीत होला भन्ने लागेको छ भने राधिका हमाल पुन युट्युब च्यानल मार्फत बजारमा छ र राधिका हमाल भन्ने बित्तिकै क्याम्पस पन्न आउने सरले उत्ता पढाउने हामीले आँखा जुदाउने चित्त, यो गीत त सुन्न नै भएको हो नि होइन, यो लगायत उहाँका धेरै गीतहरू चर्चामा छन्। चाहे त्यो तीज आउँदै गर्दा होस्, तीज भन्ने बित्तिकै राधिका हमाल पशुपति शर्मा सम्झिन्छौं होइन, तर यतिखेर चाहिँ भने मैले एउटा सदाबहार गीतलाई सम्झेको छु जुनकिरी, यो चाहिँ क्याम्पस पढ्न आउनेको सफलता पछिको अर्को कोसेली भन्न राधिका हमालले भेटका क्रममा बताउनु भएको थियो। केही दिन अगाडि राष्ट्रिय लोकदोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय टोखामा जाँदै गर्दा राधिका हमाल कृष्णजीसँग टुप्लुक्क भेट भयो होइन, अनि यो जुनगिरीका सन्दर्भमा यो क्याम्पस पढ्न आउने पछिको चाहिँ यो गीत हो है भन्न भन्दै हुनुहुन्थ्यो। अब कस्तो छ यो गीत हामी यतिखेर राख्छौं।

साँच्चीकै जुनकिरी जुनकिरी नै भनेर आएको रहेछ है। जुनकिरी भन्ने बित्तिकै साँझको बेलामा टरटर कराउने जुनकिरी होइन, तपाईँ जुनकिरी त देख्नु भएको होला नि धेरै साथीहरूले जस्तो लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं। खैर भर्खरै हामीले पशुपति शर्मा र राधिका मालको आवाजमा रहेको क्याम्पस पढ्न आउने गीतको अपार सफलता पछि नै बजारमा यो उहाँहरूको सहकारी भनेर यो दोहोरी भाका आएको छ। जुन क्याम्पस पढ्न आउनेलाई तपाईँले अत्याधिक मन पराउनु भयो, अब जुनकिरीको पालो हो। जुनकिरी पनि जति सुनो त्यति सुन्न मन लाग्ने बनेर आएको छ। यो असाध्यै राम्रो भाकाको लागि म पशुपति शर्मा र राधिका हमाललाई यतिखेर नमन गर्न चाहन्छु। सँगसँगै अब पशुपति शर्मालाई हामीले फिल्ममा देख्न पाउने भएका छौं है। एकदम रघुजी यो फिल्म प्रोडक्सन मार्फत अब चाँडै नै एकदम कमेडियन होइन, त्यो एउटा चाहिँ हास्यविङ्ग खालको चाहिँ फिल्ममा पशुपति शर्माको इन्ट्री भइसकेको छ। यो सुखद पक्ष हो किनभने नेपाली लोकदोरीका धेरै हाम्रा गायकहरू पछिल्लो समय एकपछि अर्का गर्दै होइन उहाँहरू चाहिँ फिल्ममा प्रवेश गर्दै फिल्ममा पनि तहल्का मचाइरहनु भएको छ। यसका उदाहरणमा अब हामीले धेरै हाम्रा साथीहरूलाई दिन सक्छौं, प्रकाश सपोतदेखि लिएर धेरै कलाकार साथीहरूले अब गायकको क्षेत्रबाट आएर नायक बनिसक्नु भएको छ। अब पशुपति शर्मालाई पनि हामीले देख्न पाउँदैछौ। अब यो पछि यो गीतमा राधिका हमालको शब्द संगीत छ, पशुपति शर्माको थेगो छ, कृष्ण पोन असाध्यै राम्रो मिक्सिङ गर्नुहुन्छ अनि उहाँको म्युजिक बैंक नामक स्टुडियो पनि छ, त्यहाँ रेकर्ड गर्न पनि गीतहरू सक्नुहुन्छ तपाईँले। यो गीतलाई सफलताको शुभकामना व्यक्त गर्दै हामी इन्द्रणीको बसाईमा छौं। अब ढिला गर्दैनौ, त्यहाँ रेकर्ड गर्न पनि गीतहरू सक्नुहुन्छ तपाईँले। यो गीतलाई सफलताको शुभकामना व्यक्त गर्दै हामी मन छुने गीतलाई सुनाउँदैछौ। यतिखेर भने कमल सौराको गीतलाई तिमीलाई देखेर बोलको गीत सुनाउने रहर जागेको छ। मैले सामाजिक सञ्जाल हेर्दै थिएँ, मेरो प्यारो साथी सन्देश कुमार खड्का जो रेडियो प्रेमीहरूको लागि होइन अनि कलाकारको लागि पनि सन्देश भन्न एउटा नाम लिइसकेपछि वा वा भन्नुहुन्छ तपाईँहरूले। र केही समय अगाडि भनौं मैले हिजो मात्र सन्देशको चाहिँ सामाजिक सञ्जाल फेसबुक लाइभमा हेरेको थिएँ र त्यहाँ चाहिँ कमल सौराको गीतको बारेमा सन्देशले जानकारी गराइरहेको रहेछ। साँच्चीकै त्यो रेडियो सिटीमा सुनेको जस्तो आवाज लाग्ने धेरैलाई लाग्यो, धेरैले त्यही कमेन्ट पनि गर्नुभएको थियो होइन। अनि एकदम खुलेर राम्रो गीतको प्रशंसा गर्नुपर्छ, त्यो प्रशंसा सन्देशले कमललाई गरिरहेको मैले देखिरहेको थिएँ र हामीले पनि इन्द्रणीको बसाई मार्फत गीत संगीतहरू सुनाइरहेका छौं। अब ढिला नगरिकन तिमीलाई देखेर बोलेको यो गीतलाई राख्छु, त्यसपछि थप चर्चामा गर्छु यतिखेर इन्द्रणीमा यो गीत।

देशै भरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा मेरा प्यारा प्यारा साथीहरू, तिमीलाई देखेर बोलको यो गीत यहाँले सुन्नुभयो। सर्वत्र बजारमा छ भावना म्युजिक सोल्युसनले यो गीतलाई सांगीतिक बजारमा युट्युब मार्फत प्रस्तुत गरेको छ। अनि कमल सौराग र शान्तिश्री परियारलाई हामीले आवाजमा भेट्न सक्छौ। राजकुमार बगरका असाध्य मन सुने शब्दमा कमल सौरागको थेगो छ, एरेन्ज पनि उहाँकै हो। र अहिले देशभन्दा बाहिर अमेरिकामा हुनुहुन्छ कमलजी, घर देशमा हुँदा उहाँका गीतहरूलाई असाध्यै धेरै हामीले मन पराएका छौं। सँगसँगै उहाँले गाउनुभएका गीतहरू साँच्चीकै नेपाली लोकदोहरीमा एउटा इतिहास बनेर अहिलेसम्म बसेका छन्। चाहे त्यो दैलामुनि जाउ किन नहोस् है, तपाईँले घुम्ती नरपानीदेखि लिएर उहाँले गाउनुभएका धेरै गीतहरू चाहिँ अजर र अमर बनेर बसेका छन्। र पछिल्लो समय जब घर देश छोडिसकेपछि उहाँले गीत त गरिरहनु भएको छ, संगीतबाट कहाँ टाढा रहन सकिन्छ र होइन, यही सिलसिलामा यो गीत लिएर आउनु भएको छ र आएको धेरै दिन भएको छैन, थोरै समयमा राम्रै भ्युज प्राप्त गरिरहेको छ र यो देख्दा लाग्छ यो गीतले सफलता हासिल गरि नै रहेको छ। यो असाध्यै राम्रो गीत यहाँलाई सुनायौं र यो स्टुडियो प्रिज्मामा रेकर्ड भएको हो। कमल सौराग उषा उप्रेतीलाई भिडियोमा देख्न सकिन्छ अनि यसमा चाहिँ प्रदीप भट्टराई, अशोक सौराग लगायत धेरै साथीहरूलाई यो गीतमा भेट्न सकिन्छ, यो जानकारी मैले गराएँ। र यतिखेर सर्वत्र बजारमा छ यो गीत, मन पराउनुहोला, माया गर्नुहोला, युट्युबमा भेट्न पाइन्छ, टिकटकमा टिकटक बनाएर यसमा चाहिँ हामीले यो गीतमा अभिनय पनि गर्न सकिन्छ भन्दै हामी नेपा टपद्वारा प्रायोजित इन्द्रणीको बसाईमा धेरै साथीहरू हुनुहुन्छ, यहाँहरू सबैलाई म एकदम नमन गर्छु। हामीलाई लाइभमा पनि हेरिरहनु भएको छ, चाहे त्यो फेसबुकमा होस् चाहे त्यो टिकटकमा होस् होइन, सबै ठाउँमा साथीहरूले हेरिरहनु भएको छ, यहाँहरू सबैलाई नमन छ। इसा राखौं न हि भन्दा अर्को गीत हुन्छ भन्नुभएको छ। यतिखेर भने मैले सम्झिएको छु हिराकाजी सेन्चुरीको लैलै हिरा, बालेन सिटीको अपार सफलतापछि लैलै हिरा अहिले बजारमा छ। हिराकाजी सेन्चुरी अफिसियल युट्युबबाट यो गीत बजारमा आएको छ र उहाँ एउटा सफल सुन व्यवसायी पनि हुनुहुन्छ, एकदम चावल चोकमा गोलेस्थान जाने बाटोमा कालिका ज्वेलर्स सञ्चालनमा छ। एकदम राम्रा राम्रा गीतहरू र विशेष गरी नेपाली लोकदोहरीलाई अगाडि बढाउन एकदम महत्वपूर्ण भूमिका खेलिरहनु भएको छ। कहिले प्रड्युसर बनेर आउनुहुन्छ, कहिले साह्रै मिठो अभिनय गर्दै आउनुहुन्छ। हिराकाजी सेन्चुरीलाई सम्झिँदै राख्दैछु लैलै हिरा यो समयमा।

त्यसै भर्खर रेडियोबाट कार्यक्रम सुन्दै गर्दा लै लै हेरा बोलको गीतलाई यहाँले सुनिरहनु भएको छ। हामीले सानु केसी सञ्चिता चेपाङको आवाजमा रहेको गीतलाई सुनायौं। हेरा काजी सेन्चुरीको शब्दमा सानु केसीको संगीत छ अनि नारायण दङ्गालको एरेन्जमा तयार भएको यो गीतको भिडियो निर्देशन मिलन श्रेष्ठले गर्नुभएको छ। अनि हामीले जुना कार्की र हिरा काजी सेन्चुरीलाई भिडियोमा देख्न सक्छौ। प्रोड्युसर राधिका सेन्चुरी हुनुहुन्छ अनि सर्वत्र बजारमा रहेको यो गीतलाई मायाको खाँचो छ, आशा छ, विश्वास छ, राम्रा गीतहरूलाई तपाईँले पक्कै पनि माया गर्नुहुनेछ। र यो गीत बजारमा हुँदै गर्दा लै लै हिरा बजारमा आयो, बालेन सिटीलाई यहाँले मन पराउनु भयो होइन, अब यसपछि अन्य गीतहरू पनि लाइनमा छन् है चन्द्रजी भन्दै हुनुहुन्थ्यो भेटका क्रममा। हिराकाजीलाई म एकदम नमन गर्न चाहन्छु, नेपाली लोकदोहोरीलाई।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नंबर 082-585-210 थप संपर्क का लागि हिमालय स्टोर बाल मंदिर अगाड़ी नीरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ
2: एक हप्ता देखि यो दात दुखेको दुखी छ फेरि छोरा छोरीको दात पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दात सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गाटिङ्गा दात मिलाउने
4: शल्यक्रिया गरेर दात निकाल्ने
2: खाली ठाउँमा दात भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: थरू कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिटिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलको

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: भर्ना खुल्यो।
2: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू:
2: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
1: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
3: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सदरदाङ,
4: फोन नम्बर 0825625601, 98578-35990, 98578-31684, 98512-32328
2: र 98578-37255।
5: मध्य पश्चिम ट्रान्ज यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दाङ जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ। गुराते सम्पन्न प्रथम अधिवेशनबाट अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै खनाल निर्वाचित हुनुभएको हो। निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले 196 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी विनय घिमिरेले 124 मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी सभापति पदका लागि उम्मेद्वार केदार रजौरेले 6 मत र किरण कुमार आचार्यले 2 मत प्राप्त गर्नुभएको थियो। त्यस्तै उपसभापति पदमा निराजन थापा विजय हुनुभएको छ। विजय थापाले 241 मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी सुनिता रावतले 80 मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी सचिव पदमा असीम भूषाल निर्वाचित हुनुभएको छ। उहाँले 200 मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेद्वार बलिराम खत्रीले 123 मत प्राप्त गर्नुभएको थियो। सहसचिवमा परमिला रोका विजय हुनुभएको छ। उहाँले 148 मत प्राप्त गर्नुभएको थियो भने सहसचिव पद अर्का उम्मेद्वार दीपक गैरेले 108 मत र सोमराज बस्नेतले 63 मत प्राप्त गर्नुभएको थियो। यस्तै सदस्यहरूमा प्रतापुन मगर, चुमन चौधरी, गोमा शर्मा, पवित्रा विक निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ। कोशी प्रदेशका 4, मधेशका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिमका 5 जिल्लामा अधिवेशन हुन गइरहेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। आयोगका अनुसार उदयपुर, सोलुखुम्ब, खोटाङ, इलाम, सिराहा, धनुषा, प्रसा, सरलाही, चितौन, दोलखा, तनहु, नवलपरासी, बर्दघाट, सुस्तापूर्व, गोर्खा, लमजुङ, अर्घाखाँची, रोपन्दी, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ। आयोगका प्रमुख केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालित भएका छन्। रासोपाले हिजो शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। बितेको 24 घण्टामा 2256 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 4,91,500 राजस्व दाखिला भएको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 151, नियम विपरीत गरेका 111, संकेत बत्ती उल्लंघनकर्ता 142 र तीव्र गतिमा सवारी साधन हुइकाएका 230 जनालाई कार्यवाही गरिएको हो। यस्तै गरी लेन अनुशासन पालना नगर्ने 33, निषेधित क्षेत्रमा हरण बजाउने 193, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 117, एकतर्फी सड़कमा सवारी चलाउने 118 र अन्य सवारी नियम पालना नगरेका 1161 जनालाई कार्यवाही गरिएको हो। र दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्य जन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न ठाउँमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। डब्ल्यूएचओका अनुसार 5 वर्ष का बाल बालिकाले खाद्यजन्य रोगको कुल भारको करिब 40% हिस्सा वहन गर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बाल बालिकाको मृत्यु हुने गरेको छ। खाद्य रोगले विशेष गरी महिला बाल बालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। अवस्त बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको मेरो दंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक दंगालीबाट किनेर हेर न
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
1: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: होइन भाइला लखर लखर कहाँ हिँडिस
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ जोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887141
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
13: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
12: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
13: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टन्सिल आइरहने
12: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
13: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला बिरामी जाँच हुने मिति जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 5193 र 98128 0028
14: यो दाँत दुख्यो
15: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
14: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
15: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
14: आफू यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
15: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
16: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
17: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने
4: जनस्वास्थ्य कार्यालय दाङ द्वारा सूचीकृत क्लिनिक
6: सगरमाथा डेन्टल क्लिनिक मा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्। सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घुराई दाँत।
4: सम्पर्क फोन नम्बर 082-5630-027,
17: 98-41-68-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
18: सीता के भयो तिमीलाई, घुम्छौ र बसेछौ
19: के हुन नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो,
18: के कुरा गर्छिनी? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
19: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
20: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
20: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
22: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
23: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
22: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
23: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
22: तालिममा दिइने विषयहरू:
23: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
22: स्पेशल सेफ तालिम,
23: जापानिज सुशी तालिम,
22: वेट्रेस,
23: टुरिस्ट गाइड।
22: हाम्रा विशेषताहरू:
23: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
22: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
23: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
22: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
23: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
22: सम्पर्क मोबाइल 98-4-10-17-09, 98-4-10-17-09।
23: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
24: बिहान

0: 6.9 इंच को शानदार डिस्प्ले AI पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
2: छालामा दागहरू आउने कपाल झर्ने
1: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
1: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
1: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
1: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
1: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
1: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916
1: मोबाइल नम्बर 98578 43 123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
1: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
2: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
2: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
4: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
0: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
5: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
0: मुटु रोग विशेषज्ञ डाक्टर
5: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725।
7: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
8: यही डेट 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
7: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सहसचिव।
8: सभा अध्यक्ष राजबहादुर घरती मगर। 5 जिल्ला अधिवेशन
7: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
8: मिति 2083 जेठ 25 गते। तद अनुसार 2026 जुन 8 तारिक।
7: समय बिहान 10 बजे।
8: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल।

0: I chow the dan.
1: Mulai the MNO
0: Jilla Sabardan.
2: विगत लामो समय देखि सेवा दिदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
0: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न महाधिवेशन अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी। कञ्चनपुरको शुक्ला फाँटामा युवा सम्मेलन, जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता। सुनको भाव आज तोलामा 8,200 रूपियाँले घट्यो, तोलाको 3,800 रूपियाँमा कारोबार। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक, समुद्री विपद न्यूनीकरणमा नयाँ आशा। र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा विश्वकप फुटबल शुरू हुन 5 दिन बाँकी, व्यवस्थापनको तयारी अन्तिम चरणमा। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ। कोशी प्रदेशका 4, मधेशका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिम प्रदेशको 5 जिल्लामा महाधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व, गोरखा, लमजुङ, अर्घखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम पश्चिम, मोगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुँदैछ। हरेक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालित भएका छन्। रासोपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने रासोपाको तयारी छ। अन्य 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 देखि 9 गतेसम्म चितवनमा हुँदैछ। कञ्चनपुरको शुक्ला फाँटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु संकट विरूद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएको छ। चुरे विनाश, अस्वाभाविक गर्मी र बढ़दो प्लास्टिक प्रदूषणको कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष रहेको छ। सम्मेलनमा सहभागी युवाले जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्। मेयर रणबहादुर महराले वातावरण संरक्षण केवल सरकारी निकाय जिम्मेवारी मात्र नभई समुदाय र विशेष गरी युवा वर्गको साझा दायित्व भएको बताउनुभयो। वातावरण संरक्षणमा क्रियाशील केशवराज पन्तले जलवायु परिवर्तनको कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, जैविक विविधताको संरक्षण र स्थानीय स्तरमा अपनाउन सकिने अनुकूलनका उपायबारे प्रस्तुति दिनुभएको थियो। छलफलपछि जारी प्रतिबद्धता पत्रमा वातावरण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने, एकपटक प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको प्रयोग न्यूनीकरण गरी वातावरण मैत्री कल्पलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 8,200 र चाँदी 335 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज भाव घटेर सुन तोलाको 3,800 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,90,000 रूपियाँ रहेको थियो। आज चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार चाँदी तोलाको 5,230 रूपियाँमा कारोबार भएको थियो। तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किनुहुने भएको छ। यससँगै हिजो खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। साथै तीनवटा विभिन्न निर्णय पनि भएको छ। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रण भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अछाममा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो, दुईजना घाइते लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 28 वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न, सुनको भाव आज तोलामा 8200 रूपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अछामको कमल बजार नगरपालिका 7 क्वाललेखमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। गैराती तुर्माखाँद गाउँपालिका 3 का 26 वर्षीय पुष्प बुढ़ाले चलाएको सेएक्ज 613 नम्बरको जीप दुर्घटना हुँदा कमल बजार नगरपालिका 7 का 34 वर्षीय कर्ण भाटको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार दुर्घटनामा 2 जना घाइते भएका छन्। ज्यान गुमाएका भाटका छोरा मीन बहादुर र त्यही ठाउँका 30 वर्षीय बर्दद्री भाट घाइते भएको र दुवैजनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेका छन्। यसले आँधी, अत्याधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सान्दुङ प्रान्त छिन्दाओमा 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 को अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। संस्थानका अध्यक्ष वाङ फाङका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढ़ेर जटिल समुद्री घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ। विशेषज्ञ अनुसार यसले तटीय क्षेत्रका वासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्याउन सक्छ। अनुसन्धान टोलीका अनुसार भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मंचको रूपमा विकास गर्ने लक्ष्य रहेको छ। अब खेल खबर। नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनल खेलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालको जितमा लोकेश बमले अभिजित 44 र कप्तान रोहित पौडेलले 21 रन बनाए। त्यस्तै कुशल भुर्तेल 20 रन बनाएर आउट भए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। नेपालका करण केसीले 3 तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। जितसँगै नेपाल उपाधि नजिक पुगेको छ। उपाधिका लागि नेपालले अहिले केही बेरमा हुने हङकङ र मलेसिया बीचको दोस्रो सेमी फाइनल खेलको विजेतासँग खेल्नेछ। र विश्वकप फुटबल प्रतियोगिता शुरू हुन अब 5 दिन मात्रै बाँकी छ। अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा हुन लागेको यो विश्वकपमा 48 देश सहभागी हुँदैछन्। यो विश्वकप इतिहासकै ठूलो संस्करण पनि हो। छनौट भएका सहभागी देशबाट खेलका लागि आयोजक देशको प्रवेश आज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीव्र बनेको छ। अरू आवश्यक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन खेल जून 12 अर्थात AJ29 गते शुक्रबार बिहान 12:45 आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच हुनेछ। त्यसै दिन बिहान 12:45 दक्षिण कोरिया र चेक रिपब्लिकले पनि खेल्दैछन्। यी समूह ए का खेल हुन्। 4-4 टोली गरी 12 वटा समूह रहेका छन्। यो विश्वकप 39 दिनसम्म चल्नेछ। कुल 104 खेलहरू 16 शहरमा हुँदैछन्। साबिक विजेता अर्जेन्टिना सहित फ्रान्स, ब्राजिल, इंग्ल्याण्ड, स्पेन, जर्मनी, पोर्चुगल जस्ता टोली उपाधिका दावेदार मानिएका छन्। फिफा विश्वकप सन् 1930 शुरू भएको हो। 23 औं संस्करणसम्म आइपुग्दा विश्वकपमा सहभागी हुने टोलीको संख्या 48 पुर्याइएको छ। फाइनल खेल अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न महाधिवेशन अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी। कञ्चनपुरको शुक्ला फाँटामा युवा सम्मेलन, जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता, सुनको भाव आज तोलामा 8,200 रूपियाँले घट्यो, तोलाको 3,800 रूपियाँमा कारोबार, समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक, समुद्री विपद न्यूनीकरणमा नयाँ आशा र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा विश्वकप फुटबल शुरू हुन 5 दिन बाँकी, व्यवस्थापनको तयारी अन्तिम चरणमा।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825362018।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीत नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 0825607334 र 0825601038।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
14: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
15: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
14: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
15: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
16: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095121।
17: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: का हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
16: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
2: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
2: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
16: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पित बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
2: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
16: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट, धेरै ठाउँ जोचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
16: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

ब्रॉडकास्टिंग प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082568954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 08562567707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यू पिंकुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
7: सेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
7: जापानिज सुशी तालिम,
6: र वेट्रेस,
7: टुरिस्ट गाइड।

0: हाम्रा विशेषताहरू
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
1: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
3: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
2: सम्पर्क मोबाइल 9841170 9841170
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
4: मध्यपश्चिम चाँड च्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। आमासँगै पौडी खेल्न स्विमिङ पुल पुगेका कपिल वस्तुका एक बालकको डुबेर मृत्यु भएको छ। बाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्टको स्विमिङ पुलमा डुबेर बुद्धभूमि नगरपालिका दुईका आभास चुदालीको मृत्यु भएको हो। लाइफ ज्याकेट र उद्धारकर्ता नहुँदा ती बालकले अकालमा ज्यान गुमाउनु परेको छ। बालकको मृत्यु भएपछि स्विमिङ पुलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। पीड़ित परिवारले रिसोर्टमा आवश्यक सुरक्षा मापदण्ड तथा आपतकालीन उद्धार व्यवस्था नहुँदा बालकको ज्यान गएको आरोप लगाएका छन्। स्विमिङ पूल सञ्चालन गर्दा यस्ता संरचना लाइफ ज्याकेट अनिवार्य हुने तथा करिब 15 जना बच्चा बराबर कम्तीमा 1 जना लाइफ गार्डको व्यवस्था हुनुपर्ने मानक अभ्यास रहन्छ। तर घटनास्थलमा उक्त मापदण्ड कति पालना नभएको भन्ने बारे पनि प्रश्न उठेको छ। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका अनुसार घटनाको विषयमा सीसीटीभी फुटेज हेरेर विस्तृत अनुसन्धान अघि बढ़ाइने भएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन फुटेज प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाण संलग्न गरिने प्रहरीले जनाएको छ। स्थानीयवासीले समेत रिसोर्टको लापरवाही र सुरक्षा कमजोरीका कारण घटना भएको भन्दै कड़ा छानबिनको माग गरेका छन्। बितेका 24 घण्टामा 2256 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 4,91,500 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 151, नियम विपरीत राइड सेयरिङ गरेका 111, संकेत बत्ती उल्लंघनकर्ता 142 र तीव्र गतिमा सवारी साधन हुक्याइएका 230 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 33, निषेधित क्षेत्रमा हर्न बजाउने 193, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 117, एकतर्फी सड़कमा सवारी चलाउने 118 र अन्य सवारी नियम पालना नगरेका 1,161 जनालाई कार्यवाही गरिएको हो। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्य जन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाउँदै आइएको छ। डब्ल्यूएचओका अनुसार 5 वर्ष मुनिका बाल बालिकाले खाद्य जन्य रोगको कुल भारको करिब 40% हिस्सा वहन गर्दछन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बाल बालिकाको मृत्यु हुने गरेको छ। खाद्य जन्य रोगले विशेष गरी महिला बाल बालिका द्वन्द प्रभावित समुदाय आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेर्नुपर्नेमा जोड़ दिइएको छ। सरकार उत्पादक व्यवसाय, वैज्ञानिक नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्रै सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाई छ। खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। र चीनका वैज्ञानिकले सामुद्रिक पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेका छन्। यसले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सान्दोङ प्रान्त छिङदाओमा 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। संस्थानका अध्यक्ष वाङ फानका अनुसार नयाँ प्रणालीले सामुद्रिक अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढ़ेर जटिल सामुद्रिक घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ। विशेषज्ञका अनुसार
यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मदत पुर्याउन सक्छ। अनुसन्धान टोलीका अनुसार भविष्यमा यसलाई जलवायु तथा सामुद्रिक पारिस्थितिकीय अध्ययनसँग जोड्दै सामुद्रिक बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने लक्ष्य छ। हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दान।
2: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
3: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
2: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको छ, हर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाङ,
8: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
9: र 9857380689।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
10: हाम्रा विशेषताहरू:
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, उपमहानगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862-25-183।
14: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि, थारू गल्ली, घुराही दाङ।
15: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
2: अड्गुरी
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
4: ल ल काका गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: 6.9 को शानदार डिस्प्ले AI powered कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषता तपाई को मन जित्न बारम्बार
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधि प्रस्तुत राप्ती अंचल के पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5670-021 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
4: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
3: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
5: शुद्ध महका लागि कहाँ जाने त
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
5: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
8: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: हामीसँग साथमै शिकारी हुन् शिकारी पुरै डायलेक्ट मलाई चाहियो।
1: VFX सिनेमाज कोराही दश नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
3: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछु।
2: लाली बजार, मिज्जू,
4: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम।
5: के टेन्सन लिएर
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। गर्मी बढ्दै गएपछि दाङ जिल्लाबाट रोल्पा जिल्लाको दक्षिणतर्फ हुँदै बग्ने ग्वार खोलामा दिनहुँ नुहाउन जाने गरेका छन्। रोल्पा जिल्लाको रुम्तीगढ़ी गाउँपालिका र सल्यान जिल्लाको कपुरकोट गाउँपालिकादेखि पूर्व दक्षिण भएर बग्ने ग्वार खोलामा गर्मी छल्नका लागि दाङ जिल्लाको घोराई तुल्सीपुरबाट बाल बालिकालाई लिएर अभिभावक समेत पुग्ने गरेका छन्। रुम्तीगढ़ी गाउँपालिका वड़ा नम्बर छका स्थानीय रूद्रवीर बुढ़ाले गर्मी बढ़ेसँगै अन्य दिनभन्दा सार्वजनिक विदाका दिन सातदेखि नौ समयसम्म आउने गरेको बताउनुहुन्छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर सातका शिव घरती मगर पालिकाभित्र नुहाउनका लागि खोला नभएकाले गर्मी शीतलता पाउनका लागि नुहाउन आएको बताउनुहुन्छ। त्यस्तै सोही वडाकै रेखा शर्माले समेत गर्मीयामा पहाड़बीच भएर बग्ने खोलामा छोरालाई लिएर नुहाउन आएको र वर्षौं पछि बाल्यकालमा जस्तै खोलामा नुहाउने अवसर प्राप्त गरेको बताउनुभयो। ग्वार खोला गणेश गंगा संरक्षणमा जुटेका अभियान कर्मी सागर रेग्मीले दाङ उपत्यकाकै ठूलो ग्वार खोलामा स्नान गर्न आउँदा यस क्षेत्रको प्रचार प्रसार हुने बताउनुहुन्छ। अभियान कर्मी रेग्मीले नुहाउन वनभोज खान आउँदा जथाभावी फोहोर फाल्दा भने खोलाको स्वरूप नै कुरूप देखिने हुँदा फोहोर जथाभावी फ्याँक्न नहुने बताउनुहुन्छ। रेग्मीले खोलामा जनै पूर्णिमा साउने संक्रान्ति माघे संक्रान्ति ग्रहण लागेको समयमा समेत स्नान गर्न आउनेको भीड़भाड़ हुने गरेको बताउनुहुन्छ। टेलिया कुलो सिंचाई समितिका कोषाध्यक्ष वीरबहादुर ओलीले सीसा जन्य र प्लास्टिक जन्य सामग्री जथाभावी फाल्दा किसानको खेतबारीमा गई उत्पादनमा समेत समस्या आउने गरेको बताउनु भएको छ। आमासँगै पौडी खेल्न स्विमिङ पूलमा पुगेका कपिलवस्तुका एक बालकको डुबेर मृत्यु भएको छ। बाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्टको स्विमिङ पूलमा डुबेर बुद्धभूमि नगरपालिका दुईका आवास चुडालीको मृत्यु भएको हो। लाइफ ज्याकेट र उद्धारकर्ता नहुँदा ती बालकले अकालमा ज्यान गुमाउनु परेको छ। बालकको मृत्यु भएपछि स्विमिङ पूलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। पीड़ित परिवारले रिसोर्टमा आवश्यक सुरक्षा मापदण्ड तथा आपतकालीन उद्धार व्यवस्था नहुँदा बालकको ज्यान गएको आरोप लगाएका छन्। स्विमिङ पूल सञ्चालन गर्दा यस्ता संरचनामा लाइफ ज्याकेट अनिवार्य हुने तथा करिब 15 जना बच्चा बराबर कम्तीमा एकजना लाइफ गार्डको व्यवस्था हुनुपर्ने मानक अभ्यास रहन्छ। तर घटनास्थलमा उक्त मापदण्ड कति पालना नगरेको थियो भन्ने बारे पनि प्रश्न उठेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घटनाको विषयमा सीसीटीभी फुटेज हेरेर विस्तृत अनुसन्धान अघि बढ़ाइने भएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन फुटेज प्रत्यक्षदर्शी बयान तथा अन्य प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ। स्थानीयवासीले समेत रिसोर्टको लापरवाही र सुरक्षा कमजोरीका कारण घटना भएको भन्दै कड़ा छानबिनको माग गरेका छन्। बीतेका 24 घण्टामा 2256 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रू 4,91,500 राजस्व दाखिला भएको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 151 नियम विपरीत राइड सेयरिङ गरेका 111 संकेत बत्ती उल्लंघनकर्ता 142 र तीव्र गतिमा सवारी साधन हुक्याइएका 230 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 33 निषेधित क्षेत्रमा हर्न बजाउने 193 सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 117 एकतर्फी सड़कमा सवारी चलाउने 118 र अन्य सवारी नियम पालना नगरेका 1,161 जनालाई कार्यवाही गरिएको हो। र चीनका वैज्ञानिकले सामुद्रिक पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेको छ। यसले आँधी अत्याधिक वर्षा आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सामदोङ प्रान्त छिङडाओमा चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडेलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। संस्थाका अध्यक्ष वाङ फानका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढ़ेर जटिल समुद्री घटनाको
बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ। विशेषज्ञका अनुसार यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमा चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्याउन सक्छ। अनुसन्धान टोलीका अनुसार भविष्यमा यसलाई जलवायु तथा सामुद्रिक पारिस्थितिकीय अध्ययनसँग जोड्दै सामुद्रिक बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने लक्ष्य रहेको छ। हवस्त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: इलान बी थुप्लू चार मेगा आर्ट में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: स्वदेश तथा विदेश का फाइव स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना को लागि
2: अब दाङको घोराही बजार में रहेको होटल पौवा में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ नोट सीट र समय एकदमै सीमित छ आज सम्पर्क गर्नुहोस्
1: तालिम में दिइने विषयहरू
2: स्पेशल कुक तालिम इंडियन चाइनीज कन्टिनेन्टल र इटालियन
1: स्पेशल शेफ तालिम
2: जापानीज सुशी तालिम
1: वेट्रेस
2: टूरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
3: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170909
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
4: के तपाईलाई हिम पाइप वा पोल चाहिएको छ
5: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्
4: हाम्रा विशेषताहरू
5: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
4: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
5: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
6: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
4: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीवित रोड खोराही दाङ
7: फोन 562-521
4: सम्पर्क मोबाइल
6: 9858-32819 र 9858-32223

0: no it like pro
1: rasita pao from 2 and 4
2: sacha yes ma hamro patro
3: nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sadai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yesma sabai cha
4: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
4: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

पीछे पीछे आए, कुछ ना देखे कुछ ना सोचे आंखें नीचे आए।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ, सर्जन फिजिसियन हार जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउ

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नमस्कार, म भोजन
2: मध्य पश्चिम ट्रान चेक। यति बेला दिउँसोको 3 बजेको छ
1: र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा। सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो। नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता। फुटबलको मजा लिँदा कानूनको सम्मान गर्न आग्रह। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेक र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको दावी गर्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने रहेको बताउनुभयो। ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ। भारत भ्रमण सम्पन्न गरी परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टीकापुरमा आयोजित दुई दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वय का लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र बजेट संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय पनि भएको छ। प्रदेशसभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउने नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूले स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ। मञ्चको 12 सम्मेलन कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ़दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोभाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र श्रुति बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका सातै प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थी माझ एक वर्ष लगाएर सर्वेक्षण गरेको हो। कक्षा 7 कक्षा 10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% श्रुतिजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार श्रुतिजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा श्रुतिको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा अभिलेख भएको छ। बाराको जितपुर सिमरा महानगरपालिकामा रहेको दुधौरा खोला नजिक चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका सातवटै प्रदेशमा अभिलेख भएको छ। नेपाल पंक्षीविद संघका अनुसार चराविद हठन चौधरी र सूरज बरालले यही जेठ 21 गते चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा होच भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो ठोण्ड र चर्को सुसेली गीतका लागि चिनिने यो चरा काँडे र खसरा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हर्टसनले सन् 1830 काठमाडौँ उपत्यकामा गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। भोजपुरको अरूण गाउँपालिका वडा नम्बर 7 सिक्रिटारमा पोखरी निर्माणपछि सिंचाई सुविधा विस्तार भएको छ। वर्षौंदेखि पानीको अभावले बाँझो रहँदै आएको क्षेत्रमा 6 पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 निर्माणाधीन छन्। यी पोखरीबाट झण्डै 1,500 रोपनी जमीनमा सिंचाई सुविधा विस्तार भएको वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेलामा पनि उपयोग गर्न सकिने बहुउपयोगी बनाइएका छन्। ओडा कार्यालयले किसानलाई खेतबारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलू, प्याज, टमाटर र तरकारी खेततर्फ आकर्षित हुन थालेका छन्। पहिले जमीन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने स्थानीय प्रदीप थापाले बताउनुभयो। ओडाध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ। अब विदेशको खबर, अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामा युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकेको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्धविराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 तारीकमा इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रिल 6 तारीकमा द्विपक्षीय बीच अस्थायी युद्धविराम भए पनि बेला बेलामा झडपहरू भइरहेका छन्। हर्मुज जलमार्गमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायम छ। अब खेल खबर। नेपाल प्रहरीले विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुन सक्ने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै प्रहरीले आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल मार्फत सजिलो आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको काले विशेष सतर्कता अपनाउन आग्रह गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी र बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने जोखिम रहने जनाएको छ। अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचित गराउन पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यम मान्दै अवैध बेटिङ नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएको छ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर व्यवस्थापिका मंचको घोषणा। सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो। नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता। फुटबलको मजा लिँदा कानूनको सम्मान गर्न आग्रह।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-8563-775।
2: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
10: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
10: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-8563-218।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: आया, मम्मी मम्मी दाँत दुख्यो।
14: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
16: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
16: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
12: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
17: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
18: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 082-8595-222।
14: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
12: MBBS MD न्यूरोसाइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
4: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
4: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
6: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
4: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
11: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
20: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
22: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
22: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँत नदुखाई जरैबाट निकालिने,
22: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
25: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-1196 र मोबाइल नम्बर 98478-26001।

त्यसको लागि लड्दा लड्दै मैले आफ्नो मायालुलाई पनि बिर्सेछु। धेरै कुरी छन् उनले मलाई, तर समय नहो, समयसँगै बग्दै जाँदा उनको अरूसँग नै बिहे भएछ। के गर्ने भाग्यमा नि यस्तो लेखेको रहेछ, यो जन्ममा हामी एकअर्काको हुन नसके पनि अर्को जन्ममा अवश्य हुनेछ।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478727976
8: र 98578730689।
9: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा।
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-5634-479,
8: मोबाइल नम्बर 98494-67487।
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराई दाङमा।
13: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
13: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
12: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
13: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
14: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा पत्रकारहरूका लागि 3 दिने क्षमता विकास कार्यक्रम प्रदेश राजधानी भालुबाङमा शुरू भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला अर्यालको अध्यक्षतामा भएको क्षमता विकास कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले मर्यादित पत्रकारिता र जिम्मेवार पत्रकारिता अहिले आवश्यकता रहेको भन्दै त्यसतर्फ लाग्नुपर्ने आवश्यकता औल्याएका थिए। प्रदेश सरकारले अहिले पत्रकारिता अध्ययनका पत्रकारहरूले पाइराखेको छात्रवृत्तिमा

हेरफेरी गरेको पत्रकारहरूका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनमा प्रदेश सरकारले चासो नदेखाएको लगायतका विषयमा लुम्बिनी प्रदेश सरकारको ध्यान आकर्षण गराएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, केन्द्रीय सदस्य रामराज पोखरेल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। क्षमता विकास कार्यक्रममा लुम्बिनी प्रदेशका 12 जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ भने मुख्य प्रशिक्षकमा धर्मेन्द्र झा रहनु भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढ़वा कार्य समितिको आयोजनामा दाङको प्रसिद्ध पर्यटकीय स्थल बंगलाचोलीको अध्ययन तथा अवलोकन भ्रमण शनिबार सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढ़वाका अध्यक्ष एवं भ्रमण समितिका संयोजक कपिल देव खनालको संयोजकत्व तथा केन्द्रीय प्रतिनिधि जगतराम यादवको प्रमुख आतिथ्यतामा दाङ जिल्ला र प्युठान जिल्लाको सीमानामा रहेको दाङका पर्यटकीय स्थलहरू मध्ये गौरवको रूपमा रहेको बंगलाचोलीको अध्ययन तथा अवलोकन गरेको थियो। अध्ययन तथा अवलोकन भ्रमण गर्ने टोलीलाई नेपाल निवृत्त शिक्षक समाज बंगलाचोलीको कार्य समितिले साबिक लोहारपानी गाविस हाल बंगलाचोली वडा नम्बर 5 रहेको व्यापारिक केन्द्र मुरकुटी बजार पाते हाल बजारमा स्वागत तथा सम्मान गर्दै परिचयात्मक कार्यक्रमको आयोजना समेत गरेको थियो। आफ्नो क्षेत्रमा रहेको पर्यटकीय स्थलको अवलोकनको लागि देउखुरी क्षेत्रबाट आएका नेपाल निवृत्त शिक्षक समाज बंगलाचोलीको समितिले आभार व्यक्त गर्दै बंगलाचोलीका कोषाध्यक्ष दल बहादुर खत्रीले उक्त क्षेत्रको ऐतिहासिक महत्वबारे प्रकाश पार्नुभएको थियो भने कार्य समितिका सदस्य जित बहादुर ओलीले वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो। अवलोकन भ्रमणको तर्फबाट संयोजक एवं गढ़वा कार्य समितिका अध्यक्ष कपिल देव खनालले बंगलाचोलीबाट प्राप्त शिक्षा, प्राकृतिक क्षताबाट पाएको उपहार तथा समितिबाट पाएको न्यानो आतिथ्यताप्रति आभार व्यक्त गर्दै गढ़वामा रहेका बागनाथ बाबाधाम, कुलपानी सामुदायिक वन जस्ता धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय स्थलका बारेमा जानकारी गराउँदै उक्त स्थान अवलोकनका लागि बंगलाचोलीमा रहनुभएका सबै आजीवन सदस्य तथा बहालवाला शिक्षकहरूलाई निमन्त्रणा दिनुभएको थियो। साथै उहाँले आफ्नो पालिकामा आएमा भरपूर रूपमा आफ्नो टीमले सघाउने वचन समेत दिनुभएको थियो। नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेदको लाभ बढ़दै गएको देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोबाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका सातै प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थीमाझ एक वर्ष लगाएर सर्वेक्षण गरेको हो। कक्षा 7 10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुक्तिजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुक्तिजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरका सुक्तिको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। र अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टीकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ, प्रदेश र पालिकाका कानून निर्माण र संघीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वयका लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक
व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय भएको छ। प्रदेश सभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेश सभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा उल्लेख छ। संसदहरूको स्वकीय सचिव हटाइएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ। मञ्चको 12 सम्मेलन कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। हौस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: होइन भाइला, लखर लखर कहाँ हिनेस?
2: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराहे, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।
4: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
5: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
4: हाम्रा सेवाहरू
5: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
4: अर्डर अनुसार खाली बोतलको उत्पादन,
5: 20 लिटर जारमा होम डेलिभरी सेवा।
4: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
5: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू,
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
5: सम्पर्क फोन 082-5990-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
7: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोब्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 0825562601 98578-35990 98578-31684 98512-32328
4: र 98578-37255

0: विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 082-5902-222।
4: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: सिसी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
5: सम्पर्क मोबाइल 98410-17-09।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको 6-6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
7: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए, ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
11: मध्यपश्चिम ट्राङ्क चेक। यति बेला बेलुकीको 5 बजेको छ।

औपचारिक मामला तथा कानून मन्त्रालयका सचिव सुशीला अर्यालको अध्यक्षतामा हुई क्षमता विकास कार्यक्रमको उद्घाटन सत्रमा बोल्ना वक्ता हंकनक्ष मर्यादित पत्रकारिता ओ जिम्मेवार पत्रकारिता अखि आवश्यक र कति उमर लाग पर्न आवश्यकता उल्लेख रह प्रदेश सरकारले अखि पत्रकारिता अध्ययनको पत्रकार हुकनक्ष 35 लाख छात्रवृत्तिमा हेरफेर करलक पत्रकार हुकनकला प्रदेश सरकारले विनियोजन करलक बजेट कार्यान्वयनमा प्रदेश सरकारले चासो निदेखिलक लगायतको विषयमा लुम्बिनी प्रदेश सरकारको ध्यान आकर्षण करार रह कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा केन्द्रीय सदस्य रामराज पोखरेल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरल रह क्षमता विकास कार्यक्रममा लुम्बिनी प्रदेशका 12 जिल्लाका पत्रकार हुकनक सहभागिता रहलबाको लक्ष्य मुख्य प्रशिक्षकमा धर्मेन्द्र झा रहलबाट नेपाल निवृत्त शिक्षक समाज गढ़वा कार्य समितिका आयोजनामा दाङको प्रसिद्ध पर्यटकीय स्थल बंगलाचुलीको अध्ययन तथा अवलोकन भ्रमण शनिबार सम्पन्न हो रहल नेपाल निवृत्त शिक्षक समाज गढ़वाका अध्यक्ष एवं भ्रमण समितिका संयोजक कपिल देव खनालको संयोजकत्व तथा केन्द्रीय प्रतिनिधि जगतराम यादवको बर पाहुनामा दाङ जिल्ला तथा उपिउठान जिल्लाको सिमानामा रलक दाङको पर्यटकीय स्थल मध्ये गौरवको रूपमा रलक बंगलाचुलीको अध्ययन तथा अवलोकन करल रह अध्ययन तथा अवलोकन भ्रमण गर्न टोली हन नेपाल निवृत्त शिक्षक समाज बंगलाचुलीको कार्य समिति साबिक लोहारपानी गाविस हाल बंगलाचुली वडा नम्बर 5 मरलक व्यापारी केन्द्र मुरकुटी बजार पाती हलना बजारमा स्वागत ओ सम्मान गर्ति परिचयात्मक कार्यक्रमको आयोजना समेत करल रह आफ्नो क्षेत्रमा रलक पर्यटकीय स्थलको अवलोकनका लागि दिउखरी क्षेत्रसे अहिलेमा नेपाल निवृत्त शिक्षक समाज बंगलाचुलीको समिति से आभार व्यक्त गर्दै बंगलाचुलीको कोषाध्यक्ष दलबहादुर खत्री से उक्त क्षेत्रको ऐतिहासिक महत्वबारे प्रकाश पारल रह कलसे कार्य समितिका सदस्य जित बहादुर ओली से वर्तमान अवस्थाको बारेमा जानकारी गराइल रह अवलोकन भ्रमणको तर्फ से संयोजक एवं गढ़वा कार्य समितिका अध्यक्ष कपिल देव खनाल से बंगलाचुली से प्राप्त शिक्षा प्राकृतिक छठौ से पहिलक उपहार तथा समिति से पहिलक न्यानो आतिथ्यता प्रति आभार व्यक्त गर्दै गढ़वा मरलक बागनाथ बाबाधाम कुलपानी सामुदायिक वन जस्ता धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय स्थलका बारेमा जानकारी गरी उक्त स्थान अवलोकनका लागि बंगलाचुली मरलक सक्कु आजीवन सदस्य तथा बहालवाला शिक्षक हुकनकला निमन्त्रणा करल रह उसँगसे आफन आफन पालिकामा अहिलेको भरपूर रूपमा आफन टिमसे सगिना बच्चन समेत दिहल रह गर्मी बढ़ती गई पाछा दाङ जिल्लामा रोल्पा जिल्लाका दक्षिणवर्ती पुहना गुआर खुल्लामा दिनहु जैना करलबाट रोल्पा जिल्लाका रुन्टीगढ़ी गाउँपालिका ओ सल्यान जिल्लाको कपुरकोट गाउँपालिकाले पूर्व दक्षिण होकन बहना गुआर खुल्लामा गर्मी छलकलाक दाङ जिल्लाको घुराही तुलसीपुर से बाल बालिका होकनकला लेखन अभिभावक समेत पुग्न करलबाट रुन्टीगढ़ी गाउँपालिका वडा नम्बर 6 स्थानीय रुद्रवीर बुढासे गर्मी बढ़लसँग औरो दिन से फेर सार्वजनिक विदाको दिन 7-9 समयसम्म ऐना करलक बटुवा राख्ला तुलसीपुर उपमा नगरपालिका वडा नम्बर 7 शिवघरती नगरपालिका भित्र लाइकला खलवा निहुलक वर्ष गर्मीमा सित्तर पाइकला लाइकला ऐलक बटुवा राख्ला वस्तको उह ओडाको जो रेखा शर्मा समेत गर्मीआमा पहाड़बीच हुइलक बहना खोल्लोमा छावन लेखन लहाई ऐलको वर्षौं पाछा बाल्यकालमा जस्तो खोल्लोमा लहिना अवसर प्राप्त गर्लक बटुवा राख्ला ओ नेपाल मरलक एक ठो अध्ययन से छिटी उमेर का किशोर किशोरी कुनकमा विद्युतीय चुरूट वा भेपक लत बहर्ती गेलक देखिल्बा नेपाल स्वास्थ्य अनुसन्धान परिषद का युथ टोबाक सर्वे 2025 अनुसार परम्परागत चुरोट तथा सुर्ती बाहेक लौ किसिमको जोखिम फे बढ़लबाट सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा शिक्षा ओ हुक्का जस्ता हानिकारक पदार्थ से फे प्रभाव प्रतिरलक उल्लेख बा परिषदले देशका साथै प्रदेशका 50 विद्यालयका 3000 से धेर विद्यार्थी माझ एक वर्ष लगाकन सर्वेक्षण गर्लक हो कक्षा 7-10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गर्लक पागिल बा ज्याकर्मा परम्परागत
निर्गत पदार्थको तुलनामा विद्युतीय चुरोट हुक्का वा सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहल बा। विश्व स्वास्थ्य संगठनका अनुसार सुरुतिजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वासप्रश्वास वा मुटु रोग जस्तो निसरना रोग निम्तिना, ओस्तङ्क झट्ट ज्यान जैना वा उच्च सामुदायिक स्वास्थ्य भार थप्जी छा। उर्कद उमेरमा सुरुतिको लत अत्यन्त हानिकारक होइन, हुलक वर्ष चिकित्सा कनक्से नियन्त्रणको उपाय वा उपयुक्त नीति निर्माणको सुझाव दिएरल। रुठात आजुक थारू भाषक मध्यपश्चिम खबर अपरह कालसन ज्याफे थारू भाषक मध्यपश्चिम खबर सुन्न सिक्ने भाटी अखसक खबर मसे समाचार कक्ष कसकको संग्रहसँग मैशालिक राम चौधरी विदाहीटु रिजी मध्यपश्चिम उन्नीचे रवि राम राम।

0: 91.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
2: मुटुको बाथ रोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904 मोबाइल नम्बर 9848 28913 र 9895128171
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
5: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दान
5: सम्पर्क मोबाइल नम्बर 9857171546
6: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
7: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
6: स्पेशल सेफ तालिम
7: जापानिज सुसी तालिम
6: वेट्रेस
7: टुरिस्ट गाइड
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
7: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
7: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
6: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ सम्पर्क मोबाइल 9841170909 9841170909
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: पदार्थहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916077
2: मोबाइल नम्बर 98578343123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: त्यो रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाउ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ

नमस्कार, मृगौला बचाओ अभियानको साप्ताहिक रेडियो सचेतना कार्यक्रममा यहाँहरूलाई स्वागत तथा अभिवादन। म डाक्टर ऋषि कुमार काफले, मृगौला रोग विशेषज्ञ, मृगौला बचाओ अभियानको तर्फबाट मृगौला बचाओ अभियानकै अन्तर्गत विभिन्न विषयलाई लिएर कसरी मृगौला स्वस्थ राख्ने, के गर्यो भने मृगौला स्वस्थ रहन्छ र साथसाथमा मृगौला स्वस्थ भए नभएको थाहा पाउने सजिलो तरिकाको बारेमा कुरा गरिरहेका छौ। जो जो एफएमबाट यहाँले यो सुन्न पाउनु भएको छ त्यो त्यो सहायता पुर्याउने र यसलाई त्यो हाम्रो आवाज तपाईँसम्म पुर्याउन सहयोग पुर्याउने सबैजनालाई धन्यवाद दिँदै आज हामी फेरि त्यही एउटै कुरामा अगाडि बढाउन चाहन्छौ। कुरा मृगौला स्वस्थ रह्यो भने तपाईँ हामीलाई केही समस्या छैन, तर त्यो मृगौला स्वस्थ छ वा छैन थाहा पाउन मृगौला बिग्रेर धेरै अगाडि बढिसकेपछि मात्र अथवा धेरै नै छोटो अवधिमा मृगौला एक्कासी बिग्रिन गयो भने मात्रै थाहा पाइन्छ। तब त्यसपछि लक्षण हुन्छ। हामीले सामान्यतया सिकेको कुरा के हो भने लक्षण भएपछि डाक्टर कहाँ जानुपर्छ, अस्पताल जानुपर्छ, उपचार गर्नुपर्छ। तर यो कुरा मृगौला उपचारको हकमा लाग्दैन, लाग्नु त लागिरहेको छ, अहिले पनि भएको त कुरा त्यही नै छ। मान्छेहरू लक्षण भएपछि आउँछन्, आउँदाखेरि हामीले बारम्बार एउटै कुरा दोहोऱ्याउनु पर्छ, तपाईँ आउँदा ढिलो भयो, तपाईँको दुइटै मृगौला बिग्रिसके, अब तपाईँसँग विकल्प औषधि खाएर यो रोगलाई क्रमशः ढिलो पार्ने, मृगौला रोग बिग्रिँदै जाने क्रम बिस्तारै सुस्त गति पार्ने बाहेक तपाईँसँग विकल्प केही छैन। अन्ततोगत्वा बाँचिरहेको खण्डमा, किनभने मृगौला बिग्रिँदै गएको बहतको पिरियडमा शरीर कमजोर हुन्छ, शरीर कमजोर हुँदा अन्य अरू कडा रोगहरूले आक्रमण गरेर ज्यान जान सक्ने जोखिम बढ्छ। त्यसैले यदि त्यो व्यक्ति स्वस्थ नभए पनि बाहिरबाट औषधि खाएर विभिन्न तरिकाले उपचार गरिरहेको व्यक्ति ठिकै स्थितिमा रहेको खण्डमा मृगौला बिग्रिँदै गएर एक दिन यस्तो आउँछ जब त्यो व्यक्तिले आफू बाँच्नको लागि कि त डायलिसिसको सहायता लिनुपर्छ कि मृगौला प्रत्यारोपण गर्नुपर्छ। दुवै खर्चिला, झन्झटिला, सजिलो नभएको तथ्य सबैलाई थाहा छ। यही थाहा भएर धेरै मान्छेहरूले मृगौलाको डायलिसिस गर्नु नपरोस् भन्ने खालको रूपमा चेतना जागेको केही हदसम्म पाइएको छ। तर त्यो चेतना मात्रै जागेर ज्ञान मात्रै भएर के पनि काम गर्दैन। त्यो जानकारी बमोजिम तपाईँ हामीले आफ्नो जीवनमा उतार्यौं कि उतारेनौ। जस्तो मृगौला बचाउ अभियानले भनिरहेको मृगौला बचाउनको लागि, मृगौला स्वस्थ राख्नको लागि गर्नुपर्ने कुरा के हुन्, जे भनेको छ, जे तपाईँले थाहा पाउनु भएको छ, जे तपाईँले बुझ्नु भएको छ, बुझेर मात्रै काम चल्दैन। त्यो बुझेको जानेको कुरा आफूले व्यवहारमा उतार्नुपर्छ। र धेरै व्यक्तिहरूमा के भेटिएको छ भने ज्ञान छ, थाहा छ, पानी पिउनुपर्छ, व्यायाम गर्नुपर्छ, हिँड्नुपर्छ, स्वस्थ खाना खानुपर्छ, चुरोट खैनी जाँड रक्सी खान हुँदैन, तर तपाईँले के देखिरहनु भएको छ भने अधिकांश व्यक्तिहरूलाई यी कुरा गर्न मन लाग्दैन। पानी पनि प्यास लागे खाइदिने, नभए नखाने, हिँड्न पनि एउटा निरन्तरता दिन नसक्ने, खानेकुरा पनि खान पाएपछि नछोड्ने, बाल्न नसक्ने र अनुशासनमा बस्न नसक्ने। जब अनुशासनमा बस्न भन्यो भने चाहिँ गाह्रो पर्ने, सायद यो अरू कसैको लागि गरे हो कि भने यस्तो भान हुन्छ। म मेरो शरीरलाई स्वस्थ राख्न अनुशासनमा बस्छु र मैले यो कुरा गर्नुपर्छ भन्ने ज्ञान नभएको होइन। अहिले धेरै व्यक्तिहरूलाई ज्ञान भइसकेको छ, तर ज्ञान भए पनि व्यवहारमा उतार्ने कम चाहिँ कम छ। यो किन कम छ
ती व्यक्तिहरूले आफै नै जानु, व्यस्तताको कारणले अथवा नगरी पनि हुन्छ भन्ने कारणले, अथवा मैले ज्ञान पाइहाले ज्ञान भएपछि मलाई काम चलिहाल्छ भन्ने कारणले, के कारणले हो त्यो त उनीहरू आफै जानुन्। तर विज्ञानले के भन्छ भने जानेर मात्रै काम चल्दैन, ज्ञान भएर स्वस्थ हुँदैन। स्वस्थ हुन ज्ञान बमोजिमको कुरा गर्नुपर्छ, खानेकुरा बार्नु पर्छ, हिँड्नु पर्छ, पानी पिउनु पर्छ, समयमा सुत्नु पर्छ, खान नहुने कुरा चुरोट खाइने जाँड रक्सी खान हुँदैन, पेन किलर खान हुँदैन, जथाभावी एन्टिबायोटिक खान हुँदैन। यी सबै कुराहरू थाहा नभएको होइन, अधिकांश व्यक्तिहरूलाई थाहा छ, कति त व्यक्तिहरूले थाहा नपाएर पनि त्यसको जोखिम मोलिरहनु भएको छ। र सबभन्दा ठूलो जोखिम हामीले के मोलेका छौं भने म स्वस्थ छु हो। 90% व्यक्तिहरू स्वस्थ छन्, लगभग 8-10% व्यक्तिहरू रोगी छन्। उनीहरूको शरीरमा रोग कुनै न कुनै रूपमा छ भन्ने कुरा आँकडाले देखाउँछ, विश्व तथ्याङ्कले देखाउँछ। तर यो 10% को हुन्, कहाँ बस्छन्, के गर्छन्, कसरी चिनिन्छ? अह, चिन्न सकिँदैन। हामीहरूको बीचमै हामी सँगसँगै बसेका, हामी सँगसँगै उठबस गरेका हाम्रा छिमेकीहरू, नातेदारहरू, हाम्रै गाउँलेहरू, हाम्रै सहरवासीहरू उनीहरू नै हुन्। बाहिरबाट तपाईँ हामीले देख्दाखेरि उनीहरूलाई रोगी भनेर छुट्याउन सक्दैन, तर उनीहरूको शरीरमा रोग सुरु भइसक्यो। अब यहाँ सबभन्दा महत्वपूर्ण कुरा नै त्यही छ, जबसम्म तपाईँ हामीले आफ्नो पिसाब जाँच गरेर रगत जाँच गरेर मृगौला स्वस्थ छ भन्ने कुरा थाहा पाउँदैनौ, तबसम्म लक्षण नभएको कारणले मलाई केही पनि दुःख छैन, मलाई केही पनि तकलिफ छैन, मलाई कुनै पनि अप्ठ्यारो छैन, त्यसैले म स्वस्थ हुँ भनेर भन्ने जुन प्रक्रिया छ त्यो सही मान्न सकिँदैन। किनभने तपाईँ हामीले सोद्धाखेरि म स्वस्थ छु भने सोचेको छु, तर भोलि जाँच गर्न जाँदाखेरि मृगौला कमजोर भएको अथवा पिसाबमा प्रोटिन बगेको हुन सक्छ नि। अलिकति पिसाबमा प्रोटिन जाँदैमा आउन त पर्ने हो, लक्षण त आउनु पर्ने हो, प्रोटिन पिसाबमा जान नहुने हो, गएपछिको रूपमा लक्षण आउनु पर्ने हो। तर लक्षण आउँदैन अथवा आएका लक्षणलाई हामीले ठम्ब्याउन सक्दैनौँ। अब जाँचेपछि मलाई अलिकति पिसाबमा केही भएको जस्तो लाग्छ भनेर भन्नु फरक कुरा हो, तर मेरो पिसाबमा केही समस्या पर्यो कि भनेर जाँच्न आउने व्यक्तिहरू मध्येमा धेरै कम व्यक्ति मात्रै त्यस्तो व्यक्ति आउने भेटिन्छ, थाहा पनि हुँदैन उनीहरूलाई। भोलि खराबी देखेपछिको रूपमा तपाईँको पिसाबमा खराबी छ नि त भन्दाखेरि छ र मलाई त केही पनि तकलिफ छैन भन्ने हुन्छ। त्यसैले अहिलेसम्म हामीले सिकेको जानेको बुझेको कुरा के हो भने जब समस्या हुन्छ, जब केही अप्ठ्यारो पर्छ, त्यतिखेर दौडिने, त्यतिखेर अस्पताल जाने, त्यतिखेर डाक्टर कहाँ जाने, यो काम हामीले गर्दै आएका हौ। विश्वभरि अहिले पनि यही कुरा भइरहेको छ, यही कुरा धुलिरहेको छ, तर यो ठिक होइन रहेछ। ठिक छ, रोग लागेका व्यक्तिलाई, लक्षण भएका व्यक्तिहरूले अस्पताल गएर डाक्टरलाई भेटेर उपचार गरेर गर्नु एउटा कुरा पछि हो, तर स्वस्थ व्यक्तिले लक्षण नहुन्जेलसम्म कुरेर बस्नु चाहिँ गल्ती हुने रहेछ। स्वस्थ व्यक्तिले पनि वर्षमा एक पटक कम्तीमा मेरो मृगौला कस्तो छ भने जाँच दिएको खण्डमा आफू स्वस्थ भए नभएको तत्क्षण थाहा हुन्छ। पिसाब जाँच गर्नुभयो, पिसाबमा प्रोटिन कहाँ छैन, अरू कुनै खराबी छैन भनेपछि मृगौलामा रोग छैन। र ब्लड जाँच गर्नुभयो, रगत जाँच गर्दा क्रिएटिनिन जाँच गर्नुभयो, क्रिएटिनिन ठिक छ, जति हुनुपर्ने त्योभन्दा तलै छ, बिजेमा छ, भनेपछि के बुझ्यो भने मृगौलामा बिग्रेको छैन, मृगौला बिग्रेको छैन र मृगौलाको रोग लागेको छैन। भनेपछि जुन तरिकाले तपाईँले आफ्नो जीवनशैली बिताइरहनु भएको छ त्यसलाई त्यही अनुसार बिताए हुन्छ, अथवा त्यहाँ पनि यदि केही कुरा गरिएका छैनन् खानपिनमा, चुरोट खाइने जाँड रक्सीमा, अथवा चाहिँ व्यायाम गर्ने कुराहरू गरिएका छैनन् भने गरेको त राम्रो नि। स्वस्थ रहन गरिने प्रक्रियाहरू त जुनसुकै बेला जसले जुन अवस्थामा सुरु गरे पनि फरक पर्दैन। विज्ञानले त्यही भन्छ कि कुनै पनि राम्रो कुरा गर्न, खाना स्वस्थ खान, समयमा हिँड्न, समयमा सुत्न, नखानै हुने कुरा छोडिदिने,
अथवा त्यसलाई खाइरहेको भए पनि छोडिदिने र कति कुराहरूको मात्रा बढी छ भने त्यसलाई घटाउने कुराहरू पनि नुन चर्को खाने गरेका छ भने नुन कम खाने ठिक छ नि त नुन ठिक्क खानु बेस्ट छ नि त छोड्नै पर्छ भन्ने होइन तर चर्को खाइरहनु त ठिक होइन भोलि प्रेसर बढेपछि मात्रै नुन बन्द गर्ने त्यो त त्यति सहज भएन त्यसैले मृगौला बचाउ अभियान भन्छ तपाईँ हामीले आफ्नो मृगौला कस्तो छ भन्ने जबसम्म हामीले सोध्दैनौ तबसम्म हामीले मेरो मृगौला कस्तो छ भनेर सुन्न सोध्ने व्यक्तिले पिसाब जाँच गर्न जाँदैन रगत जाँच गर्न जाँदैन तपाईँ हामीले मेरो मृगौला कस्तो छ भनेर सोध्नुभयो भने अब तपाईँ खोज्नुहुन्छ मेरो मृगौला पत्ता लाउने कसरी मेरो मृगौला स्वस्थ छ कि छैन मेरो मृगौलाले काम राम्रो गरेको छ कि छैन यति कुरा थाहा पाउनुको लागि अब तपाईँ पुग्नुहुन्छ प्रयोगशाला तपाईँ अस्पताल पुग्नुहुन्छ र अब तपाईँ रोगी हुनुहुन्न तपाईँ निरोगी हुनुहुन्छ तर तपाईँ ढुक्क हुन चाहनुहुन्छ भने अब तपाईँले के गर्नुहुन्छ पिसाबमा प्रोटिन बगे नगएको चेक गर्नुहुन्छ र ब्लडमा क्रिएटिनिन गई नगएको बढी भएको नभएको चेक गर्नुहुन्छ यी दुईटा कुरा गर्नुभयो भने अवश्य पनि तपाईँले ढुक्कसँग मेरो मृगौला स्वस्थ रहेछ भनेर बस्न पाउनुहुन्छ तर त्यो दुईटा जाँच नगरेका व्यक्तिहरूले मलाई कुनै पनि लक्षण छैन मलाई कुनै पनि समस्या छैन मलाई केही भएकै छैन म स्वस्थ हुँ भनेर बस्नु वैज्ञानिक तरिकाले भएन हुन सक्छ त्यो व्यक्तिले भनिरहेको व्यक्ति स्वस्थ हुन सक्छ त्यसमा रोगी नै हुनुपर्छ भने केही जरुरत छैन को रोगीको स्वस्थ छुट्याउन गाह्रो छ रोगी नै प्रष्ट देखिने गरिने लक्षण आएपछि छुट्याउन सजिलो होला तर लक्षण विहीन अवस्थामा छुट्याउन डाक्टरलाई पनि सम्भव छैन डाक्टरले पनि सक्दैनन् त्यसैले वर्षको एक पटक कम्तीमा ब्लडमा क्रिएटिन पिसाबमा प्रोटिन जाने गए नगएको जाँच गर्ने अब रह्यो कुरा कसले जाँच गर्ने सबैले जाँच गर्नुपर्ने अब उच्च रक्तचाप भएर उपचार गरिरहेका मधुमेह भएर उपचार गरिरहेका विभिन्न औषधिहरू सेवन गरिरहने बाध्यता भएका बढी मोटो भएका परिवारमा मृगौला रोगीहरू भएका व्यक्तिहरू जोखिममा गरिन्छन् किनभने कुनै पनि उच्च रक्तचाप भएको व्यक्ति कुनै पनि मधुमेह भएको व्यक्ति कुनै पनि बढी तौल भएको व्यक्ति अथवा परिवारमा मृगौलाको रोग भएका व्यक्तिहरू जोखिममा एट रिस्क भन्छ नि उनीहरू जोखिममा छन् मृगौलाको रोग हुन सक्ने सम्भावना छ त्यसैले उनीहरूले त अवश्य पनि वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नै पर्यो गरिरहेकै हुन्छन् तर त्यो स्वास्थ्य परीक्षणमा मृगौला कस्तो छ भन्ने सोध्नै पर्यो र त्यो टेस्ट गरेर हेर्नै पर्यो जब तपाईँले सोध्नुहुन्छ जुनसुकै चिकित्सकले जुनसुकै स्वास्थ्य कर्मीले मेरो मृगौला कस्तो छ बताइदिनुहोस् त मेरो उमेरको कारणले मेरो रोगको कारणले मैले औषधि खाइरहेको कारणले मेरो मृगौला कति स्वस्थ छ छैन मलाई थाहा पाउन मन लाग्यो त्यो तपाईँले भन्ने बित्तिकै तपाईँले जवाब पाउनुहुन्छ जवाब पाउनुहुन्छ केमा स्वास्थ्य परीक्षण गरेर तपाईँले जवाब पाउनुहुन्छ तपाईँको मृगौला स्वस्थ रहेछ तपाईँ ढुक्क भएर बस्नुहुन्छ अब तपाईँ साँच्चीकै ढुक्क भएर बस्न पाउनुहुन्छ किन किनभने तपाईँले जाँच गर्नुभयो नि हो यही जाँच पडताल नगर्दाखेरि कैयौं व्यक्तिहरू मृगौला बिग्रिएर अधिकांश व्यक्तिहरू मृगौला बिग्रिसकेको अवस्थामा अस्पतालमा पुग्छन् विशेषज्ञ कहाँ पुग्छन् होइन हिजोको त्यो गति थियो हिजोको स्थिति त्यो थियो भने हामी यही कुरा दोहोऱ्याएर यही कुरा भनेर बसिरहन मिल्दैन अब बेला भएको छ सचेत हुने त्यही सचेतना जगाउने उद्देश्यले मृगौला बचाउ अभियानले यो एफएम मार्फत तपाईँहरूको मा यो पुर्याइरहेको आवाजले एउटा तपाईँहरूलाई के गर्नु भन्न खोजिरहेको हो भने तपाईँहरू ढुक्कसँग बस्नु भएको छ नि म ठिक छु भनेर बस्नु भएको छ सोध्नुहोस् त तपाईँ ठिक छु भनेर बसेको व्यक्ति भोलि कुनै कारणबाट जाँच गर्दाखेरि मेरो मृगौला त बिग्रिन पो थालेछ मेरो मृगौला त समस्या पो रहेछ भनेर थाहा पाउँदाखेरि तपाईँलाई कति ग्लानी होला थाहा पाउनु भएको छ सुन्नु भएको छ गर्नुपर्छ भन्ने कुरा भएको छ तर गर्नु भएको छैन
गर्नुजी कतिखेर हुन्छ, जब चाहिँ अप्ठ्यारो पर्छ तब त्यतिखेर दौड़े जान्छ। अप्ठ्यारो पर्ने मान्छेले त जानकारी पनि छैन, सुनिया पनि छैन, निर्मला भन्ने अङ्ग पनि छ भने थाहा छैन, निर्मला अङ्गले के काम गर्छ भने थाहा छैन, तर त्यो मान्छेले त जान्छ नि, जान त उसलाई ज्ञान हुनुपर्छ र ए मेरो निर्मला हो कि के हो, त्यो डाक्टरको काम हो पत्ता लगाउने, के कारणले उसलाई लक्षण आयो त्यो उसले डाक्टरले पत्ता दिइहाल्छ नि। तर पत्ता त लगाइदिन्छ, पत्ता लगाइदिए के भन्छ, तपाईँलाई त अब मृगलाई बिगार्नु भएछ, डायलिसिस या प्रत्यारोपण गर्नु परोस् भने पछि पो त झसङ्ग हुन्छ। ओहो मृगलाई भन्ने अङ्ग पनि रहेछ, मृगलाई अङ्ग बिग्रिएपछि यस्तो दुःख पाइँदो रहेछ भन्छ। कतिपटक हामीले यत्रो नेपालमा 7-8 हजार व्यक्तिहरूले डायलिसिस गरेर नेपालभरि डायलिसिसको यसको त्यो सञ्जाल फैलिरहेको, डायलिसिस गरेका मान्छेहरूले जी सेवा पाइरहेको बारेमा त अनभिज्ञ भएका व्यक्तिहरू कति होला, कतिलाई यो बारेमा थाहा पनि नहोला, थाहा पनि छैन होला, थाहा पाउनु पर्ने जरुरत पनि होइन। तथै पनि ए रोग छ, रोगी हुन्छन्, रोगी हुन सकिन्छ भन्ने बारेमा अलिकति चेतना त हुनु पर्यो। त्यसैले मृगला बचाउ अभियान भन्छ, तपाईँ कहाँ रोग छ छैन के छ थाहा छैन, तर तपाईँ स्वस्थ हुन्छु स्वस्थ छु भन्नु भन्नुहुन्छ भने स्वस्थ बन्न चाहने व्यक्तिहरूले पहिलो कुरा के गर्नु पर्यो, आफू स्वस्थ कि अस्वस्थ छुट्याउनु पर्यो। अस्वस्थ व्यक्तिले उपचार गर्न जानु पर्यो, स्वस्थ व्यक्तिले आफ्नो स्वस्थ जीवनशैली अनुसार अगाडि बढ्नु पर्यो। जीवनशैली स्वस्थ छैन भने त्यसलाई सच्याउनु पर्यो, यति सामान्य कुरा छ। तर यही सामान्य कुराहरू हामीले समयमा नगर्दा, समयमा यस अनुसार हामी नचल्दाखेरि के देखिएको छ, रोगीको संख्या घटेको छैन। जति अस्पताल, जति उपचार गर्ने थलोहरू, जति उपचार गर्ने विधिहरू हुँदाखेरि पनि रोगीको संख्या घटेको छैन, किनभने रोगीको संख्या घट्ने स्थितिमा हामीले उपचारको लेभल पुर्याउन सकेकै छैन, त्यो अत्यधिक बढी छ। 30,000 नाग्छन् यदि विद्यार्थी बिरामीहरूले सबै उपचार गर्ने सुविधा पाएको खण्डमा, त्यो नै धेरै ढुकुटी हामीलाई के गर्छ, रित्याउँछ उपचार गर्दाखेरि। तर उपचार नगरिकन उपाय पनि छैन, रोगी बिग्रिसकेको डायलिसिसमा बसेको व्यक्तिलाई अब त्यहाँ अर्थी उपदेश काम लाग्दैन, उसलाई त उपचार चाहिन्छ, मृगलाई प्रत्यारोपण चाहिन्छ, डायलिसिस चाहिन्छ। तर तपाईँ हामी जो स्वस्थ भनेर बसेका व्यक्ति थियौं, आज हामी आफ्नो स्वास्थ्यप्रति हेलचक्र्याई गरेर, हेलचक्र्याई यो मानेमा हेलचक्र्याई कि मैले के खान पर्ने, के गर्नुपर्ने, के बोर गर्नुपर्ने, म कति स्वस्थ भन्ने कुरा बारे, स्वस्थ कि अस्वस्थ भन्ने प्रश्न पनि हामीले नसोधिकन ढुक्क भएर बस्नु अनि मृगलाई बिग्रेको स्थितिमा पुग्नु, त्यो दुःखदायी हुन्छ। त्यसैले तपाईँ हामी सबैले मृगलाई आफ्नो आफ्नो परिवारको, छिमेकको, गाउँलेको, जिल्लावासीको, सहरवासीहरूको, सबको मृगौला परीक्षण गर्नको लागि प्रोत्साहन गर्ने बेला आएको छ। यसैले सबैजनाले आफ्नो मृगौला स्वस्थ राखेको खण्डमा, मृगौला रोगलाई समयमै पहिचान गरेको खण्डमा, उपचार गरेर बिग्रिने नदिने जुन परिस्थिति छ, जुन त्यो देशभरि नै मृगौला रोग विशेषज्ञ उपस्थित भएको यो अवस्थाको फाइदा उठाउँदै मृगौला बचाउ अभियान भन्छ, स्वस्थ मृगौला स्वस्थ नेपालको नारा साकार पार्न तपाईँ हामीले आफ्नो मृगौला स्वस्थ राख्नबाट हामीले शुरूआत गर्नु पर्यो भन्ने आह्वानका साथ यहाँहरूले यो जुन जानकारी सुनिरहनु भएको छ, यो सुनिरहनु भएको जानकारीको लागि यहाँहरूलाई धन्यवाद टक्र्याउँदै आजको यो कार्यक्रमबाट म डाक्टर ऋषि कुमार काफले बिदा हुन्छु। नमस्कार।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-434 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
0: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
0: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
20: भर्ना खुल्यो।
21: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
20: हाम्रा विशेषताहरू
21: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
20: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
21: शान्त तथा पारिवारिक वातावरण भएको,
20: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
21: तिहार सुसार राम्रो व्यवस्था भएको,
20: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
21: घरको जस्तै माया पाउने,
22: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
23: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
22: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
24: खुसीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
26: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
28: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका? यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको

0: हाम्रा सेवाहरू
1: डाक्टर हेमकर गेवाली द्वारा दिइने सेवाहरू
0: छाती दम निमोनिया खोकी छेरो
1: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग पिसाब
1: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
3: हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा
4: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ
5: प्रमुख अतिथि शान बहादुर मेचे मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सहसचिव
4: सभा अध्यक्ष राजबहादुर घरती मगर 5 जिल्ला अधिवेशन
5: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ
4: मिति 2083 जेठ 25 गते तद अनुसार 2026 जुन 8 तारिक
5: समय बिहान 10 बजे
4: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ
5: मूल आयोजक MNO
4: जिल्ला सभा दाङ

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढामगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनीका पत्रकारहरूका लागि 3 दिने क्षमता विकास तालिम भालुबाङमा शुरू। मर्यादित र जिम्मेवार पत्रकारिता अहिले आवश्यकता रहेकोमा वक्ताहरूको जोर।
1: दाङमा पछिल्लो समय व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानहरूको संख्या बढ्दै चरीचरण र बजारीकरणको समस्या झेल्दै किसानहरू।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपा दाङको प्रथम अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा किरण खनाल निर्वाचित।
1: र सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा

0: को लत बढ़ नियंत्रण का उपाय र उपयुक्त नीति निर्माण कर चिकित्सक सुझाव।
1: अब खबर विस्तारमा
0: लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा पत्रकारहरूका लागि तीन दिने क्षमता विकास कार्यक्रम प्रदेश राजधानी भालुबाङमा शुरू भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला अर्यालको अध्यक्षतामा भएको क्षमता विकास कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले मर्यादित पत्रकारिता र जिम्मेवार पत्रकारिता अहिले आवश्यकता रहेको भन्दै त्यसतर्फ लाग्नुपर्ने आवश्यकता औल्याएका थिए। सरकारले अहिले पत्रकारिता अध्ययनका पत्रकारहरूले पाइरहेको छात्रवृत्तिमा हेराफेरी गरेको पत्रकारहरूका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनमा प्रदेश सरकारले चासो नदेखाएको लगायतका विषयमा लुम्बिनी प्रदेश सरकारको ध्यान आकर्षण गराएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, केन्द्रीय सदस्य रामराज पोखरेल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। क्षमता विकास कार्यक्रममा लुम्बिनी प्रदेशका 12 जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ भने मुख्य प्रशिक्षकमा धर्मेन्द्र झा रहनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ। गैराति सम्पन्न प्रथम अधिवेशनबाट अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै खनाल निर्वाचित हुनुभएको हो। निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले 196 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी विनय घिमरेले 124 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी सभापति पदका अर्का उम्मेद्वार केदार रजौरेले 6 मत र किरण कुमार आचार्यले 2 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी उपसभापति पदमा निराजन थापा विजय हुनुभएको छ। विजय थापाले 241 मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी सुनिता रावतले 80 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी सचिव पदमा असीम भूषाल निर्वाचित हुनुभएको छ। उहाँले 200 मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेद्वार बलिराम खत्रीले 123 मत प्राप्त गर्नुभएको थियो। सह सचिवमा प्रमिला रोका विजय हुनुभएको छ। उहाँले 148 मत प्राप्त गर्नुभएको थियो भने सहसचिव पदका अर्का उम्मेद्वार दीपक गैरेले 108 मत र सोमराज बस्नेतले 63 मत प्राप्त गर्नुभएको थियो। सदस्यहरूमा प्रतापुन मगर, चुम्बन चौधरी, गोमा शर्मा, पवित्रा विक निर्वाचित हुनुभएको छ।
0: नेपाल निवृत्त शिक्षक समाज गढुवा कार्य समितिको आयोजनामा दाङको प्रसिद्ध पर्यटकीय स्थल बंगलासुलीको अध्ययन तथा अवलोकन भ्रमण शनिबार सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढुवाका अध्यक्ष एवं भ्रमण समितिका संयोजक कपिल देव खनालको संयोजकत्वमा तथा केन्द्रीय प्रतिनिधि जगतराम यादवको प्रमुख आतिथ्यतामा दाङ जिल्ला र प्युठान जिल्लाको सीमानामा रहेको दाङका पर्यटकीय स्थलहरूमध्ये गौरवको रूपमा रहेको बंगलासुलीको अध्ययन तथा अवलोकन गरेको थियो। अध्ययन तथा अवलोकन भ्रमण गर्ने टोलीलाई नेपाल निवृत्त शिक्षक समाज बंगलासुलीको कार्य समितिले साबिक लहरपानी गाविस हाल बंगलासुली ओडा नम्बर 5 रहेको व्यापारिक केन्द्र मुर्कुटी बजार पातिहाल्ने बजारमा स्वागत तथा सम्मान गर्दै परिचयात्मक कार्यक्रमको आयोजना समेत गरेको थियो। आफ्नो क्षेत्रमा रहेको पर्यटकीय स्थलको अवलोकनको लागि देउखुरी क्षेत्रबाट आएकोमा नेपाल निवृत्त शिक्षक समाज बंगलासुलीको समितिले आभार व्यक्त गर्दै बंगलासुलीका कोषाध्यक्ष दलबहादुर खत्रीले उक्त क्षेत्रको ऐतिहासिक महत्वबारे प्रकाश पार्नुभएको थियो भने कार्य समितिका सदस्य जितबहादुर ओलीले वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो। अवलोकन भ्रमणको तर्फबाट संयोजक एवं गढुवा कार्य समितिका अध्यक्ष कपिलदेव खनालले बंगलासुलीबाट प्राप्त शिक्षा, प्राकृतिक छाटाबाट पाएको उपहार तथा समितिबाट पाएको न्यानो आतिथ्यताप्रति आभार व्यक्त गर्दै गढुवामा रहेका बागनाथ बाबाधाम, कुलपानी सामुदायिक वन जस्ता धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय स्थलका बारेमा जानकारी गराउँदै उक्त स्थान अवलोकनका लागि बंगलासुलीमा रहनुभएका सबै आजीवन सदस्य तथा बहालवाला शिक्षकहरूलाई निमन्त्रणा दिनुभएको थियो। साथै उहाँले आफ्नो पालिकामा आएको भरपूर रूपमा आफ्नो टीमले सघाउने वचन समेत दिनुभएको थियो।
1: गर्मी बढ़दै गएपछि दाङ जिल्लाबाट रोल्पा जिल्लाको दक्षिणतर्फ हुँदै बग्ने ग्वारखोलामा दिनौ जाने गरेका छन्। रोल्पा जिल्लाको रुम्तीगढ़ी गाउँपालिका र सल्यान जिल्लाको कपुरकोट गाउँपालिकादेखि पूर्व दक्षिण भएर बग्ने ग्वारखोलामा गर्मी छल्नका लागि दाङ जिल्लाको घोराई तुल्सीपुरबाट बाल बालिकालाई लिएर अभिभावक समेत पुग्ने गरेका छन्। रूम्तीगढ़ी गाउँपालिका वडा नम्बर छका स्थानीय रुद्रवीर बुढाले गर्मी बढ़ेसँगै अन्य दिन भन्दा सार्वजनिक विदाका दिन 7 देखि 9 समयसम्म आउने गरेको बताउनुहुन्छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 7 का शिव घटी मगर पालिकाभित्र नुहाउनका लागि खोला नभएकाले गर्मीमा शीतलता पाउनका लागि नुहाउन आएको बताउनुहुन्छ। यस्तै सोही वडाकै रेखा शर्मा समेत गर्मीयामा पहाड़बीच भएर बग्ने खोलामा छोरालाई लिएर नुहाउन आएको र वर्षौंपछि बाल्यकालमा जस्तै खोलामा नुहाउने अवसर प्राप्त भएको बताउनुभयो। ग्वार खोला गणेश गंगा संरक्षणमा जुटेका अभियान कर्मी सागर रेग्मीले दाङ उपत्यकाकै ठूलो ग्वार खोलामा स्नान गर्न आउँदा यस क्षेत्रको प्रचार प्रसार हुने बताउनुहुन्छ। अभियान कर्मी रेग्मीले नुहाउन वनभोज खान आउँदा जथाभावी फोहोर फाल्दा भने खोलाको स्वरूप नै कुरूप देखिने हुँदा फोहोर जथाभावी फ्याँक्न नहुने बताउनुहुन्छ। रेग्मीले खोलामा जनै पूर्णिमा साउने संक्रान्ति माघे संक्रान्ति ग्रहण लागेको समयमा समेत स्नान गर्न आउनेको भीड़भाड़ हुने गरेको बताउनुहुन्छ। तेलिया कुलो सिंचाई समितिका कोषाध्यक्ष वीरबहादुर ओलीले सिसा जन्य र प्लास्टिक जन्य सामग्री जथाभावी फाल्दा किसानको खेतबारीमा गई उत्पादनमा समेत समस्या आउने गरेको बताउनु भएको छ।
0: मध्यपश्चिम खबरमा अब जनताको विचारको पालो। दाङमा पछिल्लो समय व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानहरूको संख्या बढ़दै गएको छ। यसबाट आमदानी पनि राम्रो हुने भएकाले किसानहरूको संख्या बढ़दै गएको हो। तर किसानहरूले तरीचरण बजारीकरण लगायतका समस्या विभिन्न समस्या भोग्नु परिरहेको बताउने गर्छन्। यस्तै विषयमा केन्द्रित रहेर सहकर्मी सुशीला ओलीले मौरी पालन व्यवसायमा के कस्ता समस्या छन् भनेर केही किसानहरूलाई सोध्नु भएको छ।
2: मेरो नाम दिनेश ओली, नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङको अध्यक्ष। मौरी पालनको क्षेत्रमा समस्या मह उत्पादनका आफ्नै खालका समस्याहरू छन् भने अब उत्पादित महलाई बिक्री वितरण र बजारीकरणका समस्याहरू भए, जलवायु परिवर्तन, अब कृषि क्षेत्रमा हुने अत्याधिक विषादी चरण अभाव जस्ता पनि अहिले चाहिँ टका रूपमा देखिएका मुख्य समस्याहरू हुन्। बजारको पनि समस्या छ। अब अहिले विदेशी ब्रान्डका महहरू बजारमा भेटिने भएको हुँदाखेरि, बिक्री वितरण भइराखेको हुँदाखेरि स्थानीय स्तरमा उत्पादन भएको महको बजारमा अलिकति समस्या चाहिँ छ। अहिले नेपाल सरकारले पनि विदेशी ब्रान्डका महलाई टेस्ट गर्दै यो गुणस्तरहीन भन्ने खालको कुरा पनि, गुणस्तर विभागले डाबरको मह खानयोग्य नभएको गुणस्तरहीन र बजारबाट फिर्ता गर्नुपर्छ भन्ने समयको निर्देशन पनि आइरहेको छ। यस्तै खालका अन्य महहरू, पतञ्जलिका मह, यस्ता गुणस्तरहीन महहरू छन् र हाम्रो स्थानीय स्तरमा उत्पादन भएको मह जम्ने मह स्रोत अनुसार छिटो ढिलो जम्ने भएको र उपभोक्ताहरूले जम्ने मह गुणस्तरहीन हो कि भन्ने खालको एउटा भ्रम भएको हुँदा।
3: मेरो नाम पञ्चराम नेपाली, घर घोराई 18 मसिना पर्छ। म अहिले लगभग 15 वर्षदेखि मौरी पालनमा आबद्ध भएको छु। हाल 80 गोला मौरी छ। यो भन्दा पहिले 160 बनाथे। अलिअलि बेच्दै गर्दा घट्ने बढ्ने क्रम चल्छ मौरीको यो पेसाबाट। जे भए म सन्तुष्ट छु। समस्या त अब के भनेपछि, अब माइग्रेसनको लागि नलग्ने हो भनेपछि मौरी चाहिँ बढ्दैन रहेछ, बढ्दैन। एकै ठाउँमा राखिरहँदाखेरि यिनी चाहिँ मौरी बढ्दैनन्। बाहिर लग्दाखेरि नयाँ ठाउँ हुने अनि तिनी चरण स्रोतको पनि अब नयाँ ठाउँ भावनाले यिनीहरू चाँडै चाहिँ बस निक्लिने र त्यो ठाउँमा गएर यिनीहरूले चाहिँ बस नयाँ ठाउँ भएपछि खुसी लाग्दो रहेछ। मौरी पनि हरहरती बढ्छन्। त्यो छ मह बिक्रीको लागि त अब योभन्दा पहिले त हामीहरूले भन्ने बाहिरबाट इन्डियाबाट मह आउने भावनाले अलिकति समस्या भएकै थियो। यो साल चाहिँ बस बाहिरबाट मह आइन, त्यस कारणले बिक्रीको लागि त्यतिका समस्या।
4: मेरो नाम माधव प्रसाद शर्मा, घोराई 4 लक्ष्मीपुर। व्यवसायमा सबभन्दा प्रतिस्पर्धामा मिलिराखेको छैन कि, कसैले 300, कसैले 400, कसैले 500, यो मूल्य आफ्नो आफ्नो मनको छ। यसले गर्दाखेरि कति मिलिरहेको छैन। बजार त अहिलेसम्म ठिकै छ, हामी सानो व्यापारीहरूलाई ठिक छ, धेरै पाइन्छ, पहिलेको भन्दा अहिले त धेरै छ, अगाडि छ। हामी 500 खुद्रामा 500 बेच्छौँ।
5: मेरो नाम देवा भण्डारी, घर घोराई 10 नारायणपुर, मौरी मनिष मौरी, बहुद्देश्य कृषि फर्म। शुरू गरेको मैले 63 सालदेखि, अहिले 14-15 वर्षै भयो, अहिले 100 घर छन्। समस्या चुनौतीहरू त थुप्रै छन्। अब रोगहरूको समस्या चुनौती त आफ्नो ठाउँमा भइहाल्यो। अरू यस्तै गाउँघरमा पनि अब कसैले मौरीले रस खाइदिन्छ, यहाँ मौरी चराउन ल्याउनुहुन्न, फुल खाइदिन्छ, हाम्रो तोरी फल्दैन भन्नुहुन्छ। कसैले हामीलाई टोक्छ, टोक्यो भने हाम्रो बच्चाहरूलाई बिरामी हुन्छन् भन्नुहुन्छ। चुनौतीहरू छन् गाउँहरूमा पनि त्यस्तै। अब कसैले विषादी सरिदिनुहुन्छ, एकदम मौरीलाई बर्खाभरि पाल्यो खोप, अब आइसा लिम्ला भन्ने बेला फुल्ने बेलामा अब घरतिर राखेर हुँदैन, मौरीलाई एकदम किन्नाल्नु पर्छ जहाँ फुल फुल्छ है अनि त्यसमा विषादी छर्दिनुहुन्छ त्यसमा पनि ठुलो समस्या छ बिक्रीको हिसाबले बिघ्न चाहिँ अहिले बिगेकै छ अब त्यो त अरू कला भनौँ र हामी यो म व्यवसायिक एकरूपता नभएर कसैले कति बेच्नुहुन्छ कसैले कति बेच्नुहुन्छ बेच्ने बिक्री रेट एउटै नभएर अलिकति समस्या छ बिक्रीको हकमा योभन्दा दुई वर्ष पहिले एकदमै समस्या भएको थियो अहिले महको उत्पादन पनि कमी नै छ बिक्री भइसकेको छ अहिले खासै मह छैन
1: अब बाँकी समाचार प्युठानको गौमुखी गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई निशुल्क कृत्रिम हातखुट्टा वितरण गरिएको छ गौमुखी गाउँपालिका साथ नारीकोटका भोजे थापाको दायाँ खुट्टा नहुँदा वैशाखीको सहारामा हिड्डुल गर्नुहुन्थ्यो 65 वर्षीय थापाको दैनिक अहिले सहज बनेको छ भारतको जयपुर स्थित भगवान महावीर विकलांग सहायता समितिका समितिमा कृत्रिम खुट्टा जडान गरिएपछि थापाको दैनिकीमा सहजता भएको हो निशुल्क रूपमा कृत्रिम खुट्टा राखेपछि धेरै सजिलो भएको उहाँले बताउनुभयो निशुल्क रूपमा उक्त सुविधा पाएकोले खुशी र हौसला दुवै मिलेको उहाँले बताउनुभयो गौमुखी अपाङ्ग सेवा संघको आयोजना तथा गौमुखी गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाभित्रका 16 जना अपाङ्गता भएका व्यक्तिको कृत्रिम हात तथा खुट्टा व्यवस्थापन गरिएको हो हात र खुट्टा नभएका व्यक्तिहरू पहिचान गरेर निशुल्क रूपमा जडान गरिएको गौमुखी गाउँपालिकामा रहेको गौमुखी अपाङ्ग सेवा संघका अध्यक्ष जुमान सिंह केसेले बताउनुभयो संस्थाको सहजीकरण तथा यातायात र खानावासको व्यवस्थापन पालिकाको सहयोग रहेको अध्यक्ष केसीले बताउनुभयो गौमुखी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा पुनस्थापना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ विगत 2 आर्थिक वर्षदेखि नियमित रूपमा उक्त कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष महावीर राणाले बताउनुभयो कृत्रिम हातखुट्टा आवश्यक पर्ने व्यक्तिहरूका लागि समेत पालिकाले आर्थिक सहयोग गरेको उपाध्यक्ष राणाले बताउनुभयो
0: नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ़दै गएको देखाएको छ नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोबाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन् सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव परिरहेको उल्लेख गरेको छ परिषदले देशका साथै प्रदेशका 50 वटा विद्यालयका 3000 भन्दा धेरै विद्यार्थीमाझ एक वर्ष लगाएर सर्वेक्षण गरेको हो कक्षा 7 देखि 10 सम्मका विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट हुक्का र सिसाको प्रयोग को प्रवृत्ति दोब्बर रहेको छ विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर मधुमेह श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुका साथै साँडो ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्दछ हुर्कदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्
1: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो उहाँका अनुसार नेपालले लिपुलेक र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने होइन कूटनीतिक माध्यमबाट समाधान गरिने रहेको बताउनुभयो ईजीपी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनामाथि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषय छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो दुई देशबीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ भारत भ्रमण सम्पन्न गरी परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किनु भएको छ
0: दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। डब्ल्यूएचओका अनुसार 5 वर्ष मुनिका बाल बालिकाले खाद्यजन्य रोगको कुल भारको करिब 40% हिस्सा वहन गर्ने गरेका छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बाल बालिकाको मृत्यु हुने गरेको छ। खाद्यजन्य रोगले विशेष गरी महिला बाल बालिका दण्ड प्रभावित समुदाय आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली स्वच्छ खानेपानीमा पहुँच असल कृषि अभ्यास खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेर्नु पर्नेमा जोड़ दिएको छ। सरकार उत्पादक व्यवसायी वैज्ञानिक नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइरहेको छ। खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा जनस्वास्थ्य कृषि व्यापार पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागरण गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेपास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा पारेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खमेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जल सन्धि बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रेल 6 द्विपक्षीय अस्थायी युद्धविराम भए पनि बेला बेला झडपहरू भइरहेका छन्। हर्मुज क्षेत्रमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायम छ।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनलमा ओमनलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमनले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालको जीतमा लोकेश बमले अभिजित 44 र कप्तान रोहित पौडेलले 21 रन बनाए। त्यस्तै कुशल भुटेल 20 रन बनाएर आउट भए। ओमनका समीर ओटमनले नेपालका दुवै ओमनका समीर ओटमनले ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। ओमनका कप्तान सफियान मेहमूदले सर्वाधिक 38 रन बनाए भने जुबेर अल बलुसीले 22 रन र अब्दुल जाईले 16 रन जोडे। नेपालका करण केसीले 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 र 2-2 तथा साहब आलम कुशल मल्ल र दिपेन्द्र सिंह एरीले 1 र 1 विकेट लिए। जीतसँगै नेपाल उपाधिजनक पुगेको छ। उपाधिका लागि नेपालले हङकङ र मलेसिया बीचको दोस्रो सेमी फाइनल खेलको विजेतासँग खेल्ने भएको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। आज दाङमा 0.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 2 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 51% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौ। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: लुम्बिनीका पत्रकारहरूका लागि 3 दिने क्षमता विकास तालिम भालुबाङमा शुरू। मर्यादित र जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकता रहेकोमा वक्ताहरूको जोड़।
0: दाङमा पछिल्लो समय व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानहरूको संख्या बढ्दै चरीचरण र बजारीकरणको समस्या झेल्दै किसानहरू
1: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा दाङको प्रथम अधिवेशन सम्पन्न जिल्ला सभापतिमा किरण खनाल निर्वाचित
0: र सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माण गर्न चिकित्सकहरूको सुझाव
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डागी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै म देवा भुसाल
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: कतिचोटि फिल्म आयो भन्ने थाहा छैन लुवाटेले।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
6: लाली बजार, मिज्जू।
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम।
5: के टेन्सन लिएर
8: हामी जन्मदात नै सिकारी हौ, सिकारी पुरै टाइलेट मलाई चाहियो।
9: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
10: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
9: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
10: हाम्रा विशेषताहरू
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
11: शान्त तथा पारिवारिक वातावरण भएको
10: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
11: तिहार सुसारको राम्रो व्यवस्था भएको
10: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
11: घरको जस्तै माया पाउने
12: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
2: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 0825-63-387। सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
13: अब सुन्नुहोस् पूरा समाचार।
14: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
13: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
14: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
13: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
14: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
13: मद्यपान र धूम्रपान सेवन नगरौं।
14: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
15: यी सबै समस्या समाधानका लागि अब BNB डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
16: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
1: बाङ्गा टिङ्गा दाँत मिलाउने,
16: शल्यक्रिया गरेर दाँत निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
16: दुखेको दाँतलाई मुखलाई नदुखाई जरैबाट निकालिने,
17: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दात तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
16: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
15: भर्ना खुल्यो।
18: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: कार्यक्रमहरू:
18: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
15: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
19: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ,
20: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
18: र 98578-37255।
21: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी।

0: आज निकै तनावमा छौ त के भो भने
1: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
0: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
1: ए हो र त्यसो भए म अहिले नै गइहाले
2: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाग
1: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
7: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
8: बिमा गराउन जाँदैछु
7: बिमा किन गर्नु पर्यो सर बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175951501 वा 0175951502 सम्पर्क गर्नुहुन अनुरोध छ

0: नमस्ते, म गीतकार संगीतकार राजकुमार बगर। तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिताङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9858-44-7022, 9858-38-0060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 9857-71-546।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849-87-741।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: सिसी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू:
12: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
12: जापानिज सुशी तालिम,
11: वेटर
13: वेटर र वेट्रेस टुरिस्ट गाइड हाम्रा विशेषताहरू
14: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
15: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
14: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
15: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
14: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
15: सम्पर्क मोबाइल 9841017099
14: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
16: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
17: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: नाक बुझिने सिंगान आइरहने पहेँलो गनाउने सिंगान आउने आछु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
16: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
17: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टङ्सिल आइरहने
16: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
18: नोट धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
17: बिरामी जाँच हुने मिति जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
16: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597393 र 9818980028

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सभामुख अर्यालद्वारा राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान। संसदको गतिरोध अन्त्यका लागि प्रयास गर्ने, सदनको कार्यसूची बारेमा छलफल गरिने।
1: भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
0: नेपाल र भारत बीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयत्न शुरू। संघ र प्रदेशका सांसदहरूद्वारा औपचारिक रूपमै स्वकीय सचिवको माग। प्रधानमन्त्रीको निर्देशन अनुसार नै काममा केन्द्रित भएको स्वास्थ्य मन्त्रीको दावी।
2: सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौं।
0: आइतबारको विदा तत्काल खारेज नहुने हल्ला मात्रै। अब प्रदेशमै निजामती कर्मचारी अस्पतालको सेवा। राष्ट्रपतिले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा सर्वसम्मत, केही स्थानमा विवाद। र युक्रेनका केही ग्रामीण क्षेत्रमा रूसी ड्रोनको आक्रमण तीव्र। एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, ओमान 8 विकेटले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आजको युवालाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहभागी बनाउन आवश्यक छ। यो पुस्ता साहस, सृजनशीलता र उच्च सम्भावनाले भरिएको भएकाले राष्ट्र निर्माणको प्रमुख आधार बन्न सक्छन्। तर त्यसका लागि उनीहरूलाई आलोकाँचो र बिग्रिएको भन्ने दृष्टिकोण बदल्नु पर्दछ। सबै सरकारवालाले मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिबाट युवालाई अगाडि बढ़ाउनु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: नेपाल सरकारले आइतबारको विधा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ। पछिल्लो समय सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक विधा दिँदै आएकामा आइतबारको विधा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विधा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताउनु भएको हो। यसअघि पश्चिम एशियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्य वृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत 22 गतेको मन्त्री परिषदको बैठकले शनिबार र आइतबार सार्वजनिक विदा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले राष्ट्रपतिले फिर्ता बोलाउने चर्चाका विषयमा जवाफ दिँदै त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताउनु भएको हो। मन्त्री मेहताले सरकारले शासकीय सुधारका 100 वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सो कार्य सूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले त्यसका लागि मन्त्रालयको सेवा प्रवाहमा केही सुस्तता देखिएको स्वीकार गर्नुभयो।
2: तर आफ्नै कार्यव्यस्तता, किनकि हाम्रो मेन टार्गेट भनेकै 100 बुँदा थियो, 100 बुँदालाई कसरी कम्प्लिट गर्ने हाम्रो, किनकि माथिबाट सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौं। हजुरहरूको जति पनि गुनासाहरू छ, हजुरहरूको फिडब्याकहरू छ, हजुरहरूको एडभाइसहरू छ, सबै हाम्रो सचिवज्यूले सबैले नोट गर्नुभएको छ मजाले, होइन? त्यसले हामीले पोजिटिभली लिएको छौँ। सुधारको कुराहरू धेरै आएको छ, हाम्रो कमी कमजोरीहरू, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेको छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ।
4: मन्त्रालयले स्वास्थ्य बीमालाई सुधारका लागि कानूनले बनाएर अघि बढ़ने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा तथा सेवा प्रवाहमा प्रभावकारी ढंगले अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। पटक पटकको विपक्षी दलको संसद अवरोध बीच संसद चल्न नसकेपछि उहाँले बैठकको आह्वान गर्नुभएको हो। तत्काल कार्य व्यवस्था परामर्श समिति नभएकाले सदन सुचारू गर्न दलहरूसँगको छलफल बोलाइएको हो। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएको थियो। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: क्रियाशील जारी भइसके पछाडि पुरानो कार्य व्यवस्था परामर्श समिति रहनमा त्यसको लागि नयाँ गठन गर्नुपर्छ जुन भइसकेको छैन। त्यसकारण चाहिँ सम्मान्य सामुखज्यूले भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
4: सभामुखले भोलि बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा नियमावली 2079 चलिरहेको थियो। जेठ 17 गते विपक्षी दलहरूले वेल घेराउबीच सत्तारूढ़ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। संघीय संसद र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। आफ्नो कार्यगत दक्षता बढ़ाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै सांसदहरूले स्वकीय सचिवको माग गरेका हुन्। सुदूरपश्चिमको टीकापुरमा जेठ 22 गतेदेखि आजसम्म आयोजित अन्तर्व्यवस्थापिका मंचको 11 सम्मेलनबाट औपचारिक रूपमा जारी गरिएको 9 बुधे टीकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुधे निर्णयको 5 नम्बर बुदामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। नेपाल र भारतबीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणका क्रममा मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ संवादमा जुटेमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20औं शताब्दीको भू राजनीतिको जटिल र अति संवेदनशील अवस्थाबाट नहेर्ने प्रश्न पार्नुभयो। नेपाल अहिले समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उहाँको भनाइ छ। 3 दिने औपचारिक भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग छलफल गर्नुभएको थियो। आसन्न पहिलो महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा विवाद देखिएको छ। हिजो राज सम्पन्न गर्ने गरी देशैभरि जिल्ला अधिवेशन शुरू भए पनि मधेसका महोत्तरी जिल्ला मा अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितका लागि स्थगित भएको छ। जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। त्यस्तै धनुषा जिल्लामा पनि विवाद देखिएको छ। विवाद समाधान हुन नसकेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। देशभर भइरहेको जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन आज काठमाण्डुस्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले केही समय प्रदर्शन पनि गरेका थिए। दुई जिल्ला अधिवेशन सक्ने गरी तयारी गरेको रासोपा अधिवेशनबारे रासोपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग भन्नुभयो,
5: होइन यस्तो छ विवाद भनेको र त्यो अब आए जस्तो त्यस्तो गम्भीर होइन, अब सामान्य यत्रो सङ्ग्रह नभइहाल्छ कहीँ अब आफू हारेको रोज छ साथीहरूलाई सबैलाई नेतृत्व जानु मन हुन्छ नि त होइन, त्यो हिसाबले त्यो विवाद चाहिँ सामान्य अब समाधान गर्न सक्ने खालकै छ। हामी समन्वय गरिराखेका छौँ। अब अहिलेसम्म चाहिँ त्यो जिल्लाहरू चाहिँ केही जिल्ला भन्दा पनि अब यो ठ्याक्कै तपाईँले तोकेर भन्नुभन्दा पनि समग्रमा तोकिएको जिल्लाहरू सबैमा हाम्रो सम्पन्न भइसकेको छ। त्यो विवादै भए पनि अधिवेशन वा निर्वाचनै नभएको होइन, निर्वाचन भइसकेको छ, विवाद भयो, विवाद भन्दा पनि गुनासो आएको, विवाद पनि नभनौँ त जनकपुरमा यी छब्बिस गते राखेका छौँ पशुलाई, होइन त्यो पनि पहिला गुनामा सकिएको हो, त्यही राखिरहेको छौँ। अनि अब अरू चाहिँ यसो छ, अब कतिपय जिल्लाहरूमा प्राविधिक कारणले हुन नसकेका जिल्लाहरूलाई अब तदर्थ समितिबाटै हामीले प्रतिनिधिहरूमा अधिवेशनमा पठाउने भन्ने छौँ, त्यो अहिलेसम्म सोच त्यो छ।
4: अब निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेश सम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मध्य प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा शुरू हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। ताजा खबरमा अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुख बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित स्वर्नेविल आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जानी जानी र घृणित आक्रमण भएको जनाएको छ। यसैबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। र खेल खबरमा, नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई छ विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर दुई बलमा चार विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर दुई बलमा दुई विकेट गुमाएर भेटाएको हो। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
0: बाँकेका अधिकांश विद्यालयमा टिनको छाना, गर्मीले पढ़ाई प्रभावित।
6: नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
0: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्ट सँगै गर्मीमा हैजा संक्रमणको बढ़दो जोखिम, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
9: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहारका हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत फरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गो टिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर पैच क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
4: एक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ बाँके लगायतका तराईका जिल्लामा गर्मी बढ़िरहेको छ तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले टीनको छानामुनि उकुस मुकुस गरेर पढ़न बाध्य छन् छिनछिनमा बिजुली जाने समस्या फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाईमा प्रभाव पारिरहेको छ
5: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टीनको छाना छ एकातिर अत्याधिक गर्मी अर्कोतिर पटक पटक विद्युत अवरूद्ध हुने समस्याले टीनको छानामुनिको पढ़ाई सकसपूर्ण बनेको छ कतिको गर्मी लाग्छ यहाँ पढ्दा अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढ़ाउने गरेका छन् गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने टाउको दुख्ने थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज बीस राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ
6: सबैभन्दा नेपालगंजको गर्मी टिनको छानामुनि अत्यधिक समस्या छ त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन् टाउकोमा पानी हाल्ने लुगा समेत भिजाउने फेन्ट हुने पनि हुन्छन् गर्मीले
5: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज 10 स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ
7: आज बिहान एउटा बच्चाले अनि मेरो एकदम जिउ चिलायो भन्यो सातको बच्चा हो जिउ चिलायो भनेर रोयो अनि फेरि पेट दुख्यो भनेर पनि बच्चा यसरी हामीले लगभग प्रयोग गर्छौं टाढाको छ भने पेस्कारसँग म पुर्याउन पठाउँछु नजिकको छ उसको ठूलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ यो सापुरा गणेनपुरा यो नजिक नजिक मनोपुरा यस्तो बच्चाहरूलाई हामीले लगभगमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ यहाँ गर्मीले गर्दा भमिट हुने अब सामान्य औषधि प्राथमिक उपचार त हामीसँग छ नभएको होइन तर पनि बच्चाले बिहान केही नखाएर आइदिएको हुन्छ त्यसरी खाली पेटमा खुवाउन पनि हामीलाई समस्या भयो
8: अब यति गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ अहिले नि बच्चाहरू दिउँसोदेखि नै म्याडम टाउको दुख्न लागेछ घर जान्छौँ अब हामीले यदि रोके भने फेरि समस्या हुन्छ अहिले यही केही भयो भने कसले जिम्मेवारी लिन्छ
5: सामुदायिक विद्यालयको गुणस्तरमाथि सधैँ प्रश्न उठ्ने गरेको छ तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी
9: यदि वातावरण नै त्यस्तै छ कोलाहलपूर्ण छ अनि त्यसपछि गर्मीले सटाइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुइटै कठिन छ
5: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ बर्खायाममा पानी पर्दा टिनको पापाले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन् तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ
10: केही न केही त हदमा त्यसले छेका छ होइन नेपालगंज जिप्सनको काम छैन कि पहाडतिर हो त्यो चाहिँ होइन अब हावा सावा चल्ने ठाउँमा यहाँ त अब त्यतिकै यति 42-43 डिग्री गर्मीमा बच्चा बच्ची बस्नु परेको छ अब तत्काललाई जेस गुजरात चलिरहेको छ होइन वास्तविक चाहिँ छैन
5: डुडुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन
11: त्यो टिनमा पानी परेपछि पटपट हुन्छ आवाज सुन्न दिन्छ दिँदैन यताको आवाज उता जान्छ उताको आवाज यता हुन्छ
12: यो क्लासको पछाडि सिटमा बस्नु हुँदैछ हावा कतिको आउँछ
13: आउनु
12: हावा आउनु न कतिको गर्मी हुन्छ
13: धेरै गर्मी टाउको दुख्छ पेट दुख्छ पङ्खा लगाइदिनु
5: नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सम राखेर तापक्रम घटाउने प्रयास गरिएको र तीन वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
13: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका धेरै जसो भवनहरू त्यही किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ। यस केही वर्षदेखि हामीले त्यो टिनका छाना भएका भवनहरू बनाएका छैनौ,
5: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन। जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र एसीमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छाना मुनि गर्मीसँग संघर्ष गर्दै पर्न बाध्य छन्।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी मौसममा हैजा संक्रमणको जोखिम
14: त्यो यति मिनट मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्दा भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
4: बालबालिकाको प्रश्नमा डाक्टरको जवाब सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
18: फोन नम्बर 082-563-479
17: मोबाइल नम्बर 98-494-67-487।
19: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
20: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
19: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
20: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
19: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
20: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
19: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
20: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
21: ₹3,000 साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छल्यो।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
23: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 305 खण्डमा छौं। गर्मीको समयमा हैजा संक्रमणको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। विशेष हैजाका कारण 5 मुनिका बालबालिका अझ बढ़ी जोखिममा पर्दछन् भने सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा पनि यसको जोखिम रहेको डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा हैजा संक्रमण र यसबाट बच्ने उपायबारे बालबालिका र अभिभावकको प्रश्नमा विज्ञको जवाब प्रस्तुत गर्नेछौ। सवालको जवाब दिँदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
24: नमस्कार, मेरो नाम निरज हो। अहिले गर्मीमा लाग्ने रोग मध्ये एक हैजा पनि हो। झाडा पखाला र हैजामा के फरक हुन्छ?
25: हैजाको लक्षण र तपाईँ यो अरू झाडा पखालाको लक्षणमा खासै त्यस्तो होइन, तर फरक कहाँ आइपुग्छ भन्दाखेरि अरू झाडा पखालाले त्यति कडा छिटो बिरामीको मृत्यु समेत हुने गरी चाहिँ गर्दैन। यद्यपि गर्छ, तर यति छिटो छोटो समयमा नि त्यस्तो गर्छ भने कमै प्रतिशतमा देखिन्छ। तर हैजामा चाहिँ यदि केही गरी लक्षण देखेर कडा रूपमा प्रस्तुत भइसकेपछि त्यो व्यक्तिको चाहिँ केही घटना पनि मृत्यु हुन सक्ने सम्भावना हुन्छ। यदि केही गरी उपचार पाएन भने यो अरू झाडा पखाला ब्याक्टेरियाबाट हुने या प्रोटोजोवाबाट अरू कीटाणुबाट हुने भन्दा यो अलिक बेग्लै मानेमा चाहिँ हामीले चिन्हलाई खासै त्यति गाह्रो पर्दैन। र अर्को कुरा चाहिँ दिशाको जुन प्रकृति छ यो पुरै
14: चौलानी जस्तो यो जुन भात हामीले चामल सफा गर्दा जुन माड देखिन्छ त्योसँग ठ्याक्कै मिल्न जान्छ र त्यो यति मिनेट मिनेटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्दा भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
0: नमस्कार, मेरो नाम डार्विन हो। हैजाको संक्रमण कसरी हुन्छ,
14: यो फैलिरहेछ कसरी भन्ने एउटा प्रश्नमा चाहिँ हामीले यो पानीको माध्यमबाट बढिसकेको छ। यद्यपि खानेबाट पनि सर्छ तर पानीबाट छिटो धेरै मानिसहरूले एकैचोटि चाहिँ त्यसलाई उपभोग गर्नु भएको हुनाले र अति आवश्यक भएको हुनाले पानीबाट सरिरहेछ र यसको अर्को कारण चाहिँ बर्सातको समय पनि हो, जहाँ चाहिँ बर्सातको समयमा मूल स्रोत जहाँ पानी छ त्यहाँ चाहिँ मिसिन गएर सम्भावना बढी हुन्छ। तर मैले सुने अनुसार अब इनारको पानीमा पनि देखियो अरे भन्ने सुनेको छु मैले। अब रह्यो जति पनि किनेर खाने पानीहरू अब कहाँबाट ल्याउँदैछ, कसरी वितरण गर्दैछ, कसले वितरण गर्दैछ, यो खालको चाहिँ अनुगमन कतैबाट म देख्दिनँ र जबसम्म त्यो त्यति राम्रोसँग थाहा हुँदैन तबसम्म चाहिँ यही ठाउँबाट यसरी नै आयो भन्न त सकिँदैन। तर फैलिरहेको कसरी छ भन्दा यो अस्वस्थ पानी र खानेकुराबाटै फैलिरहेको छ।
1: नमस्कार, मेरो नाम सृष्टि हो। हैजाको संक्रमणबाट कसरी बस्ने?
14: सजिलो छ, केही पनि भएको छैन। यसलाई केही गरी चाहिँ एकचोटि बोइल गरिदिनु भयो भने सबै काम सकिन्छ। पानीलाई बोइल गरेर खानु पर्यो, उमालेर खानु पर्यो। किन भन्दाखेरि फिल्टरको पनि एउटा छ रोल चाहिँ, तर फिल्टर कस्तो कसरी चलाएको छ त्यो हामीलाई थाहा छैन। अर्को एउटा राम्रो उपाय भनेको पक्का यो क्लोरिन या पिओस जे हुन्छ त्यो हालेर शुद्धिकरण गर्ने चिज हालेर खानु सकिन्छ। तर त्यो देख्नु पर्यो या विश्वस्त हुनु पर्यो कतिवटा हालेको छैन या आफैले हाल्नु पर्यो उपभोग गर्नुभन्दा अगाडि। तर सबैभन्दा सजिलो ठ्याक्कै सजिलोसँग गर्न सकिने भनेको त्यसलाई एकचोटि भुकलुकको उमालिदिनु पायो भने यो हैजाबाट मात्र होइन झाडा पखाला गर्ने अरू किटाणु लगायत जन्डिस हेपाटाइटिस त्यसपछि टाइफाइडका यो सबै किटाणुहरू मर्छ। यो त यति यति राम्रो यो तरिका हो कि अरू पनि यो समयमा सर्न सक्ने फैलिन सक्ने रोगहरूबाट हामी सजिलोसँग बन्न सक्छौँ। कुरो के छ भन्दा तपाईँले सोधे जस्तै यो जारको पानीमा चाहिँ सबैभन्दा बढी विश्वास देखियो मानिसहरूको र यो सफा र शुद्ध हुन्छ भन्ने एक प्रकारको भयो। तर उहाँहरूमा एउटा ज्ञान के रहिरहेछ देखेन जस्तो लाग्यो, अलिक भुलचुक भयो जस्तो लाग्छ भन्दाखेरि अलिक स्थापित कम्पनीको राम्रो ब्रान्डको पानी मैले खाइरहेछु कि या जथाभावी कसैले चाहिँ पानी कतैबाट हाल्दैछ त्यसलाई नै प्याक गरेर पठाएको छ हो त्यो छुट्याउन नसकेको हुनाले यस्तो भएको कि जस्तो लाग्छ। हैजा संक्रमण भएपछि 80% जति मानिसमा यो संक्रमणै थाहा हुँदैन, सामान्य या लक्षणहीन हुन्छ। सामान्यले त घरमा बसेर औषधि खाएर पनि ठिक होला, तर लक्षण नदेखेका व्यक्तिहरू के गरे यस्ता प्रभावित क्षेत्र जहाँ चाहिँ बाढी प्रभावित क्षेत्र होला या भूकम्प प्रभावित क्षेत्र जुनै पनि जहाँ धेरै मानिसहरू बसेको हुनसक्छ त्यस्तो ठाउँमा गएर यस्ता व्यक्तिहरूले थाहा नपाई नपाई भनौँ न संक्रमणहरू फैलाउन सक्ने सम्भावना डर मैले त्यहाँनिर देखेको र यसको लागि त अब मैले त यही गर्नुपर्छ भन्ने छैन। तर मेरो आह्वान भनेको चाहिँ अब तपाईँहरू कोही यसरी बसिरहनु भएको छ स्रोतहरू एउटै प्रयोग गरिरहनु भएको छ भने कम्तीमा पनि एकचोटि बोइल गरिदिनुहोस्, समाधान त्यही नै छ। र अहिले तत्कालको लागि चाहिँ सबैभन्दा उत्तम उपाय भनेको अलिक

सरकारले आइतबारको विदा खारेज गर्न गरेको भन्ने हल्ला भ्रामक भएको बताएको छ। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। संघीय र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। अब निजामती कर्मचारी र अवकाश प्राप्त कर्मचारीले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको सेवा पाउने भएका छन्। युक्रेन र बेलायती राष्ट्र प्रमुखबीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ।

0: 99.4 Radio Taha Sanchar, Studio Time.
1: It's 8 p.m. हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: हजुर थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारत भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दावी।
0: सदनको कार्यसूची बारे छलफल गर्न सभामुख कटियालद्वारा प्रमुख सचेतकहरूको बैठक आह्वान, माग सम्बोधन नभए संसद अवरूद्ध गर्ने प्रतिपक्षको संकेत।
1: निजामती कर्मचारीले अब प्रदेश स्तरकै अस्पतालबाट उपचार सेवा पाउने, स्वास्थ्य बीमा कार्यक्रम सरकारी कर्मचारीका लागि बाध्यकारी बनाइने।
0: इरानका दुई ड्रोन खसालेको अमेरिकी सेनाको दावी, आक्रमणता विरूद्ध रक्षात्मक कार्यवाहीका लागि सधैँ तयार रहेको भनाई।
1: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने।
2: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्को।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ।

0: नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा सञ्चारले चोकमा समाचार अब विस्तारमा। भारत भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फर्किनु भएको छ। तीन दिने भारत भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किनु भएको हो। खनालले आफ्नो भारत भ्रमणले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाएको दावी गर्नुभएको छ। स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउन महत्वपूर्ण भएको जिकिर गर्नुभयो। नेपाल भारतको सीमा सम्बन्धी समस्या कूटनैतिक माध्यमबाट र संयन्त्र मार्फत सुल्झाउनु पर्नेमा आफूले जोड़ दिएको उहाँले सुनाउनुभयो। सीमा लगायतका द्विपक्षीय समग्र विषयमा कुरा भएको उल्लेख गर्दै उहाँले दुवै पक्षको फिल्ड सर्वेले काम गरिरहेको जानकारी दिनुभयो।
2: ऐतिहासिक प्रमाणहरूको आधारमा सीमाका विषयहरूलाई कूटनैतिक माध्यमबाट समाधान गर्न सक्छौ गर्नुपर्छ भन्ने कुरा हामीले स्पष्ट ढंगले राखेका छौं र नेपालको सरकार आफूलाई सक्षम मान्छ वार्तामा बसेर आफ्ना कुराहरू स्पष्ट ढंगले राख्न र आफ्ना तर्कहरूको आधारमा हामी हाम्रा बीचमा रहेका हरेक खाले समस्याहरू समाधान गर्न उत्सुक छौ तयार छौ भन्ने कुरा मैले भारत
1: भ्रमणको समयमा नेपालको सन्तुलित स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढंगले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको उहाँको भनाई छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जानुभएको थियो। भारत भ्रमणका क्रममा उहाँले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलको टोलीसँग भेटघाट गर्नुभएको थियो। त्यस्तै उहाँले कूटनीतिक भेटघाट पनि गर्नुभएको थियो।
3: सभामुख डोलप्रसाद अर्यालले भोलि बिहानका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्य व्यवस्था परामर्श समिति स्वत विघटन भएको र नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। प्रवक्ता गिरीले उक्त बैठकमा प्रतिनिधि सभाको भोलिको बैठक सञ्चालनका विषयमा पनि दलहरूबीच छलफल हुने जानकारी दिनुभयो। विपक्षी दलहरूले भने जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्दै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने र माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक वासुनाथ थापाले पनि सोही अडान दोहोर्याउँदै आफ्नो माग सम्बोधन नभएसम्म भोलिको प्रक्रिया पनि अगाडि बढ़न नसक्ने बताउनुभयो।
4: प्रधानमन्त्रीज्यूले बोल्नु भएको जुन भारतको जग्गा पनि हाम्रो नेपालले मिचेको छ भन्ने जुन कुरा उहाँले बोल्नुभयो, यो कुन आधारमा बोल्नुभयो भनेर आएर सदनमा स्पष्ट दिनुपर्छ। उहाँले हामीले उहाँको राजीनामा मागे पनि छैन, उहाँले माफी माग्नुपर्छ भन्ने पनि छैन, होइन उहाँले आएर स्पष्टीकरण माग्नुभयो भने भोलि गएर सदन सुचारू हुन्छ, दिनु भएन भने फर्दर त भोलि हजुरलाई थाहा भइहाल्छ।
3: यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि सभामुख अर्यालको कार्यशैली र प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति प्रति रोष व्यक्त गर्दै प्रतिपक्षको माग सम्बोधन नभएसम्म भोलिको संसद बैठकमा पनि विरोध कायमै रहने बताउनुभयो।
5: प्रधानमन्त्री देवै दे यसरी गैर जिम्मेवार अराजक भन्ने जनमतको उपेक्षा गर्ने र मजाया गरिरहनु भएको छ शासनप्रति जनताप्रति देशप्रति विषयहरू छन् भने अर्कातिर चाहिँ अब प्रतिनिधि सभा नियमावली पनि चाहिँ अस्ति सभामुखले जबरजस्ती चाहिँ पेलेर पास गर्नुभएको छ जुन अहिलेसम्मको संसदीय अदालतमा कहिले भएको थिएन। यस्ता गम्भीर विषयहरू छन् तीहरूमा पनि कुनै छलफल छैन। त्यसो भएको हुनाले हामी विपक्षीहरूसँग पनि छलफलमै छौँ। नेकपा एमाले र सम्पूर्ण विपक्षीहरू हाम्रो मुद्दामा हामी अडिक छौँ। निरन्तर रूपमा छलफलमा पनि जान्छौँ सभामा पनि जान्छौँ तर हामी विरोध सशक्त बनाउँछौँ।
3: संसद बैठक बोलाइएको छ दिन बितिसक्दा पनि औपचारिक छलफल अघि नबढ़ाई बैठककै दिन भोलि बिहान मात्रै परामर्शका लागि समय तय गरिनुलाई लिएर प्रश्न उठ्न थालेको छ। विपक्षी दलहरूले लगातार सदन अवरूद्ध गरिरहेका बेला बीचका दिनहरू संवादविहीन जस्तै बनेका थिए। अन्तिम समयमा मात्रै बैठक बोलाइनुले संसदको सञ्चालनप्रति राजनीतिक दलहरू गम्भीर नभएको टिप्पणी समेत हुन थालेको छ। यदि भोलि बिहानको छलफल निष्कर्षविहीन भए प्रतिनिधि सभाको बैठक फेरि प्रभावित हुने सम्भावना पनि कायमै छ।
1: अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेश स्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो। काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी अवकाश प्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्याउन लागि को सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो। मन्त्रालयका चिकित्सा निजामती कर्मचारी अवकाश प्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता शुरू भएको छ। पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल वीरगंज पर्सा र बागमती प्रदेशका लागि भरतपुर अस्पताल चितवनबाट निजामती कर्मचारीले निजामती अस्पताल काठमाण्डुबाट पाउने छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा पाउने भएका छन्। आज मन्त्रालयले दुई अस्पतालसँग सम्झौता गरेसँगै भोलिबाटै सेवा शुरू हुनेछ। सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा हुनुपर्नेछ।
3: सरकारले आगामी साउनदेखि सरकारी कर्मचारीलाई पनि स्वास्थ्य बीमा कार्यक्रम बाध्यकारी बनाउने भएको छ। आज पत्रकारहरूसँग भएको छलफलमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले आउँदो साउनदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्र सेवा कर्मचारीहरूलाई आबद्ध गराउन कसरी बाध्यकारी बनाउने भन्नेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा परेकै कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर बजेट छुट्याइएको समेत दावी गर्नुभयो।
6: साउन एक गतेदेखि कसरी क्याबिनेटमा लगेर हुन्छ कि कसरी सबैलाई गर्ने होला त्यो कुरा चाहिँ म राख्छु कहीँ न कहीँबाट भनेर भनिरहेको थिएँ। त्यो तपाईँहरूले चाहिँ कसैले यहाँ भन्नुभएको छ। त्यस कारणले त्यो बीमा सुधारको लागि एउटा ठूलो फर्क हो। सरकारको प्रायोरिटी छ भन्ने कुरा दोब्बर गराएर सरकारले देखाएको छ। यानि कि चालु आर्थिक वर्षलाई छोड्ने हो भने विगत वर्षहरूमा 7.5 अरब हुन्थ्यो, आगामी वर्षमा 15 अरब विनियोजन भएको छ। त्यो भन्नुको मतलब हाई प्रायोरिटीमा छ।
3: यति बेला स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको छ। अस्पतालहरूलाई 18 अर्ब रूपियाँ भन्दा माथि रकम भुक्तानी गर्न बाँकी रहेको छ। आर्थिक संकट टार्नकै लागि निजी सेवा प्रदायक अस्पतालहरूमा आकस्मिक बाहेक सबै प्रकारका सेवा बन्द गरिएको छ। यसअघि स्वास्थ्य बीमा मार्फत उपलब्ध हुँदै आएको ओपीडी सुविधालाई खुम्च्याएर 25,000 झारिएको छ भने टिचिङ लगायतका देशका ठूला सरकारी अस्पतालले नै भुक्तानी नपाएपछि बीमा कार्यक्रम मार्फत प्रदान हुँदै आएको सेवा बन्द गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड़ दिइरहेको बताउनु भएको छ। उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो।
7: मेन टार्गेट भनेकै 100 मुद्दा थियो। 100 मुद्दालाई कसरी कम्प्लिट गर्ने, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेका छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौ।
1: नेपाल परिवेशमा प्रधानमन्त्री बालिन्द्र शाहको व्यङ्ग्यात्मक पोस्टर लिएर चरको आलोचना लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको एक व्यङ्ग्यात्मक पोस्टलाई लिएर चर्को आलोचना हुन थालेको छ। प्रधानमन्त्री शाहले गैराती फेसबुकमा मलाई पनि राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न भनेर लेख्नु भएको थियो। यसैलाई पदीय मर्यादा, प्रशासनिक जिम्मेवारी र सामाजिक सञ्जाल प्रयोगसँग जोडेर अहिले आलोचना भइरहेको छ। सत्तापक्ष यस विषयमा मौन देखिएको छ भने प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
10: प्रधानमन्त्री शाहको उक्त पोस्टलाई धेरैले हालै चर्चामा आएको उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्णको राजदूत बन्न चाहेको सन्देश प्रकरणसँग जोडेर हेरेका छन्। जानकारहरूले भने राज्य सञ्चालन स्थापित पद्धति, संस्थागत प्रक्रिया र गोपनीयताको आधारमा चल्नुपर्ने भए पनि पछिल्लो समय सामाजिक सञ्जालमा हुने हल्का टिप्पणी र व्यङ्ग्यले प्रशासनिक अनुशासन तथा संस्थागत संस्कृतिलाई कमजोर बनाउने खतरा बढ़ेको बताएका छन्। दलहरूले पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरेले प्रधानमन्त्रीलाई बोल्नु अघि गम्भीर बन्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको सामाजिक जीवन, अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक क्षेत्रमा समेत असर पार्ने भएकाले जिम्मेवार अभिव्यक्ति आवश्यक हुने उहाँको भनाइ छ।
11: प्रधानमन्त्रीले कुनै पनि विषयमा बोल्दाखेरि 10 पटक सोचेर बोल्नुपर्छ। प्रधानमन्त्रीजीले बोलेको कुराको राष्ट्रको जीवनमा जाने प्रभाव हुन्छ, सामाजिक जीवनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा यसले चाहिँ बहुआयामिक प्रभाव पार्छ। प्रधानमन्त्रीको बोली नीति बन्छ र जनताको नियति बन्छ। प्रधानमन्त्रीको बोली भनेको राष्ट्रको नीति हो, राष्ट्रको नीति जनताको नियति बन्छ। त्यसो भएको हुनाले बोल कुरामा परिपक्वता, सुझबुझ देखाउनु पर्छ। प्रधानमन्त्रीलाई ख्याल ठट्टा गर्ने कुनै पनि
10: अर्को विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको शैली गैर जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ। संसद अवरूद्ध रहेको, सीमा सम्बन्धी विषय र आर्थिक चुनौती जस्ता गम्भीर मुद्दा कायम रहेका बेला प्रधानमन्त्री सामाजिक सञ्जालमा मजाक र व्यङ्ग्यमै केन्द्रित देखिनु दुःखद भएको उहाँको भनाइ छ।
5: आफ्नो जिम्मेवारी के हो, आफ्नो काम कर्तव्य के हो र आफ्नो पदीय मर्यादा नबुझेको भन्ने बुझिन्छ। प्रधानमन्त्रीले कामको एकातिर कुम्लोबोकीतिर भने जस्तो एकातिर संसद 5-7 दिनदेखि अवरुद्ध छ, त्यस विषयमा कुनै चासो छैन। अर्कातिर त्यहाँ विरूद्धमा देशद्रोही राष्ट्रघाती अभिव्यक्ति दिएका छन् संसदबाट, त्यसबारेमा कुनै चिन्ता छैन। अर्कोतिर अब बजेटका पनि करका दरहरू हेरफेर गरिएका, यत्रो इभी गाडीहरू ल्याएर जाने यहाँ 2 करोडभन्दा बढी घोटाला कमिसन घुसको कुरा छ, त्यसबारेमा कुनै चासो चिन्ता छैन। उहाँले बडो रमाइलो मजाक भइरहेका छ।
10: राजनीतिक विश्लेषक भूमाराम खनालले प्रधानमन्त्री पदको गरिमा कमजोर हुने खालका अभिव्यक्ति सार्वजनिक हुनु चिन्ताजनक भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री जस्तो जिम्मेवार पदबाट आउने अभिव्यक्तिले राज्य संयन्त्र प्रतिको विश्वास र संस्थागत संस्कृतिमा असर पार्ने उहाँको भनाइ छ।
12: यो प्रधानमन्त्री भन्ने पद त भाँडाकोटी खेल्ने जस्तै भयो नि यस्तो, यो त एकदमै गैर जिम्मेवार अभिव्यक्ति हो नि। त्यस्तो खालका अभिव्यक्तिहरू प्रधानमन्त्रीबाट आउनु भनेको यो प्रधानमन्त्रीको पदको त गरिमा कहाँ चाहिँ खस्क्यो भन्ने चाहिँ अर्थ लाग्छ अहिले होइन। उनको विगतमा चाहिँ देखिँदै आएको नि त्यस्ता अभिव्यक्तिहरू, त्यसैको निरन्तरता नै छ क्या त्यो चाहिँ।
10: यस विषयमा सत्तारूढ दल रासोपाका नेताहरूसँग प्रतिक्रिया लिन खोज्दा अधिकांशले बोल्न चाहेनन्। केहीले आफूलाई जानकारी नभएको भन्दै प्रतिक्रिया दिनबाट पछिए।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा आन्तरिक विवादका कारण महोत्तरी र धनुषा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। महोत्तरीमा पार्टी सभापति शुभम यादवले निर्वाचनमा भाग लिन नपाउने भएपछि यादव समर्थकहरूले अधिवेशन अवरूद्ध गरेका थिए। विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक मनिष कुमार शाहले जानकारी दिनुभएको छ। यस्तै धनुषामा पनि रासोपाभित्र को विवाद अझै समाधान हुन सकेको छैन। जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवमाथि मनोवाणी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले हिजो रातिदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको जिल्ला कार्य समिति सदस्य मिथु घिसिङले जानकारी दिनुभयो।
3: रासोपा महाधिवेशन विवादकै अर्को प्रसंग, बारा जिल्लाको कलैया उपमहानगरपालिकामा देखिएको विवाद पुनः सतहमा आएको छ। जेठ 17 गते सम्पन्न नगर अधिवेशनबाट बहुमतले निर्वाचित उमाशंकर रौनियार नेतृत्वको नगर समितिलाई पार्टीले मान्यता नदिने निर्णय गरेपछि विवाद थप चर्किएको हो। निर्वाचित पुरानै समितिलाई कायम गर्नुपर्ने माग सहित नेता तथा कार्यकर्ताहरू राष्ट्रपाको केन्द्रीय पार्टी कार्यालय वरस्थली स्थित घण्टीघरमा धरनामा बसेका हुन्। उनीहरूले पार्टीले गरेको पुनः निर्वाचनको निर्णय खारेज गर्नुपर्ने, आगामी दिनमा निष्पक्ष निर्वाचनको सुनिश्चितता गरिनुपर्ने लगायतका माग अघि सारेका छन्। धरनामा सहभागी कार्यकर्ताहरूले बहुमतबाट निर्वाचित समितिको निर्णय उल्ट्याइनु लोकतान्त्रिक अभ्यास विपरीत भएको आरोप समेत लगाएका छन्। उनीहरूले पार्टी नेतृत्वले विवाद समाधानका लागि पारदर्शी र न्यायोचित पहल गर्नुपर्ने बताएका हुन्। अहिले राष्ट्रपाको जिल्ला अधिवेशन चलिरहेका बेला पालिका अधिवेशन नै विवादित भन्दा निष्पक्ष नेतृत्व चयनको विषयमाथि नै आशंका उब्जिएको छ।
13: काठमाडौँको तारकेश्वर नगरपालिका छ लोलाङ पयोटार बस्ने ईश्वरी भुजेलको हत्या गरेको आरोपमा थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। भुजेलको हत्या आरोपमा उनका श्रीमान नेपाली ब्रो भनेर चिनिने 42 वर्षीय कुमार थापा सहित अन्य तीनजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। ईश्वरीको धारिलो हतियार प्रहार गरी यही जेठ 22 गते हत्या गरिएको थियो। हत्या आरोपमा मुख्य अभियुक्त उनका श्रीमान थापा मगर हिजै पालोजुबाट पक्राउ परेका थिए। घटनामा संलग्न रहेको अभियोगमा नुवाकोट 3 घर भई हाल तारकेश्वर बस्ने 26 वर्षका विक्रम थापा मगर, बालजु बस्ने 40 वर्षीय पूजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने 25 वर्षीय प्रतीक्षा आचार्यलाई पनि प्रहरीले पक्राउ गरेको हो। मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्। सो घटनापछि माइती पक्षले दिएको जाहेरीका आधारमा अन्य तीनजनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट 5 दिन थप म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो।
3: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद सुदन गुरूङले फेरि गृहमन्त्री बन्ने संकेत गर्नुभएको छ। आज रासपा गोर्खाको पहिलो जिल्ला अधिवेशनमा उहाँले आफूमाथि लागेका आरोप गलत साबित हुने र आफूले सफाई पाउने बताउनु भएको हो। सांसद गुरूङले आफू फेरि गृहमन्त्री बनेमा 2 महिनासम्म तस्वीर खिच्नका लागि नआउन समेत अनुरोध गर्नुभएको छ।

0: नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दल स्पष्ट रूपमा दुई कित्तामा विभाजन भएसँगै चर्किएको शक्ति संघर्ष अन्तत मन्त्रीमण्डलमा भागबण्ड गर्ने सहमतिबाट टुंगिएको छ। प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्री र राज्यमन्त्री भने फेर्ने सहमति भएसँगै मन्त्री मुख्यमन्त्री समेत रहेका कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउने मूल मागबाट असन्तुष्ट पक्ष पछि हटेको छ। यससँगै कांग्रेसबाट हाल सरकारमा रहेका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम फिर्ता हुने लगभग निश्चित छ। दलभित्रको असन्तुष्ट समूहलाई सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री दिने तथा मुख्यमन्त्री शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गरिएको छ। भागबण्ड अनुसार मन्त्री छनौटका लागि छलफल थालिएको छ। असन्तुष्ट पक्षको नेतृत्व प्रदेशसभा सदस्य दिवान सिंह विष्टले गर्दै आएका छन्। यो पक्षले पदम बहादुर शाही, मानबहादुर टावल, जुना दानी, तुलसी देवकोटा, गीता चौधरी, बेलबहादुर राणा मगर र ललिता सुनारले मन्त्री तथा राज्यमन्त्रीमा दावी गरिरहेका छन्। त्यसमा शाही, रावल र दानीको मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ। मुख्यमन्त्री शाह पक्षले पनि मन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको बताइएको छ। मुख्यमन्त्री शाहले नाम टुंगो लगाउन छलफल जारी रहेको बताउनुभयो।
1: देशभर 18,000 बढ़ी बालबालिकामा कड़ा खालको कुपोषण भेटिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर 18,309 जना बालबालिकामा कड़ा खालको कुपोषण भेटिएको हो। 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिकामा शीघ्र कड़ा खालको कुपोषण देखिएको छ। तथ्याङ्क अनुसार सबैभन्दा धेरै कुपोषणको समस्या मधेस प्रदेशमा देखिएको हो। मधेसका 2,83,308 जना बालबालिकामा गरिएको परीक्षण अनुसार 8,380 जनामा कड़ा खालको कुपोषण देखा परेको छ। सबैभन्दा कम गण्डकी प्रदेशका 662 जना बालबालिकामा कड़ा खालको कुपोषण भएको पुष्टि भएको परिवार कल्याण महाशाखाले जनाएको हो।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुई दिने विदा नीतिबारे फेसबुक मार्फत सुझाव माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको र आपूर्ति असहज भएपछि बालिन शाह नेतृत्वको सरकार गठन भए लगत्तै गएको गत चैत 22 गतेदेखि शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा आएको थियो। यो व्यवस्था लागू भएपछि कतिपय स्थानीय तहले यसलाई अस्वीकार गर्दै साविकले व्यवस्था अनुसार कार्यालयहरू सञ्चालन गरे पनि अधिकांश सरकारी कार्यालय र स्थानीय तहले यसको पालना गरेका थिए। तर आज मुख्यमन्त्री कार्कीले नै दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन गर्ने वा हटाउने भन्नेबारे सरकारवालाहरूसँग सुझाव माग गरेपछि दुई दिने विदा कटौती हुने सम्भावना बलियो बनेको हो।
1: पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन अनुसार देशभर विद्युतीय सवारी साधन ईवीको थप प्रवर्धनका लागि मुलुकभर कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने देखिएको छ। मन्त्रालयले गरेको नेपालमा ईवी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने जनाएको हो। सन् 2030 उक्त संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। हाल देशभर कुल 1,000 चार्जिङ स्टेशन संचालनमा छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताले संचालन गर्दै आएका छन्। अधिकांश स्टेशन काठमाडौँ, पोखरा र भरतपुर लगायतका मुख्य शहर क्षेत्रमा केन्द्रित छन्।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न।
3: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
7: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 0825637775।
9: सम्पर्क नम्बर 98478726873।
10: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065।
0: तागोसुत ब्राउन सुगर सहित प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारी मोराङबाट खटिएको टोलीले मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा चालक उर्लाबारी 6 का 29 वर्षीय केशव श्रेष्ठको साथबाट 14 ग्राम 720 मिलिग्राम र पछाडि सवार उर्लाबारी 5 का 24 वर्षीय निश्चल गुरूङबाट को साथबाट 9 ग्राम 400 मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको हो। लागू औषध सहित पक्राउ परेका दुवैजनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
1: बाँकेमा उल्लाखी सड़क विस्तार गर्न थालिएको छ। राप्ती सुनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सड़क विस्तार गर्न लागि उल्लाखी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डको 75 किलोमिटर सड़क मध्ये करिब 36 किलोमिटर मार्गको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 वटा पुल निर्माण हुने बताउनुभयो। जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सड़क र 17 वटा पुल सहित 29 अर्ब रकम स्रोत सुनिश्चित भएको समेत जानकारी दिनुभयो। कार्यालय प्रमुख भण्डारीका अनुसार अधिकांश सड़कका लागि टेण्डर हुने प्रक्रियामा छ।
0: सड़कको मूल्य वृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण रोकिएको नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तारको काम पुनः शुरू भएको छ। राजधानी काठमाडौँको मुख्य लाइफलाइन मानिने नागढुङ्गा मुगलिन सड़क विस्तारको जिम्मा पाएको शर्मा एण्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले निर्माणका लागि अत्यावश्यक बिटुमिन ल्याइसकेको र काम शुरू गरिएको जानकारी दिनुभयो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण सड़कको मूल्य वृद्धि भएको र भारतबाट ल्याइने बिटुमिन अभाव भएको भन्दै निर्माण कार्य प्रभावित भएको थियो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका 2 ड्रोन खसालिएको दावी गरेको छ। होर्मुजमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा उत्पन्न गरिरहेको भन्दै इरानी ड्रोनलाई अमेरिकी सेनाले नष्ट गरेको सीएनएनले जनाएको छ। आज केही समय अघि मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले होर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा पैदा गरिरहेका इरानका 2 वन वे अट्याक ड्रोन खसालेको अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। सेनाले इरानी आक्रमण ताका विरूद्ध रक्षात्मक कार्यवाही जारी राख्न आफू सधैँ तयारी अवस्थामा रहेको पनि जनाएको छ। अमेरिका र इरान बीच युद्ध विराम गरिए पनि दुवै देशका सेनाले एकअर्कालाई यो उल्लंघन गरिरहेको आरोप लगाइरहेका छन्। यसअघि हिजो इरानले बहराइन र कुवेतमा आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएको थियो। इरानले भने आफ्ना राडारमा अमेरिकाले आक्रमण गरेपछि जवाफ दिएको बताएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने भएको छ। सिंगापुरमा भएको प्रतियोगिताको दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 विकेटले पराजित गरेको हङकङले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो। आज भएको प्रतियोगिताको पहिलो सेमी फाइनलमा ओमानलाई पराजित गरेर नेपालले फाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणमा चीन र मलेसियालाई हराएको नेपालले अर्को समूहबाट आएको हङकङसँग खेल्न लागेको हो। यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेका नेपाल र हङकङ बीचको फाइनल खेल भोलि मध्याह 12:15 शुरू हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भारत भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता। भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दावी।
0: सदनको कार्यसूची बारे छलफल गर्न सभामुख अडियालद्वारा प्रमुख सचेतकहरूको बैठक आह्वान। माग सम्बोधन नभए संसद अवरूद्ध गर्ने प्रतिपक्षीको संकेत।
1: निजामती कर्मचारीले अब प्रदेश स्तरकै अस्पतालबाट उपचार सेवा पाउने। स्वास्थ्य बीमा कार्यक्रम सरकारी कर्मचारीका लागि बाध्यकारी बनाइने।
0: इरानका दुई ड्रोन खसालेको अमेरिकी सेनाको दावी। आक्रमकता विरूद्ध रक्षात्मक कार्यवाहीका लागि सधैं तयार रहेको भनाई।
1: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: प्रकाशमा गीतकार संगीतकार राजकुमार बगर तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लाग्छ।

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5613-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
5: शान्त तथा पारिवारिक वातावरण भएको
4: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
5: तिहार सुसारको राम्रो व्यवस्था भएको
4: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
5: घरको जस्तै माया पाउने
6: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
7: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
6: सम्पर्क फोन नम्बर 082-5563-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98-4-79-35-76
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
18: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
0: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
17: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-5560-734 र 082-5560-138
17: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
13: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
9: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
5: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
7: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
7: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
7: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
8: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू:
9: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
13: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस,
19: र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा पत्रकारहरूका लागि 3 दिने क्षमता विकास कार्यक्रम प्रदेश राजधानी फालुबाङमा शुरू भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला आर्यालको अध्यक्षतामा भएको क्षमता विकास कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले मर्यादित पत्रकारिता र जिम्मेवार पत्रकारिता अहिले आवश्यकता रहेको भन्दै त्यसतर्फ लाग्नुपर्ने आवश्यकता औलाएका थिए। प्रदेश सरकारले अहिले पत्रकारिता अध्ययनका पत्रकारहरूले पाइरहेको छात्रावृत्तिमा हेरफेर गरेको, पत्रकारहरूका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनमा प्रदेश सरकारले चासो नदेखाएको लगायतका विषयमा लुम्बिनी प्रदेश सरकारको ध्यान आकर्षण गराएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, केन्द्रीय सदस्य रामराज पोखरेल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र केसी सौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। क्षमता विकास कार्यक्रममा लुम्बिनी प्रदेशका 12 जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ भने मुख्य प्रशिक्षकमा धर्मेन्द्र झा रहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ। गए राति सम्पन्न प्रथम अधिवेशनबाट अन्य 3 प्रतिस्पर्धीलाई पछि पार्दै खनाल निर्वाचित हुनुभएको हो। निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले 153 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी विनय खिमिरेले 124 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी सभापति पदका उम्मेद्वार केदार रजौरेले 6 मत र किरण कुमार आचार्यले 2 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी उपसभापति पदमा निराजन थापा विजयी हुनुभएको छ। विजय थापाले 241 मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी सुनिता रावतले 80 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी सचिव पदमा असीम भूषाल निर्वाचित हुनुभएको छ। उहाँले 200 मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेद्वार बलिराम खत्रीले 123 मत प्राप्त गर्नुभएको थियो। महासचिवमा परमिला रोका विजयी हुनुभएको छ। उहाँले 148 मत प्राप्त गर्नुभएको थियो भने सहसचिव पदका अर्का उम्मेद्वार दीपक गैरीले 108 मत र सोमराज बस्नेतले 63 मत प्राप्त गर्नुभएको थियो। सदस्यहरूमा प्रताप पुनमगर, सुमन चौधरी, गोमा शर्मा, पवित्रा विकर निर्वाचित हुनुभएको छ। र नेपाल निवृत्त शिक्षक समाज गढवा कार्य समितिको आयोजनामा दाङको प्रसिद्ध पर्यटकीय स्थल बंगलासुलीको अध्ययन तथा अवलोकन भ्रमण शनिबार सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष एवं भ्रमण समितिका संयोजक कपिल देव खनालको संयोजत्व तथा केन्द्रीय प्रतिनिधि जगतराम यादवको प्रमुख आतिथ्यतामा दाङ जिल्ला र प्युठान जिल्लाको सिमानामा रहेको दाङका पर्यटकीय स्थलहरूमध्ये गौरवको रूपमा रहेको बंगलासुलीको अध्ययन तथा अवलोकन भ्रमण गर्ने टोलीलाई नेपाल निवृत्त शिक्षक

0: आज बंगलासुलीको कार्य समितिले साविक लोहारपानी निवास हाल बंगलासुली वडा नम्बर 5 मा रहेको व्यापारिक केन्द्र मुसिकोट बजार पाती हाल्ना बजारमा स्वागत तथा सम्मान गर्दै परिचयात्मक कार्यक्रमको आयोजना समेत गरिएको थियो। आफ्नो क्षेत्रमा रहेको पर्यटकीय स्थलको अवलोकनका लागि देउखुरी क्षेत्रबाट आएकोमा नेपाल निवृत्त शिक्षक समाज बंगलासुलीको समितिले आभार व्यक्त गर्दै बंगलासुलीका कोषाध्यक्ष दलबहादुर खत्रीले उक्त क्षेत्रको ऐतिहासिक महत्व बारे प्रकाश पार्नु भएको थियो भने कार्य समितिका सदस्य जित बहादुर ओलीले वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो। अवलोकन भ्रमणको तर्फबाट संयोजक एवं गढवा कार्य समितिका अध्यक्ष कपिल देव खनाले बंगलासुलीबाट प्राप्त शिक्षा प्राकृतिक स्रोतबाट पाइएको उपहार तथा समितिबाट पाएको न्यानो आतिथ्यताप्रति आभार व्यक्त गर्दै गढवामा रहेका बागनाथ बाबाथाम कुलपानी सामुदायिक वन जस्ता धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय स्थलका बारेमा जानकारी गराउँदै उक्त स्थान अवलोकनका लागि बंगलासुलीमा रहनुभएका सबै आजीवन सदस्य तथा बहालवाला शिक्षकहरूलाई निमन्त्रणा दिनुभएको थियो। साथै उहाँले आफ्नो पालिकामा आएमा भरपूर रूपमा आफ्नो टीमले सघाउने वचन समेत दिनुभएको थियो। हौस्तलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
4: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
5: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98 4 77 9 77
9: र 98 5 78 30 6 8 9।

0: वायनेटको buy one gift one free अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
4: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5635-509 र मोबाइल 98-453-0653-23
6: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
7: बीमा गराउन जाँदैछु
6: बीमा किन गर्नु पर्यो सर बीमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
6: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
7: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ
6: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
8: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
6: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
8: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु
9: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ।

0: पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हीरा काटने हीरे मारा के।
4: नमस्ते, म रामकृष्ण रकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
1: अर्को वर्ष यसलाई हस्त बनाएर तपाईकै हातबाट छात्र वितरण लिन आउँछु।
0: लाली बजार, रामिज्यू।
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है? म
3: के टेन्सन लिएर
4: जानिनेको के रहेछ भागेको
5: मिजु पनि कसरी फेरि पठाएको छ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: खै जन्मदर्ता दिनुहोस् त।
9: जन्मदर्ता गरेको छैन नि म्याडम।

0: परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। गर्मी बढ़दै गएपछि दाङ जिल्लाबाट रोल्पा जिल्लाको दक्षिणतर्फ हुँदै बग्ने बगर खोलामा दिनहुँ जाने खरेका छन्। रोल्पा जिल्लाको रुन्टीगढ़ी गाउँपालिका र सल्यान जिल्लाको कपुरकोट गाउँपालिकादेखि पूर्व दक्षिण भएर बग्ने ग्वार खोलामा गर्मी छल्नका लागि दाङ जिल्लाको खोराही तुलसीपुरबाट बालबालिकालाई लिएर अभिभावक समेत पुग्ने गरेका छन्। रुन्टीगढ़ी गाउँपालिका वडा नम्बर 6 का स्थानीय रुद्र वीर बुढाले गर्मी बढ़ेसँगै अन्य दिन भन्दा सार्वजनिक विदाका दिन 7 देखि 9 सय सम्म आउने गरेको बताउनुभयो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 7 का शिव खर्ती नगरपालिका भित्र नहुनका लागि खोला नभएकाले गर्मीमा शीतलता पाउनका लागि नहुन आएको बताउनुभयो। त्यस्तै सुही ओडाकी रेखा शर्मा समेत गर्मियामा पहाड़ बीच भएर बग्ने खोलामा छोराहरूलाई लिएर नुहाउन आएको र वर्षौंपछि बाल्यकालमा जस्तै खोलामा नहुने अवसर प्राप्त गरेको बताउनुभयो। ग्वार खोला गणेश गंगा संरक्षणमा जुटेका अभियान कर्मी सागर रेग्मीले दाङ उपत्यकामै ठूलो ग्वार खोलामा स्नान गर्न आउँदा यस क्षेत्रको प्रचार प्रसार हुने बताउनुहुन्छ। अभियान कर्मी रेग्मीले नुहाउन वनभोज खान आउँदा जथाभावी फोहोर फाल्दा पनि खोलाको स्वरूप नै कुरूप देखिने हुँदा फोहोर जथाभावी फाल्न नहुने बताउनुहुन्छ। रेग्मीले खोलामा जने पूर्णिमामा साउने संक्रान्ति माघे संक्रान्ति ग्रहण लागेको समयमा समेत स्नान गर्न आउनेहरूको भीड़भाड़ हुने गरेको बताउनुहुन्छ। टेलिया कुल सिंचाई समितिका कोषाध्यक्ष वीरबहादुर ओलीले सिसा जन्ने र प्लास्टिक जन्ने सामग्री जथाभावी फाल्दा किसानको खेतबारीमा गई उत्पादनमा समेत समस्या आउने गरेको बताउनुहुन्छ। नेपालमा रहेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय स्रोत वा भेपको लत बढ़दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको टोबाको सर्वेक्षण 2025 अनुसार परम्परागत स्रोत र सुर्ती बाहेक अन्य किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीहरूमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका साथै प्रदेशका 50 वटा विद्यालयका 3000 भन्दा धेरै विद्यार्थी माझ 1 वर्ष लाएर सर्वेक्षण गरेको हो। कक्षा 7 देखि 10 सम्मका विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्ती जन्ने वस्तुको प्रयोग गरेको पाइएको छ। जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय स्रोत हुक्का र सिसाको प्रयोगको प्रविधि दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्ती जन्ने वस्तुको प्रयोगले क्यान्सर मधुमेह श्वास प्रश्वास र मोटु रोग जस्ता नसर्ने रोग निम्ताउनका साथै चाँडो ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कोदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। र दूषित खाद्य वस्तुका कारण विश्वभर रहेका वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाउँदैछ। डब्ल्यूएचओका अनुसार 5 वर्ष मुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब 40% हिस्सा वहन गर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बालबालिकाको मृत्यु हुने गरेको छ। खाद्यजन्य रोगले विशेष गरी महिला बालबालिका द्वन्द प्रभावित समुदाय आप्रवासी तथा अन्य कमजोर वर्गलाई

असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनु पर्नेमा जोड़ दिएको छ। सरकार उत्पादक, व्यावसायिक, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाई छ। खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका वहन गर्न आह्वान गरिएको छ। हौसौलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समेटसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियालाई दिनुहोस् नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान चाबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: नमस्कार प्राणायाम। नमस्कार प्राणायामलाई प्राणायामको राजा भनिन्छ। प्राणायाम मध्ये सबैभन्दा बढी प्रभावशाली प्राणायाम। यो प्राणायाम कसरी गर्ने? दुईटा कुरा छ, एउटा त कसरी गर्ने, अर्को किन गर्ने। नमस्कार प्राणायाम नगरे पनि हुन्छ नि, किन गर्नु पर्यो? अरू प्राणायाम पनि छन्, नाडी स्वरण अनुलोम विलोमका कति तरिकाहरू छन्, भस्त्रिका प्राणायाम छ, कपालभाती प्राणायामहरू छ, अरू अरू गरे पनि हुन्छ। यो नमस्कारै प्राणायाम किन गर्नु पर्यो? नमस्कार प्राणायाम मानव जातिकै लागि अमृत हो। अमृत यसकारण हो, यसले मर्न लागेका कोशिकाहरूलाई पनि जीवन्त बनाइदिन्छ, बिउजाइदिन्छ, जगाइदिन्छ। जसले मर्न लागेकोलाई नि बचाउँछ अमृत, जो मर्दैन यो अमृत तुल्य छ। हामीलाई बचाउने अमृत भनेको अक्सिजन हो। अक्सिजन छ हामी बाँच्छौ, होइन भने हामी बाँच्दैन। हामीलाई बचाउने हावा हो, श्वास हो, प्राण हो, प्राण ऊर्जा हो। यो प्राण ऊर्जा जति शरीरमा धेरै गयो त्यति हाम्रा सेलहरू कोशिकाहरू जीवन्त हुन्छ, मर्न लागेका कोशिकाहरू पनि विभाजन छन्। सबैभन्दा ठूलो औषधि नै अक्सिजन हो। प्रशस्त मात्रामा शरीरमा अक्सिजन गयो भने मुटु स्वस्थ हुन्छ, रगत शुद्धिकरण हुन्छ, मस्तिष्क तेजिलो हुन्छ, किनभने रगतमा बढी अक्सिजन गयो, मस्तिष्कमा अक्सिजन गयो। जहाँ पनि अक्सिजन बढी जान्छ तेजिलो हुन्छ। जस्तो हामी जाँगरिलो फुर्तिलो हुन्छौँ नि, कहिलेकाहीँ चाहिँ निन्द्रा लाग्छ, आलस्य अल्छी लाग्छ। किन लाग्छ अल्छी? किन लाग्छ जाँगर? किन लाग्छ? जहाँ अक्सिजनको प्रचुरता हुन्छ जाँगर लाग्छ, जहाँ अक्सिजनको कमी हुन्छ शरीरमा कार्बन डाइअक्साइड बढ्न थाल्छ, व्यक्ति आलस्यमा जान्छ, अल्छी हुन्छ, काम गर्न मन लाग्दैन, जाँगर लाग्दैन, शरीर बोझिलो हुन्छ, भारी हुन्छ। अक्सिजन प्रशस्त भयो भने अत्यन्तै फुर्तिलो हुन्छ व्यक्ति। अब अक्सिजनै लिनलाई त अरू प्राणायाम गरे पनि भयो, अरू प्राणायामले पनि त अक्सिजन दिन्छ नि, यो प्रश्न पनि आउन सक्छ। अक्सिजन लिनु फरक कुरा हो, अक्सिजन लिने क्षमता बढाउनु फरक कुरा हो। श्वास लिनु एउटा कुरा हो, श्वासमा रहेको हावामा रहेको प्राण ऊर्जा पचाउनु अर्को कुरा। हाम्रो फोक्सो पालिएको छ, फोक्सोको अक्सिजन लिने क्षमता कमजोर भएको छ, वातावरण यस्तै हो नि त, धुवा धुलो, खानपान यस्तै हो। अझ यो धुम्रपान गर्नेहरूको त कुरै छोड्दो, नगर्ने व्यक्तिहरू पनि विभिन्न प्रकारका, यो धुम्रपान नगर्ने मानिसहरूलाई पनि त अरूले धुम्रपान गरेको पनि असर पर्ने रहेछ, गाडीको धुवा धुलोको पनि असर पर्छ, वातावरण यस्तै छ। त्यसले त्यस्तो प्रकारको श्वास लिँदाखेरि हाम्रो फोक्सो जहाँ अक्सिजन लिने शोषण गर्ने अक्सिजन सोच्ने छिद्रहरू छन् ठाउँ ठाउँमा टालिएका छन्, बन्द भएका छन्। मैले सुनेको फोक्सोमा अनगिन्ती छिद्रहरू हुन्छन् रे अक्सिजन शोषण गर्ने, त्यसमध्ये केही छिद्रहरू अलि ठूला हुन्छन् र एउटा सधैँ व्यक्ति, जो व्यक्ति हरेक हिसाबले स्वस्थ छ, स्वस्थ व्यक्तिको पनि 20% मात्रै छिद्रहरू खुलेका हुन्छन्, करिब 80% छिद्रहरू बन्द हुन्छन्। थोरै हो र 80%। र यो प्राणायाम यस्तो कमालको छ, नमस्कार प्राणायामबाट 80 को यो 80% जुन बन्द थिए सबै खुल्छन्, 7% छिद्रहरू खोल्न सक्छन्। किन कसरी खुल्छन्? नमस्कार प्रणाममा के हुन्छ? दुवै हात जोडिन्छ, यसरी हातलाई उठाइन्छ माथि, फोक्सो फुल्छ। फोक्सो फुलेको बेलामा हामी त्यसमा हावाको प्रेसर दबाव दिन्छौं। जसरी कुनै कपडालाई सफा गर्नु छ भने त्यो कपडा सर्फ पानीमा सुटुक्क चोपेर सुकायो भने कपडा सफा हुन्छ? हुँदैन। कपडालाई मिच्नुपर्छ कि पर्दैन? त्यसै गरी हाम्रो फोक्सोलाई पनि मिच्नुपर्छ। कसरी मिच्दिन्छ हेर्नुहोस् त, दुईटा हात जोड्यो, श्वास लियो, छाती फुल्यो अनि श्वास छोड्यो, लियो छोड्यो, लियो छोड्यो। यसो गर्दा फोक्सो तन्किन्छ, तन्किएको बेलामा फोक्सो पुरै तन्काएको बेलामा हामी श्वास भित्र पठाउँछौँ अनि यसरी खुम्च्याउँदाखेरि श्वास छोड्छौँ। यसले पुरै फोक्सो तन्किने, फुल्ने, खुम्चिने गरिरहन्छ। अनि त्यो खुम्चिने बेलामा, फुल्ने बेलामा हामीले जसरी श्वासलाई भित्र लैजाने र बाहिर फाल्ने गरेका हुन्छौँ, यसले हाम्रो फोक्सोका सबै छिद्रहरू खोलिदिन्छ। अक्सिजन लिने क्षमता बढ्यो। क्षमता सबभन्दा महत्वपूर्ण रहेछ। खानेकुरा के खायो त्यो भन्दा पनि महत्वपूर्ण खानेकुरा पचायो कि पचाएन भन्ने हुन्छ। जतिसुकै पौष्टिक खानेकुरा खाए पनि पचाउन सकेन भने के काम लाग्यो? त्यस्तै हो, जतिसुकै प्राणायाम गरे पनि शरीरमा त्यो फोक्सोमा त्यो अक्सिजन शोषण गर्ने क्षमता छ कि छैन, सोच्ने क्षमता छ कि छैन, यो महत्वपूर्ण हो। त्यो सोच्ने क्षमताको चाहिँ विकास गर्नुपर्छ। श्वासले नै छोड्ने, लेने छोड्ने, लेने छोड्ने। अब यसमा कसरी यो खुल्छ त? हाम्रा हातमा 5 अम्लाहरू छन्। यो 5 अम्लाहरू पञ्च तत्त्वसँग सम्बन्ध राख्छन्। जसरी हाम्रो शरीरमा पुरै शरीर पञ्च तत्त्वले बनेको छ, हाम्रा 5 अम्ला त्यो पञ्च तत्त्वलाई सक्रिय राख्ने क्षमता राख्छन्। यो कान्छी अम्लालाई जल तत्त्व भनिन्छ, पानी। साइरी अम्लालाई पृथ्वी तत्त्व भनिन्छ। माझी अम्ला आकाश तत्त्व, चोरी अम्ला वायु तत्त्व र बुढी अम्ला अग्नि तत्त्व। यी 5 अम्लालाई प्रयोग गरेर हामीभित्र जुन तत्त्वको कमी छ त्यो तत्त्वलाई बढाउन पनि सक्छौँ र कुनै बढी भएको छ भने त्यसलाई घटाउन पनि सक्छौँ। त्यो क्षमता हाम्रो हातमा हुन्छ। जसले यति हातलाई प्रयोग गर्न जान्यो त्यसले त आफूलाई स्वस्थ राख्छ। पञ्च तत्त्वको असन्तुलन नै बिमारी हो, समस्या हो। पञ्च तत्त्व शरीरमा ठिक भइदियो भने, सन्तुलनमा छ भने हामी हर हिसाबले स्वस्थ रहन्छौँ। यो पञ्च तत्त्वलाई स्वस्थ राख्नको लागि हाम्रा 5 अम्ला। अब यसमध्ये अहिले हामीलाई प्राणायाम गर्नलाई के चाहियो? एउटा हावाको बेग चाहियो, अर्को आकाश तत्त्व यानि कि त्यो हावा जाने ठाउँ चाहियो। यो चोरी अम्ला वायु तत्त्व, माझी अम्ला आकाश तत्त्व। यसरी हात जोड्दाखेरि यो दुईटा अम्ला छुट्नुहुन्न।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
9: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
10: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
9: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
10: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
9: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: यसो गर्नुभयो यो हेर्नुहोस् अरू अम्ला छुट्यो तर छोरी अम्ला र माझी अम्ला छुटेन अब यो चाहिँ हात चाहिँ यसरी कुमको बराबरमा आउनुपर्छ माथि यति आउनुपर्छ फेरि धेरै मान्छे मानिसहरू यसलाई यो नमस्कार प्रणाम गर्दाखेरि पनि यो तलै हात राखेर यसरी यसरी तल मात्रै गर्छन् यसो गरेर पुग्दैन त्यसो गरेर पुरा फोक्सो खुल्दैन यसलाई माथि ल्याउनुपर्छ यसरी बराबर मात्रै आउने र दुईटा हातलाई यो दुईटा अम्ला नछुटाउने अरू अम्ला पछाडि जोडियोस् केही छैन यसरी माथि जाँदाखेरि अरू अम्ला छुट्यो र तल दुईटा अम्ला छुट्नु हुँदैन किन छुट्नु हुँदैन भनेदेखि यो दुईटा अम्ला यो वायु र यो आकाश यो दुईटा जोडिएको छ दुईटा अम्ला जोडिएको छ भने हाम्रो शरीरमा आकाश तत्व र वायु तत्वको प्रचुरता बढ्छ यसले त्यो स्पेसभित्रको आकाशलाई बढाइदिन्छ हावा जाने जुन पाइपलाइन हो सबै पाइपलाइन खोलिदिन्छ हाम्रो फोक्सोको जुन यो अक्सिजन लिने जुन छिद्रहरू हुन् ती खुल्न थाल्छन् सबै खुल्न थाल्छन् यो आकाश तत्त्वले खोलिदिन्छ सबै सारा छिद्रलाई खोलिदिन्छ अनि वायु तत्त्वले के गर्छ वायुलाई एक्टिभ गराउँछ भित्र सक्रिय गराउँछ वायुलाई वायुको वेग प्रचुर मात्रामा वेग जान्छ अब वायु र आकाश खोल्ने बित्तिकै यो प्राणायामको फाइदा कम से कम पनि 10 गुणाले बढ्छ त्यति धेरै बढाइदिन्छ यसले त्यसरी मुद्राको धेरै ठूलो महत्व छ यो मुद्रा चिकित्सा विज्ञान नै छ मुद्रा हातको मुद्राबाट धेरै प्रकारका आफ्ना शारीरिक मानसिक समस्याको समाधान गर्न सकिन्छ भनेर ऋषिहरूले धेरै ठूलो यसमा शोध गरेका छन् त्यसैले कुनै पनि ध्यानका विधिहरू गर्दा पनि मुद्रा बनाएर ध्यान विधि गरिन्छ त्यत्तिकै ध्यान हुँदैन या त ज्ञान मुद्रामा राखेको छ या कुनै पनि प्रकारको मुद्रा मुद्रा ध्यानको लागि जरुरी छ किनभने यो हाम्रो पञ्च तत्त्वलाई हामीले नमिलाइकन ध्यानस्थ हुन कठिन हुन्छ शरीरलाई पञ्च तत्त्वलाई सन्तुलनमा राख्ने मुद्रा हो आकाश तत्व वायु तत्व दुईटा सक्रिय भयो भने त त्यो बेलामा प्राणायाम गर्नुभयो अब खुल्यो अब फोक्सोका छिद्रहरूबाट सारा जुन विकारहरू थियो सब थालिदियो अब पुरा पुरा अक्सिजन भरिन्छ अब यसले त 100% फोक्सोलाई फुकाइदिन्छ फोक्सोमा भएका ब्लकेजहरू जामहरू 100% हटाइदिन्छ त्यसकारण हात चाहिँ यसरी सिधा गर्ने दुईटा हामीलाई जोड्ने नमस्कार गर्ने यो मुद्रा प्राणायामको लागि मात्रै होइन अभिवादन गर्न पनि प्रयोग हुन्छ जसरी हामी कुनै मानिसलाई सम्बोधन गर्नु पर्यो भने यसरी हात जोडेर नमस्कार भन्छौँ किन भनेको यो नमस्कार यसमा गजब विज्ञान छ जुन व्यक्ति अगाडि आयो यसलाई हात जोडेर नमस्कार भन्नुभयो भने यसरी हात जोड्दा हृदयको नजिक हात हुन्छ यसरी नमस्कार गर्नुभयो भने यसले हाम्रो हृदयलाई प्रेमल बनाउँछ जसलाई मैले नमस्कार गरेको हुँ म त्यसप्रति प्रेमपूर्ण हुन्छु उसप्रति प्रेम भाव जन्मिन्छ अलिअलि केही मनमा तुसहरू केही थियो भने पनि हात जोडेपछि जान्छ त्यसकारण यो नमस्कार दुईटै हात जोडेर नमस्कार गर्नु यसभित्र ठूलो विज्ञान लुकेको छ अभिवादनका अरू धेरै शैलीहरू होलान् धेरै तरिकाहरू होलान् तर यो तरिका सर्वश्रेष्ठ मानिन्छ किनभने यो अभिवादन यसरी हात जोड्दाखेरि हाम्रो हृदय प्रेमपूर्ण हुन्छ प्रेमल हुन्छ अब अरू तरिका पनि होलान् अब अरूका पनि आआफ्ना फाइदा होलान् अब कुनै पनि विधि गर्नुको पछाडि केही न केही कारण हुन्छ तर सामान्यतया हामीले यो हात मिलाउने अभिवादनको अर्को शैली छ यसमा विशेष विज्ञान केही पनि देखिँदैन यसमा त ऊ एउटा हातको एउटा हातमा चाहिँ केही बिमारीहरू छ, सङ्क्रमण छ भने अर्को हातमा पठाउने मात्रै काम गर्छ। त्यस्तो खासै देखिँदैन विज्ञान। तर यो नमस्कार मुद्रामा धेरै ठुलो विज्ञान छ। अब हेर्नुहोस्, यसरी नमस्कार गर्दा अर्को फाइदा के भने, यसलाई यो नमस्कार मुद्रालाई मुद्रा चिकित्सामा रिस शान्त गर्ने मुद्रा पनि भनिन्छ। जननन्द रिस उठ्यो तपाईँलाई, जननन्द रिस उठ्यो भने हात जोड्नुहोस्। यसरी हात जोडेर कुनै व्यक्ति रिसाउन सक्दैन, रिस तत्काल शान्त हुन्छ। रिस जननन्द रिस उठ्यो, हात जोडिहाल्नुहोस्, रिस शान्त भयो। हात जोडेर कुनै व्यक्ति रिसाइरहन सक्दैन, हात खोल्नुपर्छ रिसाउनको लागि, मुठी बनाउनुपर्छ यसरी, अनि रिस उठ्छ। हात जोडेर कसरी रिसाउनु? यसरी दुइटै हात जोडेर तेह्र दाँत नबाँची सम्भव हुन्छ? उपाय छैन। हात जोडेपछि व्यक्ति प्रेमल हुन बाध्य हुन्छ, रिस आफै शान्त हुन्छ। यो रिस शान्त गर्ने पनि विधि हो। अब त्यति मात्रै नभएर तपाईँले यो नमस्कार मुद्रा प्रयोग गरेर यसरी नमस्कार प्राणायाम गर्नुभयो, यो प्राणायामले मनलाई यति खाली भन्छ बनाइदिन्छ, मनमा भएका सबै तनावहरू अहिलेका अहिले गए। जस्तो कहिलेकाहीँ त धेरै तनाव हुन्छ, कुनै घटना घट्यो या के भयो, यस्तो हुन्छ कि टाउको दुख्ला जस्तो, फुट्ला जस्तो टाउको, त्यस्तो गाह्रो हुन्छ। के गरौँ न के गरौँ मानिस अतालिन्छ। अब तत्काल तनाव कसरी हटाउने? अब तनाव भनेको त केही पनि होइन, विचारै हो नि, अनियन्त्रित विचार नै तनाव हो। एउटा कुनै घटना घट्यो, त्यसमै मन गइरह्यो गइरह्यो, तनाव हो। त्यस्तो अवस्थामा दुवै हात जोड्ने नमस्कार प्रणाम, 10 मिनट मजाले नमस्कार प्रणाम गर्नु, श्वासलाई फाल्ने फाल्ने फाल्ने फाल्ने पुरा फाल्नुहोस्। 10 मिनटमा मन यति खाली हुन्छ कि 10 मिनट अगाडि के विचार आएका थिए मनमा त्यो पनि थाहा हुँदैन। 10 मिनटमा तनाव गयो र कुनै पनि घटनाको प्रभाव सुरुमा जति हुन्छ पछि गएर त्यति हुँदैन। समय आफैमा औषधि हो। जस्तो सुकै घाउ लागोस्, समयको मलमले हरेक घाउ निको पार्छ। जस्तो सुकै घटना घटोस्, घटना घट्दाखेरि जुन चोट मनमा परेको थियो, 2 दिन 3 दिन 4 दिन भयो भने त्यो चोट कम हुँदै हुँदै हुँदै जान्छ, त्यही घटना सामान्य लाग्न थाल्छ। त्यस्तै गरी जब तपाईँ नमस्कार प्रणाम गर्नुभयो, प्रणाम गर्नु अगाडि कुनै घटना बाबा मलाई मात्रै पर्यो के किन हो भन्ने भएको थियो, नमस्कार प्रणाम 10 मिनट गर्नुहोस्, त्यसपछि जुन ती विचारहरू ती घटना सम्बन्धी विचार पनि आउँछन् निस्तेज भएर आउँछन्। त्यसपछि तनाव रहँदैन, पहिलाको जस्तो तनाव रहँदैन, अलिअलि होला, फेरि विचार आउँदा फेरि पनि होला, तर पहिलाको जस्तो तनावको वेग रहेन, घट्यो। धेरै धेरै आफू शान्त भएको अनुभव हुन्छ। यो तनाव हटाउने औषधि हो। बस नमस्कार प्राणायाम, नमस्कार प्राणायाम गरौँ। त्यही भएर भनेको यो प्राणायामको राजा, मन पनि शान्त गर्यो, तनाव पनि पुरै हटाइदियो, ध्यानको लागि वातावरण बनायो, फोक्सो शुद्ध बनायो, श्वास लिने अक्सिजन लिने क्षमताको विकास गर्यो, रगत शुद्धिकरण गर्यो। अब के चाहियो? यति एउटै काम गरेर यति धेरै फाइदा अरू प्राणायामबाट छैन। सबभन्दा बढी फाइदा दिने नमस्कार प्राणायाम, यसको प्रयोग अत्यन्तै सजिलो छ, सबैले गर्न सक्ने, सबैको लागि हुने। हात जोड्यो, श्वास लियो, बस बस बस यति गरी पुग्यो।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
4: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: युनिच्छामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
10: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
11: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76
13: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
14: विशेषज्ञ डाक्टरी सेवाहरू
13: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँचका उपचार सेवा
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
15: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
14: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
14: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
13: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008-804 98-43-008-804 www.pashupatiicare.com
17: भर्ना खुल्यो
18: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
17: हाम्रा विशेषताहरू
18: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
17: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
18: शान्त तथा पारिवारिक वातावरण भएको
17: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
18: तिहार सुसार राम्रो व्यवस्था भएको
17: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
18: घरको जस्तै माया पाउने
19: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
20: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
19: सम्पर्क फोन नम्बर 082-5630-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183
21: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
22: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
21: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
22: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
21: तालिममा दिइने विषयहरू
22: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
21: स्पेशल सेफ तालिम
22: जापानिज सुशी तालिम
21: र वेट्रेस
22: टुरिस्ट गाइड
21: हाम्रा विशेषताहरू
22: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
21: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
22: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
21: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
22: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
21: सम्पर्क मोबाइल 9841170909।
22: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, ठमेल, काठमाडौँ, नेपाल।
0: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
0: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
1: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-08। भर्ना खुल्यो।
2: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: कार्यक्रमहरू:
2: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
0: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
23: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज, घोराई 16, सानी अम्बापुर, सरादाङ।
24: फोन नम्बर 0825-62-601, 9855-35-990, 9855-31-64, 9512-32-328
2: र 9855-37-255।
25: एउटै समयमा दुईवटा काम गर्न सकिन्छ, जस्तै सुन्दै काम गर्ने हो भने त्यो गलत हो त। एक पन्थ दो काज भन्ने उखान छ, अहिले पनि चरितार्थ छ सर गुरुदेव। एकै पटकमा दुईटा काम गर्न सकिन्छ कि सकिँदैन, यसलाई यसरी बुझ्नु होला। यसलाई अङ्ग्रेजीमा मल्टी टास्किङ भनिन्छ। यसले मनोविज्ञानमा सबभन्दा बढी चर्चाको विषय हो। युनिटास्किङ अथवा एकपटकमा एउटै मात्रै काम गर्नु राम्रो हो कि मल्टिटास्किङ एकपटकमा धेरै काम गर्नु राम्रो हो? त्यो तपाईँले जुन प्रश्न उठाउनु भएको छ त्यो मनोविज्ञानको साझा प्रश्न हो। आज सबभन्दा राम्रो युनिटास्किङ हो, एकपटकमा एउटा मात्रै काम गर्नुहोस्। तर युनिटास्किङ अथवा एकपटकमा एउटा मात्रै काम गर्नु त्यो अन्तिम होइन, त्यसले एकै पटक सबै काम गर्न सक्ने बनाइदिन्छ। अहिले हामी जुन काम गर्छौ, जस्तो तपाईँ भोजन पकाउँदै हुनुहुन्छ, भोजन पकाउँदाखेरि काट्दै हुनुहुन्छ यतातिर आलु, उतातिर प्रेसर कुकरमा सिटी लागेको सुन्नु परे कि परेन, अनि एउटै मात्रै काम कसरी गर्नुहुन्छ? घरमा कोही आयो बाहिर दुध आयो दुध थाप्नु भने पनि दुध पनि थाप्न जानु पर्यो होइन म एउटै मात्रै काम गरेको छु भन्न मिल्छ बच्चा स्कुल गयो कि गएन अनि अरू घरमा जे जे हुनुपर्ने त्यो भइरहेछ कि छैन कसैको फोन आयो कि त्यता पनि कान सजग हुनुपर्छ त आजको युग त मल्टिटास्किङको युग हो एकैपटकमा धेरै काम गर्ने युग हो यो तर एकैपटकमा धेरै काम त्यो व्यक्तिले गर्न सक्छ जसले एकपटकमा एउटा काम गर्ने अभ्यास गरेको छ यसलाई बुझ्नु होला युनिटास्किङलाई तपाईँले गहिराउनु भयो भने तपाईँको जीवनमा एकदमै राम्रोसँग एफिसियन्ट मल्टिटास्किङ जन्मिन्छ एकैपटकमा एउटै काम गर्नु के हो ध्यान तपाईँ बसेर ध्यान गर्नुभयो ध्यान बाहेक युनिटास्किङ अर्को छैन तपाईँ कुनै पनि काम एउटा मात्रै गर्न सक्नुहुन्न कुनै पनि काम छैन कार्यालयमा तपाईँले एउटै काम गर्दै हुनुहुन्छ भने पनि फोन आउँछ त्यतातिर पनि ध्यान दिनु पर्यो कोही आएर ढोका ढकढक पारिरहेको छ कि त्यतातिर पनि ध्यान दिनु पर्यो तपाईँलाई भोक लागेको हुन्छ पेटले क्याउ क्याउ गर्छ त्यो पनि ध्यान दिनु पर्यो पिसाब लागेको हुन्छ त्यो पनि ध्यान दिनु पर्यो युनिटास्किङ हुँदैन बाहिर बाहिरको संसारमा त यो गफगाफ हो युनिटास्किङ मात्र ध्यानमा सम्भव छ ध्यानमा तपाईँले चेतनालाई बस एक ठाउँमा केन्द्रित गरिदिनुहोस् तत्र प्रत्ययिक तानता ध्यानम पातञ्जल योग सूत्र 3-2 एउटै विषयमा ध्यान तपाईँ केन्द्रित गर्न सिक्नुभयो भने त्यसपछि निस्किएपछि त्यहाँबाट निस्किएर जति काम गर्नु सबै काम गर्न सक्नुहुन्छ अब काम गर्ने क्षमता बढाउँछ ध्यानले किनभने ध्यानमा तपाईँ ध्यान आर्जन गर्न सिक्नुहुन्छ आजसम्म ध्यान खर्च मात्रै गर्न सिकेको थियो हेर्नुहोस् त ध्यान कमाउनु कहिले सिक्नुभयो हामी त यस्तो मोबाइल फोन भयौँ जुनलाई हामीले चलाएको चलाइछौँ तर रिचार्ज चाहिँ कहिले पनि गरेका छैन चार्जै नगरेको ब्याट्री भयौँ हामी के हो त तनाव चार्जै गरेको छैन आफूलाई सबैले ध्यान मागेको छ कामले ध्यान मागेको छ पतिले ध्यान मागेको छ पत्नीले ध्यान मागेको छ बच्चा बच्चीले मागेको छ बुवामाले माग्नु भएको छ देशले मागेको छ सबै ठाउँमा मलाई ध्यान दे मेरो कुरा सुन भनेको छ तर मसँग ध्यान छ कि छैन कसैले पनि सोध्दैन हेर्नुहोस् त कति निर्मम बनेको छ संसार मसँग ध्यान छ कि छैन नसोधिकन ध्यान दिनुहोस् मलाई भन्ने पतिलाई मलाई ध्यान दिनुहोस् मलाई माया गर्नुहोस् मैसँग बस्नुहोस् भन्नुभन्दा पहिले पतिको मनमा ध्यान छ कि छैन माया छ कि छैन सोध्नु भयो कहिले विद्यार्थीलाई तपाईँले कक्षामा राखेर यता ध्यान दे पढ भन्नुहुन्छ ध्यान छ कि छैन तिमीले ध्यान कमायो कि गएनौ आज बिहान ध्यान गर्यौ कि गरेनौ भनेर सोध्नुहुन्छ आजसम्मको मानव सभ्यता मनुष्य जीवनको मूल समस्या बुझ्न सक्ने ठाउँमा पुगेकै छैन त्यही भएर बार्बरा म्याक्स हब्बर्ड लगायतका मानव विकासको बारेमा गहिरो अध्ययन गर्ने व्यक्तिहरूले के भन्छन् भने मानव सभ्यता अहिले शिशु कक्षामा छ एकदम पल्लो तहमा छ मानव सभ्यता तर यी पश्चिमी शोधकर्ताहरूको समस्या के हो भने हामी वैदिक युगमा कस्ता थियौँ उपनिषद युगमा कस्ता थियौँ पौराणिक युगमा हामी कस्ता थियौँ त्यो कुराको अध्ययन गरेको छैन हाम्रो विषय अध्ययन कसैले पनि गरेको छैन किनभने हामी कमजोर भयौँ पूर्वका मान्छेहरू असाध्यै कमजोर भए आफ्नो खाना लाउन बाहेक यिनलाई केही मतलबै छैन हाम्रो बारेमा शोध अनुसन्धान पनि अरू कसैले गरिदियोस् भन्ने छ यो ध्यानको विधिले तपाईँ जति काम गर्न चाहनुहुन्छ त्यति नै काम गर्न सक्ने बनाउनेछ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
4: मेरो दाँत भाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
5: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौहिड
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा
7: उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
8: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
9: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झ